0: पकाउने ग्यास आपूर्तिको समस्या पनि थप बढ़ेको छ। यसको प्रभाव उपभोक्तामा परेको छ।
1: भारी पहिरोका कारण जलविद्युत आयोजना र प्रसारण संरचनालाई क्षति पुगेपछि आगामी हिउँदमा विद्युत आपूर्ति व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणले करिब 1155 मेगावट विद्युत भारतबाट आयात गर्ने योजना सार्वजनिक गरेको छ। भोटेपछि त्रिशुली बाढ़ी र हालैको वर्षा तथा बाढ़ीबाट क्षतिग्रस्त जलविद्युत परियोजनाबाट आउने विद्युत कटाएर हाल 3739.4 मेगावट विद्युत उत्पादन क्षमता कायम रहेको प्राधिकरणले जनाएको छ। मंगिरसम्म करिब 321 मेगावट थपिने अनुमान छ, तर हिउँदमा उत्पादन क्षमताको 30% मात्र उत्पादन हुने भएकाले यो हिउँदमा 1218 मेगावट मात्र विद्युत स्वदेशमा उपलब्ध हुने प्राधिकरणको अनुमान छ। गत आर्थिक वर्षको हिउँदमा पीक विद्युत माग 2293 मेगावट रहेको सन्दर्भमा सो मागको आधारमा यस वर्षको हिउँदमा पनि माग कायम राख्ने अनुमानका आधारमा करिब 1155 मेगावट विद्युत आयात गर्ने योजना प्राधिकरणले सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो।
0: गत भदौ 10 गते रसुवा र नुवाकोटमा आएको भीषण बाढ़ी पहिरोले जनधनसँगै स्थानीय ब्याङ्किङ प्रणालीमा समेत ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण दुई जिल्लामा 11 वाणिज्य ब्याङ्कका 17 शाखा पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ती शाखामा रहेको अरबौं रूपियाँको निक्षेप, कर्जा र नगद मौजदात समेत जोखिममा परेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। नेपाल ब्याङ्कर्स संघका अनुसार बाढ़ीबाट प्रभावित 17 शाखामा 78204 खाता मार्फत 4,43,18,00,000 रूपियाँ भन्दा बढ़ी निक्षेप संकलन भएको थियो। यस्तै 2,125 खाता मार्फत 2,42,80,00,000 रूपियाँ भन्दा बढ़ी कर्जा लगानी भएको थियो। अरबौंको निक्षेप र कर्जा जोखिममा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

दशैंको मुखमा चीनसँग जोड़िएका नेपालका तीन प्रमुख व्यापारिक नाका एकैपटक अवरूद्ध हुँदा चाडपर्व लक्षित सामानको आयात प्रभावित भएको छ र सगड़ी नाका बाढ़िए तहस नहस भएको तातोपानी नाका महिनोदेखि संचालनमा आउन नसकेको र वैकल्पिक मार्गका रूपमा प्रयोग बढ़ेको कोरोला नाका पनि वर्षा पहिरो र हिमपातका कारण बन्द भएपछि सयौं मालवाहक सवारी सीमानामै रोकिएका छनृ।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: Unlimited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका विद्यालयमा पठन पाठन सामान्य बन्दै गएको छ। बाढ़ीले सबैभन्दा धेरै क्षति पुगेका रसुवा, नुवाकोट र धादिङमा पठन पाठन शुरू भएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रका बालबालिकालाई लामो समयसम्म बाहिर राख्दा मानसिक तनाव बढ़न सक्ने चुनौतीलाई ध्यानमा राखेर विद्यालय सञ्चालन गरिएको छ।
3: महोत्तरीको भंगाह नगरपालिकाका नगर प्रमुख संजीव कुमार शाहले सोमबार नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प गर्दै कार्यालयको चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन्। लामो समयदेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि कामकाज गर्न असहज भएको भन्दै नगर प्रमुख शाहले प्रमुख जिल्ला अधिकारी यादवलाई नगरपालिका कार्यालयको चाबी बुझाएका हुन्।
2: चामल उद्योगीहरूले 14 दिन पहिले नै सरकार समक्ष चामलको मूल्य घटाउने प्रतिबद्धता गरे पनि उपभोक्ताले अहिलेसम्म घटेको मूल्यमा किन्न पाएका छैनन्। उद्योगीले आफूहरूले गरेको प्रतिबद्धता अनुसार चामलको मूल्य नघटाएकाले उपभोक्ताले घटेको मूल्यमा चामल किन्न नपाएका हुन्।
3: भीषण हावाहुरीसँगै आएको मुसलधारे वर्षाले खेतमा पाकेर भित्राउने बेलाको धानबाली ढालेर सुत्तर त बनाइदिएको छ नै किसानको लगानी समेत डुबेको छ। वर्षभरि खाने अन्नबाली नष्ट भएपछि बाँके बोगटियाका तीर्थराज वर्मा अब के खाने भन्ने चिन्तामा छन्। तर वर्माको चिन्ता खेतमा मात्रै सीमित छैन, गोठमा रहेका गाई भैंसीलाई कसरी खुवाउने भन्ने अर्को पीर थपिएको छ।
2: कर्णाली प्रदेशमा यस वर्ष खाद्यान्न अभाव नहुने भएको छ। अघिल्ला वर्षमा चाडपर्वको मुखैमा हुने खाद्यान्न अभाव यसपटक नहुने भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं तिहार र छठको अवधिमा कुनै पनि खाद्यान्न अभाव हुन नदिने जनाएको छ।
3: सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कागजमा सीमित बनेको छ। प्रदेश सभाको दुई तिहाई बहुमतले वन क्षेत्रमा राजधानी तय गरेपछि कार्यान्वयनमा नआई कागजमा सीमित बनेको हो। प्रदेश राजपत्रमा प्रदेशको स्थायी राजधानी छ तर तोकिएको स्थानमा भौतिक रूपमा छैन।
2: सरकारले आगामी मंगसिर एकदेखि उपत्यकामा पशु बच्चाला र मासु जाँच ऐन कार्यान्वयनमा ल्याउने भएको छ। लामो समयदेखि निष्ठा प्रभावी बनेको पशु बच्चाला र मासु जाँच ऐन 2055 पहिलो चरणमा उपत्यकामा तीन जिल्लाका स्थानीय तहबाट कार्यान्वयनमा आउन लागेको हो।
3: नेपाल उद्योग वाणिज्य महासंघले चालू आर्थिक वर्ष 2083-84 विद्युत महसूलमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट फिर्ता लिन सरकारसँग आग्रह गरेको छ। विद्युतमा भ्याट थपिँदा उद्योग तथा व्यवसायको उत्पादन लागत बढ़ेको भन्दै महासंघले यस्तो माग गरेको हो।
2: अब शेयर बजार। अघिल्लो कारोबार दिन बढ़ेको शेयर बजार सोमबार भने घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यो दिन नेप्से परिसूचक 16.47 अंक अर्थात 0.62% घटेर 2613.33 अंकमा झरेको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: डेशन खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार गरेपछि इरानले लड़ाई फेरि शुरू भए त्यसका लागि आफू पूर्ण रूपमा तयार रहेको बताएको छ इरानी विदेश मन्त्री अब्यास अराघचले कूटनीतिक समाधानको बाटो भने अझै खुल्ला रहेको बताएका छन्
7: अब खेल खबर जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटका सोमबार निर्धारित दुवै क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएका छन् भारत अफगानिस्तान तथा पाकिस्तान हङकङ बीचका क्वार्टर फाइनल खेल लगातार वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि एक बल पनि नफाली रद्द भएका हुन्
6: अब विचार विश्लेषण खुशी विज्ञान शीर्षकमा डाक्टर सुभाष पोखरेलको विचार नागरिक दैनिकमा छापिएको छ एकाघरका दुई दाजुभाइ मध्ये एउटा सानैदेखि खुशी देखिन्छ भने अर्को सधैँ उदासीनतामा किन अल्झन्छ एकै पारिवारिक वातावरणमा हुर्किएका दुई बच्चामा किन प्रफुल्लताको मात्रा फरक पर्छ यस प्रश्नको उत्तरका लागि आनुवंशिक तत्व जेनको उत्खनन आवश्यक हुन्छ हर्षले व्यक्तिको रक्तचाप र मुटुको धड्कनलाई सन्तुलित राखी मुटु रोगबाट जोगाउँछ प्रसन्नताले प्रतिरक्षा प्रणाली सबलीकरण मार्फत बाह्य संक्रमण अनि आन्तरिक रूपले शरीरमा उत्पन्न हुने क्यान्सर लगायतका लक्षणबाट जोगाएर आयु समेत लम्ब्याउन भूमिका निर्वाह गर्दछ
7: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 13 गते मंगलबार, सेप्टेम्बर 29 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको तृतीया तिथि, विश्व मुटु दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षीले मागे सरकारको जवाब, सत्ता पक्ष भने मौन। स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी।
1: जमीन सर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो। नदी किनारका पहरेदार वनपिपल, विपदको पूर्व सूचना र प्रतिकारमा सहजता ल्याउन कानून आवश्यक।
0: सुखायाममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने। तापलेजुङका किसानलाई अलैंची टिप नभ्याई नभ्याई मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका।
1: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो। अमेरिका र चीनबीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति, सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा।
0: र जापानमा जारी 20 एसियाड क्रिकेटमा नेपालले आज श्रीलंकासँग खेल्दै खेल अहिले केही बेरमा शुरू हुँदै 19 वर्ष मुनिको महिला विश्वकपको तयारी तीव्र।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, पूर्व प्रधान न्यायाधीशलाई प्रहरीले नियन्त्रणमा लिएको प्रकरण र संसद अनि सर्वोच्चले गरेको व्याख्या टिप्पणीको प्रसंग।
1: पूर्व प्रधान न्यायाधीश छोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा सर्वोच्च अदालतले गम्भीर ध्यानकर्षण जनाएको छ। हिजो बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले यस्ता घटनामा स्वेच्छाचारिताको प्रचुरता हुने र त्यो स्वीकार नहुने निष्कर्ष निकालेको हो। कानूनी प्रक्रिया पूरा नगरी गरिएको नियन्त्रणको घटना लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने टिप्पणी समेत सर्वोच्चको छ। प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणात्मक प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अपनाएर मात्रै नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको छ सर्वोच्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उक्त कानूनको उचित प्रक्रिया पूरा नगरी गरिएको यो खालको घटनाले गम्भीरता उब्जाएको समेत सर्वोच्चले व्याख्या गरेको छ। यसैबीच पूर्व प्रधान न्यायाधीश छोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा गैर कानूनी रूपमा नियन्त्रणमा लिएको घटनाको आलोचना गर्दै विपक्षी दलहरूले संसदमा उभिएरै सरकारको प्रष्ट जवाफ माग गरेका छन्। विपक्षी दलका सांसदले पूर्व प्रधान न्यायाधीश पक्राउ गैर कानूनी र विधिको शासन विरूद्धको कदम भएको भन्दै सरकारको चर्को आलोचना गरिरहँदा सत्तापक्षका भने सबै सांसदहरू मौन बसेका थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभामा हिजोको बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले जबरा पक्राउप्रति आपत्ति जनाउँदै सरकारबाट गैर कानूनी काम भएकोमा चर्को विरोध समेत गरेका हुन्। उनीहरूले जीएनजीको नाम दुरूपयोग गरेर संविधान र कानून उल्लंघन गरी जबरालाई पक्राउ गरिएको भन्दै विरोध जनाएका थिए।
0: दशैंको मुखमा चीनतर्फका तीनवटै नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ भने व्यवसायीमा चिन्ता थपिएको छ। तीन दिनको लगातारको पानीपछि बेनी जोमसोम खण्डमा क्षति पुगेपछि कोरोला सहित तीनै नाका अवरूद्ध भएका हुन्। यसअघि 10 भदौको भोटेको सिबाढीले केरूङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि नै बन्द थियो। नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंका बेला सामानको भाव बढ़ने भन्दै सरोकारवाला निकायले सरकार को ध्यानकर्षण गराएका छन्। चालू आर्थिक वर्षको दुई महिना साउन भदौमा चीनबाट 76 अर्ब 40 करोड़ रूपियाँ बराबरको सामान आयात र 29 करोड़ 33 लाख रूपियाँ बराबरको निर्यात भएको पाइएको छ। निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स, लत्ता कपड़ा, मेसिनरी र विशेष गरी विद्युतीय सवारी साधन आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका हुन्। चीनसँगको नाका अवरूद्ध हुँदा अटो बजार पनि पूर्ण रूपमा प्रभावित बनेको नाडा अटोमोबाइल वाइल्स एसोसिएशनका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनु भएको छ। यसैबीच विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोशी बाढ़ीपछिको उद्धार तथा प्रतिकार्यको समयमा भएको सिकाईका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय अनि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघको राप नेपालले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा हिजो काठमाण्डुमा गरेको विपद जोखिम न्यूनीकरण व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरोकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका बनाउनका लागि पहल लिने प्रतिबद्धता जनाएका छलफलमा सहभागी हुँदै एमाले सांसद पद्मा कुमारी अर्याल
3: अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिन पर्यो होइन भने छुट्टै खालको स्वायत्त स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिडी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो।
4: पहिले जसरी हामीले विकास गर्यौं नि जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद सरस्वती लामाले विपदका जोखिम न्यूनीकरणका लागि छिमेकी राष्ट्रहरूसँग पनि समन्वय गर्ने आवश्यक रहेको भए पनि अहिलेको सरकारले त्यस प्रकारको समन्वय प्रभावकारी रूपमा नगरेको टिप्पणी गर्नुभयो।
5: हाम्रो नेपालको मात्रै होइन नि, हाम्रो सीमाहरूसँग जोडिएको राष्ट्रहरूसँग पनि हामीले त्यसको न्यूनीकरणको लागि हामीले के गर्नुपर्छ भनेर हामीले उहाँहरूसँग पनि हामीले कूटनैतिक संवाद चाहिँ हामीले शुरू गर्नुपर्छ। हाम्रो मित्र राष्ट्रहरूसँग छिमेकी मित्र राष्ट्रहरूसँग मात्रै नभइकन हामीले अन्तर्राष्ट्रियमा पनि हामीले कूटनैतिक चाहिँ पहल चाहिँ हामीले गर्नुपर्छ, संवाद हामीले शुरू गर्नुपर्छ भन्ने मेरो धारणा छ।
0: जलविज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय प्रोटोकल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम स्पष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय प्रोटोकल बनाउन सुझाव दिनुभयो।
6: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौँ होइन, एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यस पछाडि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
0: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख एवं वरिष्ठ जलविद विनोद पराजुलीले नेपालमा आगामी दिनमा बाढ़ी तथा अन्य विपदको आवृत्ति र परिमाण अझ बढ़न सक्ने भएकाले वर्तमान सूचना प्रणाली पर्याप्त नहुने धारणा पनि राख्नुभयो। नेपाल भारतबीच रहेका पुराना संयन्त्रलाई प्रभावकारी बनाउँदै चीनसँग पनि विपद पूर्व सूचना तथा व्यवस्थापनका लागि थप प्रभावकारी द्विपक्षीय समन्वय र सम्झौता गर्नुपर्ने उहाँको भनाइरहेको छ। राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले किसानको खेत र उत्पादनको बीमा गर्नुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय प्रकोप सञ्जाल डिमानका अध्यक्ष सूर्यबहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्तिको परिचालन गर्न नसकेकाले त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनुपर्ने धारणा राख्नुभयो।
7: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि हामीले त अझ के हुने, त्यसको चाहिँ आफ्नो अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
1: यसैबीच लगातारको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका छ तल्लो ज्यामेट स्थित गरगरे बस्तीमा जमीन चिरिन थालेपछि 25 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। करिब 2 वर्ग किलोमिटर क्षेत्रमा जमीनमा चिरा देखिएको र केही भूभाग तलतिर खसेको र जमीनभित्रबाट अस्वाभाविक आवाज समेत आएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनु भएको छ। यसैबीच 4 दिनको झरी आइतबारबाट थामिएसँगै हिजोदेखि मौसममा केही सुधार आएको छ। हिजो दिउँसो अधिकांश स्थानमा घाम लागेको छ। नेपाल मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिसम्ममा ठूलो वर्षाको सम्भावना छैन। महाशाखाले नियमित रूपमा तीन दिनको मौसम पूर्वानुमान गरेसँगै भोलिसम्म ठूलो वर्षाको सम्भावना नभएको वरिष्ठ मौसमविद मिन कुमार अरियालले बताउनुभयो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जलविद्युत आयोजनाहरू सुरक्षित बनाउन अप्नाउनु पर्ने उपाय,
8: फलामको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो।
1: सुखयामा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने, ताप्लेजुङका किसानलाई अलैँची टिप्न भ्याइ नभ्याई, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
10: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
9: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
10: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
11: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
12: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
11: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
12: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
11: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
12: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
12: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
9: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री र 16 मन्त्रीका सल्लाहकार र सोखी 128 जना शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। सरकारले मन्त्रालयको संख्या र निजामती कर्मचारीको दरबन्दी कटौती गर्दै राज्यको प्रशासनिक खर्च घटाउने नीति अंगीकार गरे पनि प्रधानमन्त्री र मन्त्रीका सचिवालय भने झन झन फराकिलो बनाउँदै लगेको छ। प्रधानमन्त्री र 16 मन्त्रीका सचिवालयमा 128 जना सल्लाहकार र सुखिए नियुक्त गरिएको छ। त्यस्तै आज विश्व मुटु दिवस, सुगर र प्रेसरले बिगार्दैछ मुटु शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर पनि प्रकाशित छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षेनी 15,000 भन्दा बढ़ी हृदयघातका बिरामीहरू थपिन्छन्। हृदयघातको कारक सुगर, प्रेसर र अन्य रोग हो। स्वास्थ्य सेवा विभागले 2025 गरेको अध्ययनले नेपालमा हरेक वर्ष 15,000 भन्दा बढ़ीमा हृदयघात भएको देखाएको थियो। विभागले यो वर्ष भने अध्ययन गरेको छैन। त्यस्तै भित्रपृष्ठमा वर्षाले तल्लो तहको अधिवेशन प्रभावित भएपछि कांग्रेस महाधिवेशन सर्ने, अर्को मिति चाँडै टुंग्याउने शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। 16 र 19 असोजमा घोषणा गरेको महाधिवेशन 19 असोजमा उद्घाटन गर्ने कि दशैं तिहारपछि सार्ने विषयमा छलफल जारी छ। पदाधिकारीमा आक्रमशीको लड़को र कुन पदमा कसको चाहना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य सम्बन्धी 4 विधेयक संसदमा शीर्षकमा खबर छ भने 13 दिनदेखि नेशनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा शीर्षकमा वीरगंजको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा मौसमका कारण अवरूद्ध सुकेटार विमानस्थल 3.5 महिनापछि सञ्चालनमा, दशैं तिहारमा सातामा 3 दिन उडान हुने शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। 3.5 महिनापछि हिजोदेखि सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले उडान भरेको छ। चीनतर्फका 3 वटै नाका बन्द शीर्षकमा खबर छ भने मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापन सुधारको खाका शीर्षकमा अर्को खबर छ। पेपा प्रतिवेदनको कार्यान्वयनबाट मधेसमा वित्तीय अनुशासन सुदृढ गर्न, बजेटको विश्वसनीयता बढ़ाउन र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न सहयोग मिल्ने अपेक्षा पनि लिएको छ।
13: गोर्खा पत्र दैनिकको भित्री पन्नामा अलैची टिप्न भ्याई नभ्याई शीर्षकमा लेखिएको खबर छ। ताप्लेजुङका किसानलाई यति बेला अलैची टिप्न भ्याई नभ्याई भएको हो। जिल्लाको प्रमुख नगदे बालिका रूपमा रहेको अलैची थन्क्याउने मौसम शुरू भएसँगै किसानलाई अलैची टिप्ने चटारो भएको हो। किसान यति बेला अलैची टिप्न, छोडाउन र सुकाउन व्यस्त छन्। असोज र कार्तिक अलैची थन्क्याउने मुख्य मौसम भएकाले किसान यति बेला व्यस्त भएको खबरमा उल्लेख गरिएको छ। प्रतिबद्धता मूल्य घटाउने, व्यवहारमा भने बढ़ेको बढ़े शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर स्थानीय स्रोत साधन प्रयोग गरेर पहिरो नियन्त्रण शीर्षकमा नारायणगढ़बाट लेखिएको छ। स्थानीय ज्ञान सिप र स्रोत साधन प्रयोग गरी चितवनको इच्छा कामना गाउँपालिका साथ स्याङदीमा गरिएको पहिरो नियन्त्रणको प्रयास प्रभावकारी देखिएको छ। 2 वर्षदेखि निरन्तर पहिरो नियन्त्रणका लागि गाउँले प्रविधि र जैविक इन्जिनियरिङको प्रयोग गरिएपछि पहिरो नियन्त्रण भएको स्थानीय चण्डी थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमृत गुरूङले जानकारी दिनुभएको छ। निजामती सेवा विधेयकको मस्यौदा मन्त्री परिषदमा शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पेश गरेको छ। लोक सेवा आयोगले परामर्श सहित विधेयक मन्त्रालयमा फिर्ता पठाएसँगै मन्त्रालयले अध्ययन गरेर विधेयकको मस्यौदा मन्त्री परिषदमा हिजो पठाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले विधेयकको मस्यौदा मन्त्री परिषदमा दर्ता भएको जानकारी दिनुभयो। प्रस्तावित प्रावधान कार्यान्वयनमा आए 5,007 जना निजामती कर्मचारी अवकाशमा जानुपर्नेछ। अर्को खबर नदी किनारका पहरेदार बरपीपल शीर्षकमा छापिएको छ। केशवराज पौडेलले लेख्नु भएको हो। नदी किनारका सड़क, पुल, भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बरपीपलका रूख जोगिएको दृश्यले यस्तो रूखको संरक्षण तथा विपद जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिकाबारे बहस पनि बढ़ाएको छ। 1 महिना अघि भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारीबारीले सयौं मानिसको ज्यान लियो, हजारौं परिवार विस्थापित पनि भए र अरबौं रूपैयाँ बराबरका भौतिक संरचनामा क्षति पुग्यो। नदी किनारका सड़क, पुल, भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बर पीपलका रूखहरू जोगिएको दृश्यले यस्तो रूखको संरक्षणको बारेमा फेरि बहस अगाडि बढ़ाइएको छ। साताभित्रै खुलाइँदै दशैंका लागि गाड़ीको अग्रिम टिकट बुकिङ शीर्षकमा कान्तिपुर दैनिकमा विमल खतिवड़ाले लेख्नु भएको छ। मौसम विज्ञान विभाग भन्छ अब पानी पर्ने सम्भावना कम छ। यातायात व्यवसायी भन्छन् पहिला सड़क सहज बनाऊ। डिजिटल स्पेसमा फैलिँदै सेल बजार शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। त्यसै गरी अर्को खबर कान्तिपुर दैनिकमै रहेको छ। पहिरो प्रभावित एक महिनादेखि त्रिपालमै शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको हो। कहिले बन्ला फुर्के खोलाको पुल शीर्षकमा पोषनाथ अधिकारीले धादिङबाट लेख्नु भएको खबर छापिएको छ। पुल बगेपछि सदरमुकाम धादिङ बेसी सहित आठ पालिका राष्ट्रिय राजमार्गको पहुँचबाट अलगिएका छन्। यसले नियमित आवत जावत गर्नुपर्ने विद्यार्थी, बिरामी र अन्य नागरिक समस्यामा परेका छन् भने त्यस क्षेत्रका बासिन्दाको दैनिकी अझ कष्टकर बनेको छ। हिमलुङ हिमपहिरो मौसमी प्रतिकूलतापछि रोकियो खोजी, हिउँ पग्लिएपछि पुनः अभियान चलाइने शीर्षकमा खबर छापिएको छ। सूरज कुंवरले लेख्नु भएको हो। हिमपहिरोले घटनास्थलमा रहेका टेन्ट करिब 14 फीटसम्म पुरिएको पनि उल्लेख गरिएको छ। मुख्यमन्त्री सम्मेलन असोजको तेस्रो साता विराटनगरमा शीर्षकमा पर्वत पोर्तेलले लेख्नु भएको खबर छापिएको छ भने सुक्खा याममा मागको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने शीर्षकमा जीवन बस्नेतले आर्थिक कारोबार दैनिकमा लेख्नु भएको छ। वर्षाले प्रभावित मध्ये 324.8 मेगावाटका आयोजना तत्काल सञ्चालन नहुने अवस्था रहेको पनि उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकाले अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति पनि बढ़न सक्ने चिन्ता व्यक्त गरिएको छ। अमेरिका र चीनले एकअर्काबाट आयात हुने करिब 60 अर्ब अमेरिकी डलर मूल्य बराबरका विभिन्न वस्तुमा भन्सारको शुल्क घटाउने सहमति गरेका छन्। सहमति अनुसार दुवै देशले 30-30 अर्ब डलर बराबरका गैर संवेदनशील वस्तुमा तुलनात्मक रूपमा सहज भन्सार व्यवस्था गर्न लागेका हुन्। अमेरिकी व्यापार प्रतिनिधिका अनुसार चीनबाट निर्यात हुने अमेरिकी वस्तुमध्ये करिब 30% बजार पहुँचमा सुधार पाउनेछ। चीनले अमेरिकाबाट आयात हुने मकै, गहुँ, ज्वार, मासु, दुग्धजन्य पदार्थ, वनस्पति तेल लगायतका कृषि उत्पादनमा भन्सार घटाउने योजना बनाएको हो। र सर्बियाका राष्ट्रपति अलेक्जेन्डर बुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेद्वार दिने तयारी गर्दै राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको छ। अक्टोबर 25 हुने निर्वाचनमा आफ्नो दक्षिणपन्थी पार्टीको नेतृत्व गर्न पद छाडेको उहाँले प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
13: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले विश्व एसियाली खेलकुद एसियाडको क्वार्टर फाइनलमा आज टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दछ। खेल जापानको आइची निशिन स्थित कोरोगी रंगशालामा बिहान 5:45 शुरू भइसकेको छ। खेल वर्षा शुरू हुनेछ, यद्यपि खेल वर्षाले प्रभावित पार्ने सम्भावना पनि छ। नागोयामा लगातार 4 दिनदेखि मौसम खराब छ। अत्यधिक पानी परेपछि नागोयामा क्रिकेट खेल्दै हुन सकिरहेको छैन। तेस्रो क्वार्टर फाइनल खेल हुन नसके श्रीलंका आईसीसी टी20 वरियताका आधारमा सेमी फाइनलमा पुग्नेछ। आईसीसी टी20 आई वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छन्। प्रतियोगिता अन्तर्गत आइतबार वर्षाका कारण दुईवटा क्वार्टर फाइनल खेल रद्द भएका थिए। पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङको सामना गरेको थियो तर वर्षाले खेल सम्भव हुन सकेन। यसैबीच जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको खबर भर्खरै हामीलाई प्राप्त भएको छ। श्रीलंका र नेपाल बीच बिहान 5:45 देखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 19 वर्ष मुनिको महिला विश्वकपको सह आयोजक नेपालको तयारीप्रति सन्तुष्टि व्यक्त गरेको छ। आईसीसीका इभेन्ट्स एण्ड अपरेशन्सका महाप्रबन्धक गौरव सक्सेना सहितको टोलीले आइतबार माथिल्लो मुलपानी र त्रिवी क्रिकेट मैदानको निरीक्षण गरेको थियो। र ओलम्पिक काउन्सिल एसिया ओसीए र दक्षिण एसियाली खेलकुद महासंघका प्रतिनिधि अहिले नागोयामा छन्। ओसीएको रेखदेखमै जापानले 20 संस्करणको एसियाड आयोजना गरिरहेको छ। साका पदाधिकारी पनि विभिन्न भूमिकामा छन्। साका सबै राष्ट्रिय ओलम्पिक कमिटिका पदाधिकारीले एकै स्थानमा विभिन्न भूमिका निर्वाह गरिरहेका छन्।
1: भोटेकोसी बारीपछिको सिकाई र अपनाउनु पर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महीना को लागी मात्र रु 5700 मा साथ ही क्यारो टीवी ऐप मा पाउनु होस 200 भन्दा बढी HD र SDTV च्यानल हरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा आजै जडान गर्नु होस कॉल गर्नु होस 9709184147 शर्तहरु लागू हुने छन्
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
16: साझा खबरमा अब भोटेकोसी बारी सिकाई र सावधानीको कुरा भदौ 10 को भोटेकोसी बारीका कारण जलविद्युत आयोजनाहरू आधा दर्जन भन्दा बढ़ीमा क्षति पुगेको छ त्यहाँ कार्यरत कैयौं व्यक्तिले ज्यान गुमाए भोटेकोसी बारी सिकाई र अप्नाउनु पर्ने सावधानीका बारेमा हामीले सांसद श्रीराम न्युपानेसँग कुराकानी गरेका छौं
17: भूकम्प पनि हुन्छ कोविड पनि विकम्प थियो एउटा विपद थियो आफैमा अनि त्यसपछि आगलागी पनि हुन सक्छ अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन् यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ त्यो कानून आवश्यक छ क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ
18: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन चीन भारत नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन् प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले
17: तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौ हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौं र त्यसलाई हामी इस्टाब्लिसै गर्छौं त्यसमा कुनै शंकै छैन प्रतिबद्ध छौं त्यो गर्छौं त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ के उपाय अवलम्बन गर्न सकिन्छ त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ नीति निर्माण गर्नुपर्छ अहिलेको यो भोटेकोसीले त्यो एउटा पाठ पनि सिकाएको छ कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ
18: बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ
17: यो विषयमा
18: हामीले के कुरा सुधार गर्नुपर्छ
17: माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले झन् पानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजन तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ नदीलाई कटान गर्नबाट जोगाउँछ जलविद्युत आयोजनामा मैले भनिराखेको छु जहिले पनि नदी बगेको डाइरेक्सन भन्दा अपोजिट डाइरेक्सनमा सुरुङका ओपनिङहरू बनाउनु पर्यो र उकालो चढ्ने खालको हुनु पर्यो ओह्रालो झार्ने होइन र अनि त्यसपछि मुख प्रवेशद्वारहरू सबै अटोमेटिक फलामको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो र यो आपतकालीन सुरुङ भन्ने कुरो त म त्यसमा विश्वास गर्दिन त्यो सुरुङ सबै ड्यामेज भएका ठाउँमा आपतकालीन पनि ड्यामेज हुन सक्छ
16: सांसद श्रीराम न्यौपानेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
19: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षले मागे सरकारको जवाब सत्तापक्षले भने मौन स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी
16: जमीन चर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो नदी किनारका पहरेदार बरपिपल विपदको पूर्व सूचना र प्रतिकार्यमा सहजता ल्याउन कानून आवश्यक
19: सुखायाममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने ताप्लेजुङका किसानलाई अलैची टिप्न भ्याइने भाइ मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका
16: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरिएपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो अमेरिका र चीनबीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा
19: र जापानमा जारी विश्व एसियाड अन्तर्गत क्रिकेट वर्षका कारण रद्द श्रीलंका सेमी फाइनलमा नेपाल भनी बाहिरियो
13: साझा खबरको अन्त्यमा कार्टुन हामीले नागरिक दैनिकमा समाचारसँगै छापिएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ नेपालमा सहकारी ठगेर विदेशमा बिन्दास तरिकाले घुमफिर गर्नेको संख्या पनि बढ़दै गएको छ र नेपालमा उठाइएको रकम बाहिर लगिएको र दुरूपयोग गरिएको भन्दै विभिन्न व्यक्तिहरू समूहहरू बेला बेलामा आन्दोलनमा पनि उत्रिने गर्छन्। यहाँ एउटा सहकारी लेखिएको ठूलो भुर्की जस्तो देखिन्छ जो माटोको भाँडो जस्तो देखिन्छ र एकापट्टिबाट त्यो पूरै फुटेको छ र त्यहाँबाट एउटा सुटकेस निस्किएको छ। त्यो सुटकेस बोकेर एकजना व्यक्ति आकाशमा कावा खाइराखेको जस्तो देखिन्छ जसको भुँडी ठूलो छ। लेखिएको छ खराब संचालक, तल चाहिँ यस्तो लेखिएको छ खराब संचालक भए पनि घुमफिर त गर्नै पर्यो नि।
19: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रंग बहार
3: वर्ष संगे उपहार बम्परमा यामाहा रेजियर
2: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
2: वर्ष पेंट।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
5: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकले किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।

0: उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाघका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
1: तरकारी

0: व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
0: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
0: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
1: मौरी पालन व्यवसाय र मह प्रशोधन
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण निर्यात
0: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
0: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
0: फलफूल प्रशोधन र बजारीकरण
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
0: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
1: प्राङ्गारिक कृषि वस्तु निर्यात
0: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
1: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
0: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली

0: हजुरको रेडियो 102.1 MHz।
1: हजुर, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के कुटेन्छन्? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
8: रंग बहार रंग बहार
9: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
8: वर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्जर पेंस।
10: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
10: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
10: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

मेरो देश कविता र सौन्दर्यको देश, हिमालबाट बग्ने अविरल नदी, पर्वतबाट झर्ने झरनाको झन्कार, गुराँसले रङ्गिएका पाखा पखेरा, प्रेममय भन्ज्याङ चौतारी र देउराली, छाती जस्तो तराईका उर्वर मैदान, यो हो स्वर्गको प्रतिबिम्ब, कला ओज र देवत्वको संगम, हाम्रो प्राणभन्दा प्यारो, यो हो मेरो देश।

बाँचेको छ हाम्रो इतिहास युग युगभरि सगरमाथाकै शिर अरू उच्च पारी यो हो चार जात्र 36 वर्णको।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रॉ मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेंट।
3: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44
5: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
7: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
6: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
7: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
9: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848 45 398 0848 45 398।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
9: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
10: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
11: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
11: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: नमस्ते अनि जय नेपाल। नेपाली कांग्रेसको 15 महाधिवेशनमा भाग लिनको लागि रामेछापको मन्थलीमा आएको छु। मेरो जन्मको हिसाबले मेरो रामेछाप उमाकुण्ड वार्ड नम्बर 3 मेरो जन्म थलो पर्छ र यो 15 महाधिवेशनमा भाग लिनको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेरो खुल्ला पदबाट उम्मेदवारी रहने कुरा यहाँहरू सबैलाई मैले अवगत गराइरहेको छु र अहिले पनि गराउन चाहन्छु। नेपाली कांग्रेस आज यो पेरिफेरीमा आइरहँदाखेरि 15 अधिवेशनमा भाग लिइरहँदाखेरिमा कतिपय युवा साथीहरूको जोश र जाँगरको एक खालको उत्साह यो रामेछापको मन्थलीमा देखा परेको छ। मलाई आशा छ सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरू, ओडाबाट पाल्नुहुने ओडा सभापतिज्यूहरू, पालिकाबाट पाल्नुहुने पालिका सभापति, नगरपालिका सभापति लगायत अग्रज तथा नवयुवा साथीहरूले मलाई यो अधिवेशनमा भाग लिनको लागि यहाँहरूले केन्द्रीय महाधिवेशनमा अत्याधिक बहुमतको साथ विजय गराइदिनुहुनेछ भन्ने मैले आशा र अपेक्षा पनि गरेको छु र सम्पूर्ण रामेछापमा बसोबास गर्नुहुने केन्द्रीय महाधिवेशनमा भाग लिनको लागि पठाउनको लागि यहाँहरूको निकै ठूलो हात रहने हुनाले गर्दा सबै प्रतिनिधिज्यूहरूले हिजो गीत गाएर रामेछापको एउटा शान बनाइरहेको व्यक्तित्व आज तपाईँको नेपाली कांग्रेसमा आएर राजनीतिमा आएर हरेक जनताको दुःख र सुखमा मलमपट्टी लगाम भनेर यहाँहरू सँगै हिँडौं भनेर आज अगाडि बढ्ने एउटा प्रयत्न बढाएको छु। यो जोश र जाँगरलाई पक्कै पनि तपाईँहरूको साथले मलाई अझ ऊर्जाशील बनाउनेछ, अझ जोसिलो बनाउनेछ भन्ने मैले आशा र अपेक्षा गरेको छु। सम्पूर्ण म भन्दा सिनियर नेताज्यू तथा नवयुवा साथीहरूले मलाई साथ र सपोर्ट गरेर यो अभियान मलाई पक्कै पनि सफल बनाएर केन्द्रीय महाधिवेशन जिताइदिनुहुनेछ भन्ने आशा र अपेक्षा गर्दै सम्पूर्णलाई म भोटको अपील गर्न चाहन्छु। हस्त, धन्यवाद, जय नेपाल।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मेसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउं।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाउ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99

0: में बिहान को 8 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: स्टेशन उज्यालो अनलाइन र फेसबुक लाइभ बाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। नेपालको पर्यटन उद्योगको मेरुदण्ड होटल तथा आतिथ्य क्षेत्र हो। पर्यटकले गन्तव्यमा बिताउने समय, गर्ने खर्च र लिएर फर्कने अनुभव धेरै हदसम्म आवास, खाना र सेवाको गुणस्तरमा निर्भर हुन्छ। त्यसैले यो क्षेत्रले पर्यटनलाई मात्र होइन कृषि, यातायात, हस्तकला र स्थानीय बजारलाई पनि जोड्दै रोजगारी र वैदेशिक मुद्रा आर्जनमा योगदान पुर्याउँदै आएको छ। शहरमा हुने तारे होटेलदेखि ग्रामीण भेगका होमस्टेसम्म फैलिएको यो क्षेत्र आज लाखौं परिवारको जीविकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोड़िएको छ। तर आतिथ्य क्षेत्रको रोजगारीको पक्षमा पनि चुनौती धेरै छन्। दक्ष जनशक्तिको आपूर्ति र बजारको माग मिल्न सकेको छैन। तालिम संस्थाले तयार पारेको जनशक्ति र उद्योगको खाँचोबीच अन्तर छ र दक्ष जनशक्तिको विदेश पलायनले स्वदेशी उद्योगलाई थप कमजोर बनाएको छ। महिला सहभागिता, स्वरोजगार र पारिवारिक श्रमको अंश पनि यही सन्दर्भमा विचारणीय छन्। अर्कातिर भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ी पहिरो जस्ता विपदले जलवायु परिवर्तनको जोखिम होटल क्षेत्रका लागि कति गम्भीर हुन सक्छ भन्ने देखाएको छ। यस्ता घटनाले आर्थिक क्षति मात्र होइन स्थानीय रोजगारीमा प्रत्यक्ष असर पनि पार्छन् र पुननिर्माण तथा जोखिम न्यूनीकरणको रणनीति अपरिहार्य बनाउँछन्। आजको देश परदेशमा हामी नेपालमा होटेल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटेलका संचालक विनायक शाहसँग कुराकानी गर्छौं।
3: तपाईलाई कार्यक्रममा स्वागत छ सर।
4: हस् नमस्ते, धन्यवाद।
3: शुरूमा आजभोलिको कार्यव्यस्तता के छ यसैबाट कुराकानी शुरू गरौं।
4: अब हाम्रो कार्यव्यस्तता त भनिहाल्नुभयो, यो भोटेकोशी पछाडि अब धेरै क्षति भएको छ तान्जानको, अनि त्यसमा अब टुरिज्मको सिजन पनि छ, अनि त्यसपछि टुरिज्म कसरी अगाडि बढाउने भन्ने कुराहरू पनि क्यान्सिलेसनका कुराहरू देखिन् सबै यसमै लागिरहेछौँ अहिले हामी।
3: अहिलेको समयमा नेपालमा होटल व्यवसाय भनौँ र त्यसको प्रतिनिधित्व तपाईँले गर्नुहुन्छ, व्यवसायीहरू, होटल व्यवसाय र व्यवसायीहरूको अवस्था चाहिँ कस्तो छ?
4: अब होटेलको अहिले हामीले पछिल्लो केही वर्षको तथ्याङ्क हेर्नुहुन्छ भने एकदम राम्रो अवस्थामा छ। हाम्रो देशमा के छ भने हाम्रो जनजीय आन्दोलन भएको देश, एक वर्ष भयो त्यो पनि, हामी कहाँ केही पनि छैन, विदेश जानुपर्छ छैन, खालि छैन छैन छैन, खालि नेगेटिभ कुराहरू मात्रै धेरै सुनिन्छ क्या। त्यसलाई तपाईँले होटेलको इतिहास हेर्नुहुन्छ 3-4 वर्षको, 4-5 वर्षको भनेपछि होटेलमा एकपछि अर्को ठूला ठूला अरब खरबका प्रोजेक्टहरू एकपछि अर्को नेपालमा आइरहेछ
3: पछिल्लो 3 वर्षमा,
4: पछिल्लो 4-5 वर्षमा। तपाईँहरू हेर्नुहोस् न, हरेक 2-3 महिनामा ठूला अन्तर्राष्ट्रिय ब्रान्ड होटेलहरू, ठूला ठूला अरब खरबमा लगानी भएको होटेलहरू त खुलिरहेछ त, होइन? तपाईँहरूले पनि देखिरहनु भएको छ। त्यसले के देखाउँछ भन्दाखेरि नेपालमा छैन होइन नेगेटिभ मात्रै होइन, पोजिटिभ पनि त हो नि। नत्र मान्छेले खरबौं लगानी गरेर नेपालमा लगानी गर्न आउँछ त? आउँदैन भनेको त्यो जुन भाष्य नै होटेल क्षेत्रलाई हेर्नुहुन्छ भने त्यो भाष्य होइन के, पोजिटिभ हो, नेपालले केही गर्न सक्छ भन्ने मेसेज त स्ट्रङ दिएकै छ त। त्यसलाई हाम्रो सरकारले कसरी हेरेको छ, अब सर्वसाधारणले, अब जनमानसले कसरी हेरेको छ, जेनजी आन्दोलन भएको छ, जेनजीले कसरी हेरेको छ भने आफ्नो ठाउँमा होला। तर म होटेल संघको अध्यक्षको हिसाबले म त के देख्छु भने एकदम राम्रो भएको छ। नत्र संसारभरिका ठूल्ठूला ब्रान्ड होटेलहरू, विदेशीहरू अनि स्वदेशी लगानीहरू यसरी आइरहेछ भनेपछि त हाम्रो भविष्य त उज्जवल छैन। उज्जवल भएर नै लगानी गरे हुन्छ नि, मान्छेले त यसरी यतिकै लगानी गरे हुँदैन भनेको हाम्रो पर्यटनमा, होटेल क्षेत्रमा एकदम राम्रो भविष्य छ। त्यो हुन कारण के हो भन्दाखेरि प्रष्टै छ, किनभने हामी भारत र चीनको बीचमा छौँ। झन्डै 20 करोड चिनियाहरू र झन्डै 10 करोड चिनियाहरू आफ्नो देशभन्दा बाहिर घुम्न निस्किन्छन् हरेक वर्ष। उनीहरूसँग सम्पन्नता धेरै आउनाले समृद्धि धेरै भएको छ त्यो ठाउँमा, अनि त्यसको 2% नेपालमा ल्याउनुहोस् न, हामी 50-60 लाख पर्यटक ल्याउन गाह्रो छ त? छैन। अनि हामी लगानीकर्ताहरूले के गर् भविष्य हेरेर लगानी गरेका हुन्छौँ। आज बनाएको होटेलले अर्को 10 वर्ष 15 वर्षमा त जति खेलो खेलो बिजनेस पाउँछ भन्ने हामीले देखाएको छौँ त, हो त्यस कारणले भविष्य एकदम राम्रो भएर होटेल क्षेत्र त्यो अवस्थामा अगाडि बढ्या छ हो अब गाह्रो अप्ठ्यारो छ अब हाम्रो भोटे कोसीको एक कुरा गरिहाल्नु भयो अब हाम्रो जुन कनेक्टिभिटी हो नि त अब त्यत्रो चिनिया त्यत्रो भारतीय होलिडेमा आफ्नो देशभन्दा बाहिर जानुहुन्छ तर नेपाल ल्याउनु पनि त पर्यो नि उहाँहरूलाई भनेको हवाई सेवाको कुरा होला बाटोघाटोको कुराहरू हो त्यो चाहिँ सीमित छ त्यो चाहिँ व्यवस्था भइसकेको छैन तर हामी चाहिँ अहिले एउटा क्रस रोड भन्छ नि एउटा चौक एउटा क्रस रोडमा छ कि एकातिर यत्रो ठुलो लगानी भइरहेछ एकातिर हामीले खोजेको व्यापार आइरहेको छैन अब क्षमताकै कुरा गर्नुहुन्छ भने हामी झन्डै 40 लाख पर्यटकलाई वार्षिक रूपमा 40 लाख पर्यटकलाई स्तरीय सेवा दिन सक्ने क्षमता हामीसँग छ नेपाली पर्यटन नेपाली होटेलहरूको तर नेपालमा आउने पर्यटक संख्या 2025 हेर्नुहुन्छ भने 12 लाख पनि पुगेको छैन 11,47,000 छ भनेको त हाम्रो क्षमताको एक तिहाई मात्रै भयो कुनै पनि व्यवसाय एक तिहाई क्षमतामा चल्दाखेरि त्यो धेरै सस्टेन हुन सक्दैन हो त्यो अवस्थामा मैले त्यस कारणले क्रस रोड भने हामी कता जान्छौँ त एकातिर सम्भावना व्यापक छ सम्भावनाको हामीले उपयोग नगरेको अवस्थामा अनि एउटा हामी चाहिँ अलि कहाँ जाने भन्ने एउटा चाहिँ गाह्रो अप्ठ्यारो अवस्थामा चाहिँ छ अहिले
3: विनायक सर जस्तै मैले केही व्यवसाय सञ्चालकहरूसँग पनि कुराकानी गर्दाखेरि यो विरोधावास देखिन्छ क्या तपाईँको होइन सोचे अनुसारको व्यवसाय हुन सकेका छैन पैसा पैसाकै त भन्ने कुरो अब पैसा सोचे अनुसारको ट्रान्जेक्सन छैन के होला र भन्ने एउटा निराशाजनक कुराहरू उहाँबाट चाहिँ सुनिन्छ तपाईँले चाहिँ आकर्षण बढ़िरहेछ विदेशी लगानीकर्ताहरू आइरहनु भएको छ भन्ने कुरा बताइरहँदाखेरि तालमेल चाहिँ किन मिलेको छैन कहाँनिर के छ
4: म तपाईँले प्रष्ट शब्दमै भन्नुपर्दाखेरि म के भन्छु भने हाम्रो अहिलेको जुन अब जेएनजी पछिको जुन सरकार बनिया छ हाम्रो सम्माननीय प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हामी एकदम उत्साहित छौं यो देशमा केही हुन्छ केही गरिन्छ भनेर किनभने उहाँहरूको एजेन्डै के छ सुशासन छ भ्रष्टाचार निर्मूलीकरण छ समृद्धि छ भनेपछि त हामी केही गर्छौं भनेर हामी व्यवसायीहरू पनि उत्साहित छौं हो उहाँले यसलाई बाँध्नु पर्यो जुन हाम्रो उत्साह छ नि उत्साहलाई मर्नु दिनु भएन उहाँहरूको झन्डै 2/3 बहुमत छ पार्लियामेन्टमा उहाँहरूले त के भन्नु पर्थ्यो भने अब पर्यटन क्षेत्रले चाहिँ नि एउटा आर्थिक समृद्धि स्ट्रङली दिन सक्ने क्षेत्र हो हामीले के भन्नु पर्थ्यो भने भन्नुपर्छ अहिले पनि अब भन्नु के पर्छ भन्दाखेरि यो सरकारले चाहिँ एउटा स्ट्रेटेजी बनाएर अब हामी अहिले कोभिड पछि आएको अवस्था हामी होटेलले अब एयरलाइनले ट्राभलले ट्रेकिङले आफ्नो आफ्नो काम गरेर आजको अवस्थामा त आयौँ नि सुखद छ राम्रो छ तर हामी अगाडि बढ्दाखेरि अब 12 लाख पर्यटक मात्रै भेटाएर चित्त बुझ्ने कुरा त भएन भन्दाखेरि हामीले 5 वर्षमा हामी 40 लाखको क्षमतालाई पर्यटकलाई सेवा दिन सक्ने आजको दिनमै छौँ भनेपछि त 5 वर्षपछि भन्दैछु म 50 लाख पर्यटकलाई नेपाल भित्राउनु योजना चाहियो हामीलाई कार्ययोजना चाहियो सबै कुरा हामीले त्यसरी अगाडि बढेको खण्डमा त हामी आर्थिक समृद्धि त हामीले तुरन्तै ल्याउन सक्छौँ त पर्यटक भनेको के भन्दाखेरि एयरपोर्टमा एउटा कुनै पर्यटक ल्यान्ड गर्ने बित्तिकै उसले त हाम्रो अर्थतन्त्रलाई योगदान गर्न थालिहाल्यो उसले त भिसा लिन्छ उसले ट्याक्सी चढ्छ होटेलमा बस्छ खाना खान्छ भनेपछि त J1 सुरु हुन्छ यतिर हामीले धेरै कुरा गरिरहेछौँ हुन त सरकारको आउँदा आउँदैको अवस्था पनि हो होइन अब चैतबाट सुरु भएको सरकार हो सरकारको अब नीति कार्यक्रम त आयो सरकारको बजेट पनि आयो तर यसमा चाहिँ एकदमै खुसी हुनु पनि खासै केही देखिन्न हाम्रो यत्रो उत्साह छ हाम्रो यत्रो क्षमता छ हामी यत्रो लगानी गरिरहेछौँ हामी अरबौं खरबौं लगानी गरिरहेछौँ हामीलाई त उहाँ सरकारले उत्साहित गरेर अगाडि बढेको खण्डमा त धेरै कुरा ल्याउन सकिन्छ नि त त्यतिर चाहिँ अझ सिरियसली सोच्नुपर्ने अवस्था छ हामीले यो ठाउँ विभिन्न तह तब्कामा प्रधानमन्त्री लगायत हाम्रो अर्थमन्त्री हाम्रो पर्यटन मन्त्री सबैलाई हामी यो कुराहरू त जाहेर गरेकै छौँ यसमा अझ हामीले मिलेर काम गर्ने हो भने हामी कायापलट गर्न सक्ने क्षमता भएको हौ कि हामी हो अब एउटा भोटे कोसीको एउटा समस्या आयो अब प्राकृतिक विपद त अब संसारमा जहाँ पनि आउँछ आयो नेपालमा पनि आयो यसको व्यवस्थापन गर्ने हो अगाडि बढ्ने हो भनेको हाम्रो यत्रो क्षमता हुँदाहुँदै हामीले त्यसको उपयोग गर्न नसकेपछि के हुन्छ त हामी जुन देशले समाजले राज्यले हामी लगानीकर्ताले जे जस्तो पाउनुपर्ने कुराहरूबाट वञ्चित भइरहेछौँ त्यो कुरा हामी सबैले मनन गर्नुपर्ने दिन हो आज अवस्था हो।
3: मिनाक्षर यो फिगर अलिकति बताइदिनु भयो भने प्रश्न हुन्छ। जस्तै तपाईँले भन्नुभयो 12 लाख पर्यटक वार्षिक रूपमा नेपाल भित्रिरहनु भएको छ, यो 12 लाख भित्रिँदाखेरि अहिले अर्थतन्त्रमा चाहिँ भनौँ होटल व्यवसायबाट चाहिँ कस्तो टेवा पुगिरहेछ र जुन तपाईँले भने अनुसार 40-50 लाखको हाराहारीमा पर्यटक भित्रियो भने त्यसले चाहिँ नेपालको अर्थतन्त्रमा चाहिँ कस्तो खालको टेवा पुर्याउँछ?
4: अब हेर्नुहोस् अर्थतन्त्रमा पर्यटनको योगदान के भन्दा कुरा अब तथ्याङ्कै हेर्ने हो होइन। अब हाम्रो जीडीपी भन्छ नि हाम्रो ग्रोस डोमेस्टिक प्रडक्ट अन्त हाम्रो के भन्छ राष्ट्रिय गृहस्थ उत्पादनमा मोटामोटी 3% को हारिमा पर्यटन क्षेत्रको योगदान छ भनिन्छ। त्यो कुरा एकदमै कम हो होइन। हामी नै अब वर्ल्ड ब्याङ्कले अब एसियन डेभलपमेन्ट ब्याङ्कले 7-8% भन्छ, हामी चाहिँ 10% हाराहारीमा छ भन्छौँ। त्यो म किन भन्छु भन्दाखेरि सरकारको तथ्याङ्कमा जसले भ्याट तिर्या हुन्छ नि, अब ठुला होटलमा बस्यो, अब ठुला रेस्टुरेन्टमा गयो, बिल तिर्यो, बिलमा भ्याट जहाँ काटिया हुन्छ त्यो सरकारको पर्यटनको आमदानीको रूपमा दर्ता भयो। अब ट्याक्सी चढ्यो, सानो होटलमा बस्यो अथवा एउटा सानो रेस्टुरेन्टमा गयो, बिल काटिँदैन नि त। इन्फर्मल सेक्टर पनि त्यत्तिकै स्ट्रङ छ भने जति इन्फर्मल सेक्टरमा खर्च गर्छ पर्यटकले हाम्रो राष्ट्र ढुकुचीमा त त्यो कुरा रिफ्लेक्टै भएर आउन्न भन्दाखेरि 3% ज्यादै कम हो। एउटा कुरा मैले एउटा भनिदियो। दोस्रो जुन अब काठमाडौँको एयरपोर्टमा जुन 11,47,000 पर्यटक बाहिर आयो रेकर्ड छ, हाम्रो पूर्वदेखि पश्चिमसम्म तराई क्षेत्रमा ठूला ठूला होटलहरूमा कसिनो सञ्चालन हुन्छ नि, जुन सबै हामीले बुझेकै कुरा हो। त्यो कसिनोमा आउने त भारतीय हो, हरेक झापादेखि महेन्द्रनगरसम्म दिनको एभरेजमा है 10,000 भन्दा बढी, अब त्यो चाहिँ शुक्रबार शनिबार आइतबार भनौँ न विकेन्डमा 10,000 भन्दा बढी कसिनोमा ग्राहकको रूपमा भारतीयहरू आउनुहुन्छ। उहाँहरू एज ए पर्यटक नेपालमा त्यो दर्दै भए हुन्न, उहाँहरू पर्यटकको रूपमा हामीले चिनेकै छैन उहाँहरूलाई, त्यो दिनको आउनुहुन्छ भनेपछि 12 लाख बाहिरबाट आउनुहुन्छ, 12-15 लाख त त्यो त सजिलै हुन्छ नि त। भनेको आजको दिनमा 25-30 लाख पर्यटक त भित्रकै हो त, हामीसँग तथ्याङ्क छैन, हामीसँग त्यो व्यवस्थापन क्षमता नभएको मात्रै त हो नि। यो हिसाबमा हामी अगाडि बढ्नुपर्छ। अब यसले जुन लगानीको कुराहरू मैले गरेँ, अब त्यसपछि यसबाट देशले पाउने फाइदाहरू, आजभन्दा 10 वर्ष अगाडि पर्यटकले एभरेजमा $42 खर्च गर्ने भन्ने तथ्याङ्क थियो, त्यो घटेर आज $33 घट्या छ, राम्रो होइन। पहिला 16-17 दिन बसाइ थियो पर्यटकको अवधिमा, अहिले 11 दिनमा झर्या छ भने त हामी त तल गइरहेका छौँ त, यसलाई माथि ल्याउनु पर्यो नि त। नीति कार्यक्रम खै त हामीसँग भनौँ न, यत्रो पर्यटनको हाम्रो समृद्धिको यत्रो हामीसँग सम्भावना छ, हाम्रो राष्ट्रिय कार्य योजना के हो त, मैले होटेलले कसरी काम गर्नुपर्छ, एयरलाइनले कसरी काम गर्नुपर्छ भन्ने कुराहरू प्रस्तुत रूपमा राष्ट्रिय डकुमेन्ट छ त हामीसँग, राष्ट्रको मास्टर प्लान छ त, योजना आयोगबाट हामीले एक्सपेक्ट गर्ने हो, छैन। यसपालिको नीति कार्यक्रममा पनि छैन, बजेटमा पनि छैन भनेपछि हाम्रो राष्ट्रिय कार्यक्रम के हो त, हाम्रो लक्ष्य के हो त, 5 वर्षमा हामी कहाँ जान्छौँ भन्ने कुराहरू हामीलाई चाहियो। यो कुराहरू भइदिया भई सबैले, अब जस्तो संघीय सरकारले, प्रदेश सरकारले, स्थानीय निकाय, हामी निजी क्षेत्रले सबै एकै स्वरमा काम गर्थ्यौँ नि त, त्यो त छैन आज। भनेको हामीलाई अहिलेको चाहिए चाहिँ एउटा गुरु योजना चाहिएको छ, सरकारले पर्यटन विकासमा के गर्छ भन्ने कुराहरू गुरु योजना प्रष्ट रूपमा, हामी यसो गर्छौँ 5 वर्षमा हामी यस्तो यस्तो यस्तो गर्छौँ भन्ने कुरा आयो भने हामीले धेरै विकास गर्न सक्छौँ, जुन कुरा आज छैन।
3: सर अलिकति यो तथ्याङ्कतिरै म केन्द्रित हुन चाहेँ, यो अहिलेसम्म नेपालमा चाहिँ आधिकारिक रूपमा दर्ता भएका होटेलहरूको संख्या के छ, त्यसपछि म अर्को प्रसङ्ग तपाईँलाई पस्किन्छु।
4: अब तथ्याङ्क चाहिँ मिथ्याङ्क भनिन्छ नि, अब त्यो नेपालमा चाहिँ लागू हो कि जस्तो पनि लाग्छ। अब हाम्रो सरकारको जुन तथ्याङ्क कार्यालय छ, त्यो तथ्याङ्क कार्यालयले एउटा केही वर्ष अगाडि एउटा तथ्याङ्क प्रकाशित गरेका छ, त्यसमा चाहिँ यो हस्पिटालिटी इन्डस्ट्री आतिथ्य क्षेत्रमा चाहिँ 1,42,000 भन्दा बढी कम्पनीहरू दर्ता छ भनेको छ, 1,42,000। अनि अब होटल सङ्घ नेपाल हामी देशैभरि छौँ, साथै प्रदेशमा अब जहाँ पर्यटन पुग्छन् त्यहाँ त्यो जिल्लामा हामी छौँ। अब हाम्रो मेम्बरसिप नै झन्डै 5,000 भन्दा बढी छ। म के भन्छु भने तथ्याङ्क त ठ्याक्कै त छैन होइन, एउटा जुन एक्सपर्टहरूले कन्सल्ट्यान्टहरूले जुन काम गर्न अध्ययन गर्नुभएको हुन्छ त्यसको आधारमा नेपालमा चाहिँ यो पर्यटकीय स्तरका होटलहरूको संख्या 10,000 भन्दा बढी होला। त ठ्याक्कै संख्या ठ्याक्कै छैन होइन. अब त्यो लगानीको हिसाब गर्नुहुन्छ भने हाम्रो देशको जुन बजेट हुन्छ नि यसपालिको झन् अब 22 खरबको हाराहारीमा छ होइन. अब हाम्रो आजको नेपालको जग्गाको अब घरको जुन बजार मूल्य हुन्छ नि त्यो मूल्य टेकेर हेर्ने हो भने अब त्यो राष्ट्रिय बजेट बराबरको लगानी त यो हाम्रो क्षेत्रमा भइ नै सकेका छ. यति ठुलो लगानी भएको छ, सिजनल अनसिजनल हुन्छ हामी काम गर्नेहरू होइन, अब फुल टाइम पार्ट टाइम पनि हुन्छ नि, सबै जोड्ने हो भने झन् झनै 10 लाखको हाराहारीमा हाम्रो रोजगारी सृजना गर्ने क्षमता यसमा छ. यत्रो क्षेत्रले हुँदा हुँदै पनि हामी कसरी अगाडि बढ्ने भने प्रष्ट खाका योजना नभए हुनाले अल्मूल्यको हो कि जस्तो पनि देखिन्छ कि बेला बेला. यत्रो लगानी छ, सबै कुरा छ, ठुल्ठुला होटल आइरहेछन्. हामी अब फेरि नेपाल हामीले प्रकृतिले एकदम वरदान दिएको देश, टुरिज्मलाई चाहिने सबै कुरा हामीसँग छ, खास गरी भारतीय र चिनियाहरूलाई. हुँदा हुँदै पनि हामी किन मैले उपलब्धि हासिल कम गरेको त, हाम्रो धेरै लिन सक्नेमा हामीले केही प्रतिशत मात्रै लिएर आएको छ क्या अहिले, हो त्यसमा हामीले एकदम सिरियस हुनै पनि अवस्था हो.
3: विनायक सर, तपाईँले अलिकति प्रसङ्ग जोडिसक्नुभयो, म त्यो प्रश्नपछि तपाईँलाई सोध्ने नै वाला थिएँ. प्रायोरिटी 80% रोजगारी सृजनाको जिम्मेवारी निजी क्षेत्रको हो, त्यसमा होटलले पनि तपाईँको 10 लाख जति त प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगारी दिएको छ भन्ने कुरा तपाईँले बताइरहनुभयो. अलि इन्डेप्थ जान चाहे यसमा, होटल क्षेत्रले चाहिँ नेपालको यो रोजगारी क्षेत्रमा चाहिँ योगदान कतिको गरिरहेछ, कसरी गरिरहेको छ अहिलेको समयमा?
4: हाम्रो सेवा उद्योग हो होइन होटल भनेको. अब हामीलाई जति राम्रो, जति क्वालिफाइड, जति अब स्किलफुल हाम्रो कामदार कर्मचारी हुनुहुन्छ, हाम्रो सेवा त्यति स्तर हुने हो. त्यो हिसाबले गर्दाखेरि अब हाम्रो फेरि अब यसमा काम लेबर इन्टेन्सिभ नै उद्योग हो, त्यसले गर्दाखेरि मैले अहिले भनी पनि हालेँ, मोटामोटी 10 लाखको हाराहारीमा सिजनल अनसिजनल हुन्छ नि यहाँ त. अब हाम्रो अब दसैँ तिहार पछाडि जुन सिजन सुरु हुन्छ त्यसमा धेरै मान्छे चाहिन्छ होला. जस्तो मेरै होटलमा अब मेरो 5-6 जनाको मैले अब एउटा ठुलो भोजभतियार छ भने मलाई मेरो हिसाबले पुग्दैन, मैले बाहिरबाट पनि ल्याउनुपर्छ. त्यो हिसाबले झन् 10 लाखको हाराहारीमा छ. एउटा सुखद कुरा के पनि छ भने त्यसको झन् 30% चाहिँ महिला कर्मचारी हुनुहुन्छ क्या, त्यहाँ महिलाहरूले रोजगारी पाउने एकदम राम्रो क्षेत्र हो यो. त्यो हिसाबमा अब हाम्रो अब अहिले विडम्बना के छ भन्दाखेरि, हाम्रो यत्रो हुँदा हुँदै पनि हामी तालिम पनि गरिरहन्छौँ, सरकारले पनि तालिम गरिरहन्छ होइन, हामीले जुन म्यान पावरले स्किल म्यान पावरलाई हामी तालिम दिएर उसलाई सक्षम बनाउँछौँ, धेरैभन्दा धेरै म्यान हाम्रो यो क्षेत्रका होटलमा काम गर्ने, पर्यटन क्षेत्रमा काम गर्ने हाम्रो कामदारहरू चाहिँ विदेश जानुहुन्छ. किन अब अहिले मोहै त्यही छ होइन, वैदेशिक रोजगारमा मोह छ. सरकारले गरेको लगानी, हामीले गरेको लगानी, हाम्रो समय, हामीले तयार चाहिँ गर्छौँ, हाम्रा कामदार कर्मचारीहरू चाहिँ अब उहाँहरू विदेशमा जानुहुन्छ, अनि हामीले गर्ने तालिम दुबईको सेफको लागि तयार गरे जस्तो देखिन्छ कि यो चाहिँ. त्यसमा नीति अलिकति नमिल्या हो, मिसम्याच छ, हामीले खोजेको मान्छे हामीले पाइरह हुँदैनौँ, अनि बजारमा अनइम्प्लोइमेन्ट छ, र अनि के छ, अनि विदेशी तादात पनि दिनको झन् 2025 भाइ बहिनीहरू त विदेश गइरहनु भएको छ भनेको, समवेयर समथिङ त मिसिङ छ नि, मिसम्याच त पक्कै छ. अनि यसले गर्दाखेरि हामीले खोजे मान्छे नपाउने, अनि बजारको मान्छेले काम नपाउने, तर फेरि विदेश पनि त्यतिकै गइरहेको छ भने कोही कोही कुरा नमिल्या त हो त. यसलाई मिलाउनु पर्ने अवस्था हो. यसमा चाहिँ अब सरकारसँग हातेमालो हामीले पनि गरिरहेछौँ, यसमा अझ मिलाएर काम गर्नुपर्छ.
3: विनायक सर, यही कुरालाई अब भनौँ न, युवाहरूले के भन्नुहुन्छ भन्दाखेरि, हाम्रो क्वालिफिकेशन अनुसार हामी जे कुराहरू पढ्यौं त्यसलाई चाहिँ हामीले रोजगारीसँग जोड्न चाहन्छौँ, तर हामीले मागे अनुसार हामीले रोजगारी पाइरहेका छैनौँ, त्यस अनुसारको पारिश्रमिक हुँदैन भन्ने चाहिँ युवाहरूको भनाइ छ. अब रोजगारदाताहरू होटल व्यवसायको भनौँ, अब तपाईँले भर्खरै पनि भन्नुभयो हामीले खोजे अनुसारको जनशक्ति छैन भन्ने कुरो, यतापट्टि चाहिँ रोजगारी छैन भन्छन् युवाहरू, यतापट्टि चाहिँ भनौँ न व्यवसायहरूले चाहिँ जनशक्ति छैन भन्ने कुरो तपाईँले पनि भर्खरै गर्नुभयो, खास चाहिँ के हो कुरा?
4: मैले अहिले मिसम्याच भने नि, मिसम्याच नै यही नै हो. अब हामीले खोजेको मान्छे पाउँदैनौँ होइन, अनि बजारमा जो अब उहाँहरूले इम्प्लोइमेन्ट खोजिरहनु भएको हुन्छ, उहाँहरूले पनि अब हामीसँग सम्पर्कै भइरहेछ नि कि, अब हामी मान्छे खोजिरहन्छौँ, उहाँहरू जागिर काम खोजिरहनु भएको छ, उहाँहरू हाम्रो सम्पर्क कसले गराउँछ त भनेको, यो बीचमा सम्पर्क गराउने काम चाहिँ सरकारको जस्तो अब श्रम मन्त्रालय छ, श्रम विभाग छ होइन, अब त्यहाँ चाहिँ एउटा श्रम सूचना केन्द्र भन्ने त्यहाँ सिस्टम छ कि मलाई थाहा छ, मैले नै काम गरेका छु. त्यो श्रम सूचना केन्द्रमा के हुनु पर्थ्यो भन्दाखेरि, जसलाई काम चाहिएको छ उसले त्यहाँ ल्याएर आफ्नो त्यो दर्ता गर्नु पर्थ्यो कि, त्यहाँ त्यो एप जुन छ म यस्तो यस्तो यस्तो क्वालिफिकेसन भए मान्छे म यो काम खोज्छु भनेर उहाँले राखिदिनु भयो भने हामीले पनि काम खोजिरहन्छौँ, होटेलहरूले पनि कामदार खोजिरहन्छौँ, अनि उहाँले हामीसँग मिल्ने हो भने उहाँले हामी बढाउँछौँ नि काम लगाउन सक्छौँ। त्यो मेकानिजम छन् त छ, व्यवहार एकदम त्यसलाई प्रभावकारी ढङ्गमा भइरहेको छैन। त्यसले गर्दाखेरि पहिला त सूचनाको के हो भन्ने कुरा जानकारी हुनु पर्यो के, त्यो त्यो हामीले पनि पाइरह हुन्न, उहाँले पनि पाइरह हुन्न। त्यसले गर्दाखेरि एउटा त्यो भयो। अब अहिले चाहिँ विदेशमा काम गरेर फर्किया पनि त हजारौँ हुनुहुन्छ नि, त्यो उहाँ त जानेर स्किल विदेशमा काम गरेर आएको आफ्नो क्वालिफिकेसन लिएर आउनुहुन्छ, उहाँहरूलाई हामी जोड्न चाहन्छौँ कि। अब उहाँहरूसँग सम्पर्क कसरी गर्ने त भनेको बिचको प्लेटफर्महरू छैन। हुन्छ, हाम्रो हामीले हाम्रो होटेल एसोसिएसनले हाम्रो मेम्बरको लागि हामीले यस्तो काम त गरेका छौँ तर सानो स्केलमा गरेका छौँ। अब त्यो त्यसलाई हामी अझ बढाउँदै जाने हाम्रो योजना हो। त्यसमा सरकारसँग काम गरेर एउटा श्रम संसार भन्ने एउटा पोर्टल छ, मलाई थाहा छ होइन, त्यो आइएल श्रम सरकार श्रम मन्त्रालयले मिलेर गरेको हो। त्यो अब सुरुवात त भयो, त्यसले अझ प्रभावकारिता ल्याउन सकेको खण्डमा यो समस्या समाधान हुन्छ। अब काम खोज्नेले पनि सूचना पाउनु पर्यो, काम दिनेले पनि सूचना पाउनु पर्ने, त्यो आजको दिनमा प्रस्तुत छैन। त्यसले गर्दाखेरि अब जे गरे पनि अलिक जे गरे अनि विदेश गइहाल्ने परिपाटी जुन छ नि त्यसमा चाहिँ अब अलिकति मिसम्याच छ, मिलाउनु पर्ने कुराहरू हो। यसरी नै हामी अगाडि बढ्नुपर्छ, नीति नियम नै अलिकति हेर्नुपर्ने कुरा छ।
3: त्यो माध्यम जब जुन तपाईँले भर्खरै भन्नुभयो, माध्यम सहज भयो र रोजगारी खोजेका मान्छेहरू र रोजगारदाताको एउटा कम्युनिकेसन भएर उहाँहरू एक आपसमा जोडिनु भयो भने अहिलेको अवस्थामा कति युवाहरूलाई चाहिँ देशमै होल्ड गर्न सक्ने क्यापेसिटी हामीसँग छ?
4: हामीले त के भनेका छौँ भने के पनि गर्नुपर्छ भने जस्तो आज उच्च शिक्षाको लागि विदेश जाने पनि धेरै हुनुहुन्छ नेपालबाट होइन, उहाँहरूलाई चाहिँ के गर्छ भने अब शिक्षा मन्त्रालयबाट एउटा नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिने प्रचलन छ नि त। त्यस्तै हाम्रो श्रममा पनि नेपालमा अब हामीले पनि कति तालिम दिएर हुन्छौँ, अब नेपालमा एटलिस्ट एक वर्ष नेपालमा काम गर्ने, नेपालमा उहाँहरूले आफ्नो क्षमता अभिवृद्धि गर्ने, स्किल डेभलप गर्ने, अब व्यावहारिक ज्ञान पनि त पाइन्छ नि। त्यो गरेपछि विदेश जान उहाँहरूले रोक्न सकिन्न, विदेश जान चाहनेलाई विदेश र हामीले रोक्न सक्दैनौँ विदेश पठाउने, तर कमसेकम एक वर्ष नेपालमा काम गर्ने एउटा वातावरण बन्यो, नियम बन्यो भने हामीलाई पनि ढुक्क भयो, ल एक वर्ष त हामी कहाँ काम गर्ने बस्नुहुन्छ नि उहाँहरू भन्ने हो होइन। अनि उहाँहरूले पनि त केही कुरा सिक्नुहुन्छ नेपालमा, उहाँहरूको सिप अभिवृद्धि हुन्छ, उहाँहरूले सिकेको कुराहरू विदेशमा गएपछि एक वर्षपछि त उहाँहरूले पाउने तलब पनि त बढी हुन्छ नि। आज रको आजको रूपमा जानु र एक वर्षपछि अलिक परिमार्जित भएर थप स्किल लिएर जानु त उसलाई त फाइदा भयो नि उहाँहरूलाई त। त्यतिर अलिकति नियम कानुन चाहिँ अभाव हो, त्यो अलिकति बनाउनै पर्छ, हामीले कुरा गरिरहेछौँ।
3: त्यो एक्जिस्ट गर्न चाहिँ सक्ने खालको इन्भाइरोमेन्ट छ होटेल व्यवसायमा, कोही युवाहरू अथवा पढ्दै गरेको मान्छेहरू रुचिले यता जोडिन चाहनु भयो भने एक्जिस्ट गर्न टिक्नको लागि चाहिँ कतिको सहज छ छैन?
4: सजिलै, मैले अहिले सुरुमै भने नि हामी कहाँ एक पछि अर्को ठुल्ठुला पाँच तारे अन्तर्राष्ट्रिय चेन होटल आइरहेछ, एउटा ठुला पाँच तारे होटलमा झन्डै 500 जनाको आवश्यकता हुन्छ, अनि त्यो 500 जना त हामीले कहाँबाट ल्याउनु त, नेपालमा छैन त। अनि हामीलाई त एउटा हाम्रो क्षेत्रमा के हुन्छ भने एउटा कप प्लेट बोक्नु पनि त एउटा ढङ्ग चाहियो, स्किल चाहियो होइन भने त पोखिन्छ। त्यति जान्ने मान्छे पनि हामीले नेपालमा पाउँदैन त के गर्ने, अनि भारतबाट ल्याउनु त हो नि होइन। हाम्रो हामीले के भन्छौँ भने हामी अब डिप्रेसन रिमिटेन्स आयो भने दङ्ग पर्छौँ होइन, हामी अब 15 खरबको रिमिटेन्स आयो भने दङ्ग पर्छौँ, अनि हाम्रो भारत पनि कति जान्छ त, त्यसको आधाभन्दा बढी त भारत गएर हुन्छ। हो यो कुराहरू हामीले अलिकति मनन नै गर्नुपर्छ। अनि अब ठुला होटेलहरूमा त के हुन्छ भन्दाखेरि अब विदेशमा गएर जुन उहाँहरूले पाउनुहुन्छ नि पारिश्रमिक सेवा सुविधा, त्यो धेरै हदसम्म त नेपालमा पनि पाइन्छ, आफ्नो परिवारसँग बसेर नेपालमै काम गरेर पनि त्यो कुरा पाइन्छ भने सूचनाको अभाव हो नि त। नेपालमा के पाइन्छ र विदेशमा के पाइन्छ भने सूचना ठ्याक्कै छैन नि त अहिले। अब आज भन्नुहोस् न, यो कफी बनाउने जुन बारिस्टा भनिन्छ नि, बार टेन्डर भनिन्छ नि, बार बनाउने त्यस्ता मान्छे हामी कहाँ जति भने पनि चाहिन्छ। मलाई आज 100 जना दिनुहोस्, म आज हाम्रो सङ्घले 100 जनाको रोजगारीको बन्दोबस्त हामी 1 महिनाभित्र आजै गर्न सक्छौँ, हामीले पाउँदैन त गर्ने कि। अनि भारतबाट ल्याउने हेर्नुहोस्, लगानी भइसकेको छ, हाम्रो ग्राहक आउन थालिसकेपछि त सेवा त दिनु पर्यो। अब नेपालमा नपाएपछि के गर्दा, कति जाँदा भारतबाटै आउने हो, काठमाडौँमा त्यो अवस्था छ, झापामा, अब भैरवामा, नेपालगञ्जमा, धनगढीमा त के अवस्था हुन्छ भन्नुहोस् न। भारतीय सीमासँग जोडिएको ठाउँमा त नेचुरली भारतीय आउने त हो नि होइन, यतिर सरकारले थाहा नभए पनि होइन छ। तर यसमा चाहिँ एउटा राम्रोसँगै नीति नियम कानून बनाउनै पर्ने अवस्था हो यसमा चाहिँ।
2: कार्यक्रम देश परदेशमा हामी नेपालमा होटेल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटलका संचालक विनायक शाहसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SGTV च्यानलहरू, Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: श्री धाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे होटल संघ नेपालका अध्यक्ष तथा एयरपोर्ट होटलका संचालक विनायक शाहसँग कुराकानी गरिरहेका छौं। अब थप कुराकानी सुनौं।
2: संघले चाहिँ त्यो जनशक्ति उत्पादन गर्नको लागि समन्वयको कुरा भनौं अथवा त्यो सिप सिकाउने कुरा भनौं, त्यो चाहिँ कतिको गरिरहेछ?
3: हामीले सरकारसँग सुरुदेखि नै हातेमालो गरेर काम गरिरहेछौँ, हाम्रो सिटिभिटी लगायत श्रम मन्त्रालय लगायतका होइन। अब हामीले हुँदाहुँदा अलिक के पनि गरिरहेछौँ भने हामीले खोजेको मान्छे पाउँदैनौँ। अनि हामीले के गर्छौँ भने एउटा 24 महिने कार्यक्रम, एउटा एप्रेन्टिसिप भन्छ नि, एप्रेन्टिसिप चाहिँ कस्तो हुन्छ भने 7 दिनमा 1 दिन उसले थ्योरिटिकल क्लास इन्स्टिच्युटमा गएर 1 दिन थ्योरिटिकल क्लास पढ्नु पर्यो, 5 दिन होटलमा आएर काम गर्छ। भनेको उसले डे वानदेखि थ्योरिटिकल सँगसँगै प्र्याक्टिकल पनि एक्सपिरियन्स हुन्छ है त्यसमा चाहिँ। अनि उसलाई उहाँहरूलाई हामी डे वानदेखि तलब दिन्छौँ, अर्न एन्ड लर्न जुन भनिन्छ नि, सिक्दै कमाउँदै गर्ने जुन हाम्रो कन्सेप्ट हो, त्यो अनुसारको सरकारले तोकेको न्यूनतम पारिश्रमिक जति हो त्यसको 25-50% तलब चाहिँ हामी डे वानदेखि दिन्छौँ। भनेको उहाँहरूको आम्दानी पनि भयो र उहाँले काम पनि सिकिरहनु भएको छ। यो हामीले अहिले यो काम सुरु गरेका छौँ एज ए पाइलटिङ, यो सफल भएको छ, यसलाई हामी देशैभरि लान सक्छौँ, लाने हामी योजनामा छौँ। तर हामी त के भने हामी व्यवसाय त हामी त व्यवसाय गर्ने होटल चलाउने हो नि त, तालिम दिएर हिँड्ने हामी त होइनौँ होइन। त्यस कारणले यसमा सरकारसँग सहकार्य हुनु पर्यो। यो काम गर्दा बापत सरकारले हामीलाई के व्यवहार गर्ने त? आजको दिनसम्म केही पनि छैन। हेर्नुहोस् हामीलाई नीति निर्माणमा अब हामीले सरकारले जुन अब सिटिभिटीबाट भनौँ, सरकारकोबाट जुन जनशक्ति उत्पादन हुन्छ, जस्तो मेरो रेस्टुरेन्टमा आएर काम गर्ने मेरो वेटर वेट्रेसहरू भनौँ न, उहाँहरूले थ्योरिटिकल ज्ञान त उहाँहरूलाई हुन्छ, व्यावहारिक त हुँदैन। अनि त्यसको करिकुलम बनाउनेदेखि नै त्यसको तालिम दिने, करिकुलम बनाउने भन्ने कुराहरू त हामीसँग सहकार्य गरेको भए अझ व्यावहारिक हुन्थ्यो नि त भन्ने हाम्रो जिकिर हो होइन। सर्टिफिकेसन प्रमाणीकरण सरकारले गर्नुपर्छ, सरकारले नै गरोस् होइन। तर त्यसको अब हामीलाई के चाहियो हो त, इन्डस्ट्रीलाई होटललाई के चाहियो भन्ने कुरा त हामीलाई थाहा हुन्छ नि त, हामी उहाँहरूलाई यस्तो यस्तो भन्छौँ। अब त्यो कुराहरू अलिकति सहकार्य बढाउनुपर्छ। यसमा अब सरकारको टिबेट यो जुन तालिमको सम्बन्धी टिबेट सम्बन्धी सरकारहरूको त्यो ऐन पनि बनिरहेछ अहिले होइन, त्यो सरकारले पास गरेर छिटै आउला। त्यो आएपछि अनि हामीले निजी क्षेत्रले के गर्नुपर्ने हो, सरकारले के गर्नुपर्ने हो, सहकारीको मोडल के भन्ने कुराहरू प्रष्ट रूपमा आउँछ के। आजको दिनमा त्यो छ्यासमिस छ, त्यसले गर्दाखेरि फेरि पनि मैले भने मिस म्याच चाहिँ त्यो अवस्थामा अझ पनि छ।
2: विनायक सर, अब यो अलिकति रिसोर्ट र होमस्टेको बारेमा पनि जिज्ञासा पोख्न चाहन्छु म। जस्तै भिजिट नेपाल जति जति बेला सरकारले घोषणा गर्छ नि त्यो सिजन, अनि त्यति बेला चाहिँ यो एउटा चेन्ज सुरु हुँदो रहेछ क्या, यो होमस्टे खोल्ने, रिसोर्टहरू खोल्ने। अहिलेको समयमा चाहिँ त्यो होमस्टे र रिसोर्टहरूको अवस्था चाहिँ के छ नेपालमा?
3: अब मैले अहिले पनि एकछिन भनेको थिएँ, हामी कहाँ फर्मल इन्फर्मल सेक्टर एकदमै, फर्मल भन्दा इन्फर्मल सेक्टर बढी छ। जस्तो मेरो होटल, म एयरपोर्ट होटल चलाउँछु, मेरो एयरपोर्ट होटलको बाहिरका जति पनि फुल देखिने मेरो होटलहरू घर घरै होटलहरू छ के। अब उहाँहरूको दर्ता प्रक्रियाहरू मलाई लाग्छ त्यो अब सरकारको जुन मापदण्ड छ नि, सरकारको मापदण्ड अनुसार कति भएको छ कति भएको छैन होला। अब यहाँ नेपालमा त के हुन्छ भने तपाईँले सडकमा अब मोटरसाइकल लिएर जानुभयो भने तपाईँको अब ब्लू बुक चाहियो, हेलमेट चाहियो, आफ्नो ड्राइभिङ लाइसेन्स चाहियो, त्यो नभए पनि तपाईँ सडक जान सक्नुहुन्न। होटल खोल्नलाई लाइसेन्स पनि चाहिँदैन, तपाईँ वडामा दर्ता, वडामा 5 नम्बर दर्ता गरिदिनु सिधियो। भनेपछि अब मोटरसाइकल चल्न चाहिँ लाइसेन्स चाहिने, होटल खोल्न लाइसेन्स नचाहिने जस्तो देखिन्छ क्या नेपालमा, त्यो अलिकति व्यावहारिक रूपमा हेर्दाखेरि। भनेको यसमा अलिकति सरकारले अलिकति हेरिदिनु पनि पर्छ। आजको भन्नुहोस् न, अब मैले फेरि अब सरकारलाई दोष लिएको होइन, अब नमिल्ने कुरा त मिल्नुपर्छ, त्यसमा हाम्रो पनि दायित्व त्यत्तिकै हो, हाम्रो देश हो, हामी बस्ने देश, हाम्रो यो हाम्रो पनि मातृभूमि हो, हाम्रो विकासको अधिकार हाम्रो पनि हो। सरकारले सहजीकरण गर्ने हो। आज नेपालको पर्यटन ऐन जसले नेपालको समग्र पर्यटनको विकासमा योगदान गर्छ, पर्यटन ऐन चाहिँ हाम्रो 2035 सालमा जारी भएको पर्यटन ऐन आज पनि त्यही छ भनेको हामी 47 वर्ष पुरानो पर्यटन ऐनमा हामी सञ्चालित छौँ। हुन त त्यसको अब ड्राफ्ट चाहिँ अब अहिले संसदमा छ, छलफलको विषयमा छ, तर अब त्यो चाहिँ नि नेपालको आउने पर्यटन ऐनले चाहिँ पर्यटन मैत्री हुनुपर्छ। नेपालमा जति बढी पर्यटन आउँछन्, जति बढी पर्यटक आउँछ तब न त्यो पर्यटन ऐन सफल हुन्छ। अब अहिले के हुन्छ, पर्यटन ऐनले चाहिँ अब पर्यटक हामी पर्यटन व्यवसायीलाई भन्दा पनि त्यहाँ काम गर्ने जुन अधिकारी पदाधिकारीहरू हुनुहुन्छन् त्यहाँका सरकारी कर्मचारीहरू उहाँहरूलाई सहज हुने किसिमले अब 3 महिना जरिमाना, 3 महिना जेल, अब यति हजार जरिमाना भन्ने धेरै कुराहरू एकदम कन्ट्रोल रोक्ने किसिमले अब अलिकति सबै कुराहरू एउटा रेजिमेन्टेड रूपमा देखिन्छ क्या त्यो चाहिँ कुनै पनि ऐन कानूनहरू। त्यसरी पनि अब समय अनुसार चाहिँ हाम्रो देशमा यत्रो आमूल परिवर्तन भएको छ, जेएनजी आन्दोलनपछि त हाम्रो सोच पनि परिवर्तन गर्नुपर्छ। सोच चाहिँ हामीले पुरानै राख्ने, 2035 सालको पर्यटन ऐन लिएर हामी अगाडि बढ्ने, अनि हामी चाहिँ विकास आजै खोज्ने अनि सबै कुराहरू आजै खोजेर पाइँदैन भनेको त्यो व्यवहारमा पनि त्यो अनुसार मिलाउनु पर्यो। अब हाम्रो वातावरण पनि त्यो अनुसार बढ्नु पर्यो र हाम्रो सोच नै ठुलो कुरा हो कि सोच पनि परिवर्तन हुनुपर्छ। अलिकति सबै कुराहरू एउटा रेजिमेन्टेड रूपमा देखिन्छ क्या त्यो चाहिँ कुनै पनि ऐन कानूनहरू। त्यसरी पनि अब समय अनुसार चाहिँ हाम्रो देशमा यत्रो आमूल परिवर्तन भएको छ, जेएनजी आन्दोलनपछि त हाम्रो सोच पनि परिवर्तन गर्नुपर्छ।

0: म यो होटल व्यवसाय सबैभरि बारेमा चाहिँ चल्छ, घाटा पनि हुँदैन, नाफाको बिजनेस हो भन्ने कुराहरू नागरिकको तर्फबाट सुनिन्छ। अब त्यस्तै हो कि अवस्था अलिक फरक हो?
1: अब हाम्रो जुन क्षमता हुन्छ, हाम्रो मैले भनिहालेँ 40 लाख पर्यटकलाई सेवा दिने क्षमता हामीसँग छ। हामी कहाँ पर्यटक, हाम्रो ग्राहक हो नि पर्यटक भनेर, हाम्रो ग्राहक चाहिँ नि जम्मा 12 लाखै हुनुहुन्न भनेपछि त एक तिहाई मात्रै हो नि त। तपाईँको कुनै पनि व्यवसाय ब्रिक इभिन चलाउनलाई 40% चाहिन्छ, तलब होला, बिजुली पानी होला, या त होइन धेरै कुरा हुन्छ नि त। कमसेकम हामीसँग 40%भन्दा तल छ भनेपछि त समग्रमा कुनै होटल त अब राम्रो पनि चल्या होला, 90% अकुपेन्सी होला। तर मैले देशैभरिको, म होटल संघ नेपालको अध्यक्षको हिसाबले मैले देशैभरि हेर्दाखेरि त एभरेजमा 1/3 हो, 30% हो। त्यो हुँदाखेरि त हाम्रो ब्रिक इभिनै भइरहेको अवस्था छैन अहिले। त्यसले गर्दाखेरि त अब यो म तपाईँलाई भनिहालौँ, अब जनयुद्ध ताका 2003-2004 सालतिर नेपालका ठूला ठूला नाम चलेका होटलहरू, नेपालको पर्यटनको एउटा गहनाको रूपमा हेरिने होटलहरू, जस्तो ब्लू स्टार भन्छु म, शेर्पा होटल भन्छु, हाम्रो नारायणी होटल बन्द भएको थियो नि त, होइन? किन बन्द भयो? बजार थिएन, घाटा खानुभन्दा बन्द गर्नु सजिलो भयो। आजको दिनमा मैले जुन क्रस रोड भने नि, हामी पनि त्यही क्रस रोडमा छौँ। होटल एकपछि अर्को नयाँ नयाँ, अब अगाडि बढ्ने हो कि बन्द गर्ने भन्ने पनि क्वेसन छ कि हामीलाई। अब त्यस कारण आजको दिनमा चाहिँ जब हामीले पर्यटक ल्याउन सक्दैनौँ, हाम्रो एयरपोर्टले हामीलाई साथ दिइरहेको छैन, बाटोघाटोले साथ दिइरहेको छैन, काठमाडौँ एयरपोर्टले मात्रै ल्याउने हो नि त आज 12 लाख। हुन त हामीसँग अब भैरवा र पोखराको एयरपोर्ट पनि बनिया छ, अन्तर्राष्ट्रिय एयरपोर्ट बनिया छ, घाममा सुकेर बसिरहेछ। अस्ति भर्खर एकदम सुखद कुरा, हाम्रो फ्लाइ दुबईले पोखरा सुरु गरेछ बल्ल। त्यसलाई हामीले कन्टिन्यू गर्न पाएको खण्डमा त पर्यटक ल्याउनु त गाह्रो होइन नि त। दुईटा एयरपोर्ट त चलेकै छैन, पोखरा र भैरवा। अनि हामीलाई भारतमा जोड्ने हाम्रो बाटोघाटोहरू अब स्तर उन्नति भइरहेछ, बाटो कम्प्लिट भइसकेका छैन। फेरि हाम्रो बेला बेला प्राकृतिक विकोप यस्तो प्रकोपहरू आइरहेको हुन्छ हामीलाई, होइन? यसले गर्दाखेरि हामीले एउटा, मैले सबै कुरा केमा जोडिन्छ भन्दाखेरि हामी कसरी अगाडि बढ्ने हो, योजना हो नि त। हामी 5 वर्षसम्म कसरी जान्छौँ? यदि एउटा एयरपोर्ट बन्छ, यदि एउटा होटल बन्यो, हामी म्यान पावर ट्रेनिङ यसरी गर्छौँ, हामी यसरी अन्तर्राष्ट्रिय प्रमोसन गर्छौँ भन्ने कुरा हामीसँग छ त भने छैन नि। आज नेपाल टुरिज्म बोर्ड, जसलाई चाहिँ पर्यटन विकासको जिम्मा दिएको छ नि त, नेपाल टुरिज्म बोर्डको आजको दिनसम्म मलाई लाग्छ त्यहाँ सिइओ हुनुहुन्न, अनि त्यहाँ अब त्यहाँको बजेट जुन हुन्छ नि, यो आर्थिक वर्ष सुरु भएको अब साउन भदौ असोज महिनामा छौँ हामी, होइन? त्यहाँको बजेट आजको दिनसम्म रिलिज भएको अवस्था छैन, पास त भयो भने सुन्छु, रिलिज भएको अवस्था छैन। आजको दिनमा त यो हाम्रो भटेकोसीको बारीपछि त त्यो टुरिज्म बोर्ड त एकदम एक्टिभ भएर भारत र चीनमा त म्याक्सिमम प्रमोसन गर्नु बेला हो नि त, अहिले हामीले गरिरहेको छैनौँ भनेको यो विकृतिहरू, व्यवस्थापकीय कमजोरीहरू धेरै छन्, होइन? यसलाई मिलाउँदै गयो भने त मैले भनिहालेँ, अब हाम्रो क्षमता, हामी लगानी चाहिँ एकपछि अर्को गर्ने, त्यसलाई एउटा राष्ट्रिय कार्यनीति कार्ययोजना बनाएर हामी अगाडि बढेको खण्डमा हामीले कायापलट गर्न सक्छौँ भने त्योबाट हामी वञ्चित छौँ, अब त्यो नै हाम्रो दुर्भाग्य विडम्बना हो।
0: सर, अलिकति आउट अफ ट्र्याक प्रश्न पनि गर्न चाहन्छु। एउटा राम्रो तारे होटल कुनै ठाउँमा बन्न थाल्यो अथवा बन्यो भने अब त्यो वरपरको जग्गा जमिन, होइन, स्थानीय रोजगारी, विशेष गरी जग्गा जमिनको कुरा गर्न थालेँ मैले, त्यसको भाव पनि वात्तै बढ्छ भन्छन् नि।
1: एकदम, अब त्यो त हामीले प्रुभै गरेर देखाइसकेका छौँ नि। जस्तो ठमेलको काठमाडौँ गेस्ट हाउस, ठमेलमा आज केही दशक अगाडि खुल्यो ठमेल, आजको जुन स्वरूप आयो ठमेलको, त्यो अब संसारको टुरिज्म म्यापमा ठमेल त एकदम प्रोमिनेन्ट रूपमा आइसकेका छ। त्यो सबै सुरुवात कहाँबाट भयो? एउटा गेस्ट हाउस, काठमाडौँ गेस्ट हाउस खोलेर भयो, दरबार मार्ग अन्नपूर्ण होटल खोलेर भयो, हो हाम्रो नगरकोट, हाम्रो क्लब हिमालय खोलेपछि नगरकोट जुन अवस्थामा छ नि, नगरकोट जस्तो ठाउँ त हाम्रो देशमा कति छ, कति छ, अब सयौं छन् भनौँ न। तर त्यहाँ एउटा होटल अब खुल्यो, हाम्रो हिमालय क्लब हिमालय खोलेपछि आज नगरकोट भयो। त्यही रूपमा हाम्रो उता हेर्नुहोस्, हाम्रो धुलेखेल, अब यो दृष्टान्त धेरै छ। अब जब होटल खोलेपछि त्यो बस्ती विकास हुन्छ, बजार विकास हुन्छ, त्यहाँको विकासको लहर त्यहाँ चल्छ नि, होइन? नेचुरली अब जब त्यो सबै कुरा विकास भइसकेपछि त त्यहाँको बजार भाउ, त्यहाँको जग्गा जमिन सबै कुरा बढ्ने नै भयो नि, हो? त्यस कारणले श्रेय चाहिँ त्यो होटलबाट धेरै विकासहरू भएको हामी दृष्टान्त जति पनि नेपालमा छ, हो? त्यस कारणले होटल त्यो रूपमा पनि हेर्नुपर्छ।
0: मिनाक सर, हामीले काठमाडौँ महानगरपालिकासँग पनि समन्वय गऱ्यौँ कुनै बेला, यो रोजगार शिप मेला, होइन, त्यसमा पनि त्यस्ता कार्यक्रमहरू चाहिँ

0: प्रभावकारी भयो कि भएन, किनकि वर्षैपछि उहाँहरूले कार्यक्रम त आयोजना गरिरहनु भएको छ, रोजगारदाताहरूलाई पनि लिङ्क गर्नु भएको छ, कतिको प्रभावकारी छन्। अब किन जोड्न लागेको भन्दाखेरि पालिका त छन् नि, पालिकाहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ भन्नेमा चाहिँ यसमा अलिकति म फोकस गर्न चाहे।
1: अनि पालिकाको एउटा मुख्य काम चाहिँ यो रोजगार सृजना गर्ने, तालिम दिने कुराहरू पनि हो, उहाँसँग हामी नजिकबाट काम गरेका छौँ। तर अब मैले भने नि कुरा कहाँ रहन्छ भने एकपटक दुईपटक मात्रै गरेर यस्तो कुराहरू पुग्दैन, यो त वर्षैभरि एउटा योजनाबद्ध किसिममा जानुपर्छ नि त। त्यस कारणले उहाँ र हाम्रो चाहिँ एउटा योजनाबद्ध भनौँ न पाँच वर्षको, अब नयाँ चुनाव भइसकेपछि जुन मेयर साहब पाँच वर्षलाई आउनुहुन्छ हो, त्यो कार्य समितिले त्यो मेयर साहबको जुन टिमले पाँच वर्षको यो हामीसँग एउटा सहकार्य गर्दाखेरि रिजल्ट राम्रो हुन्छ, किनभने उहाँले गर्नुपर्ने अब अहिले त पटकै भइरहेको छ होइन, अब रोजगार मेला भयो पटकै भयो, हामीले गऱ्यौँ, केही मान्छेलाई हामीले रोजगार पनि दिएका छौँ, त्यसपछि के त फेरि अनि भ्याकुम त भइहाल्छ हो। त्यस कारणले अलिकति योजनाबद्ध किसिममा जानुपर्छ उहाँहरूसँग, अब हाम्रो प्रदेश सरकारसँग, स्थानीय निकायसँग हाम्रो धेरै सहकारीहरू भएको छ, त्यसरी नै हामीले काम अलिक योजनाबद्ध किसिममा हामीले कहाँ जान्छौँ गन्तव्य नै हाम्रो पहिल्याएर हामी हाम्रो गन्तव्य यहाँ हो त हामी यहाँ जान्छौँ भनेर सुरुवात गर्दा राम्रो हुन्छ।
0: भनेपछि मास प्रोडक्सन चाहिँ जे अपेक्षा गरिएको थियो त्यो चाहिँ छैन,
1: अब भएको छ नभएको होइन, तर अब मैले भनिहालेँ नि अब समग्रमा के देखिन्छ भने हामीले खोजेको मान्छे पाइरह हुँदैनौँ, बजारबाट रोजगार खोजे उहाँले पनि पाइरहनु भएको छ पाइरहनु भएको छैन भने सरकारको अब त्यो समय नगरपालिकाको स्थानीय निकाय अब प्रदेश सरकारले पनि त व्यवस्थापकीय क्षमता बढाउनै पर्यो नि त होइन, किनभने त्यो स्थिति आज पनि छ नि त, त्यसमा हाम्रो पनि कमी कमजोरी छ होला, त्यही हामीले पनि सुधार्नुपर्छ भने सुधार्नु पर्यो, र हामीले खोजे मान्छे पाउँदैनौँ, बजारले रोजगारी खोजेको उहाँले पनि पाइरहन्छ, विदेश गइरहनु भएको हुन्छ, अनि विदेशी ल्याएर काम गरिरहेछौँ हामीले भनेको कुरा त नमिलेकै हो त।
0: यहाँको मेन पावर स्किप भएर विदेश गइरहेको छ, विदेशीलाई चाहिँ ल्याएर चाहिँ हामीले यहाँको रकम बाहिर
1: यो सर्कल हामीले तोड्नु पर्यो, यो सर्कल तोड्नलाई त हामी सामूहिक रूपमा हामीले एउटा योजनाबद्ध ढङ्गमा काम गर्नै पर्छ, त्यो नै अलिकति खड्किया हो नि त आजको दिनमा।
0: विनायक सर, अब रसुवा बाढीको विपदको कुराकानी पनि गरौँ, एक महिना भइसकेको छ तपाईँले अफ द रेकर्ड कुराकानी गर्दाखेरि तथ्याङ्क आउने क्रममा छ भन्ने कुरा गर्नुभएको थियो, सर्फेसले हेर्दाखेरि कतिको क्षति भयो होटल व्यवसाय र कस्तो असर पर्यो?
1: अब कुनै पनि प्रकोपमा सबभन्दा एकदमै क्षति बिहोर्ने भनेको पर्यटन क्षेत्र नै हो होइन, अब यसमा यसपालि त अब धेरै ठाउँमा अब बस्ती नै उजाड भएको छ, बस्ती नै बगेको छ, अब एउटा प्रारम्भिक एउटा कार्यदलले काम गरेका छ, हाम्रो अस्ति हाम्रो माननीय पर्यटन मन्त्रीजीलाई त्यो रिपोर्ट पनि हामीले बुझायौँ, त्यो रिपोर्टले चाहिँ के भन्छ भन्दाखेरि झन्डै 52 अरबको क्षति छ, अब यो प्रारम्भिक हो यो होइन, अहिले त किन मान्छेहरू चाहिँ ट्रमामा हुनुहुन्छ, उहाँहरूको परिवार बगेको छ, घर बगेको छ, अब उहाँलाई त्यसलाई कति क्षति भयो भनेर सुन्ने कुरा पनि भएन, हाम्रो यो इस्टिमेट अनुसारको आउँदाखेरि 52 अरब देखिया छ, त्यसमा खास गरिकन बिल्डिङ होटेल बिल्डिङहरू होटेल चाहिँ अब गेस्ट हाउस लजेस टाइपका धेरै छन् होइन, त्यसपछि अब त्यहाँको बाटोघाटो के छ, त्यहाँको ट्रेकिङ ट्रेलहरू बगेका छ होइन, त्यसलाई पनि अप्ठ्यारो पारेछ, र अनि हाम्रो सम्पदाहरू हाम्रो पुरातात्विक हाम्रो सांस्कृतिक हाम्रो प्राकृतिक सम्पदाहरू जति छ नि त्यो पनि क्षति भएको छ, तिनवटा क्षेत्रमा हेर्दाखेरि झन्डै 52 अरबको क्षति छ, त्यो सरकारमा रिपोर्ट गइसकेको छ, हाम्रो यो प्राधिकरण जुन विपद प्राधिकरणमा त्यो रिपोर्ट पनि गइसकेको छ, त्यसको प्लानिङहरू भइरहेको छ, अब यो जुन कुरा जनधनको क्षति भएको छ त्यसको अब पुनर्निर्माण के गर्छौँ, त्यसलाई अब हामीले कसरी अगाडि बढ्ने भन्ने कुरा योजनाहरूमा पनि हामी काम गरिरहेछौँ अहिले, त्यस कारणले जे भयो त्यो राम्रो भएको छैन, त्यसले गर्दाखेरि एउटा बाह्य विश्वमा के पनि गयो भने अब फेरि हाम्रो दसैँ तिहारको ठ्याक्कै अगाडि अब सिजन पनि छ, अहिले बाहिर कस्तो मेसेज गएको छ भने नेपाल चाहिँ नि अब धेरै बिग्रिया छ, नेपाल जान हुन्न भन्ने मेसेज पनि बाहिर गएको छ, त्यसमा हामीले चाहिँ त्यो त एउटा क्षेत्रमा मात्रै हो नि, भुटेपछि रसुवा नुवाकोट धादिङमा मात्रै केही क्षेत्रमा मात्रै हो, अरू नेपाल त नर्मलै छ नि, अब फेरि तिन चार दिनको पानीले पनि केही बिगारेको छ, यसमा चाहिँ नेपाल ठिक छ, नेपाल आउनलाई क्यान्सल गर्नु पर्दैन भन्ने मेसेज चाहिँ हामीले संसारभरि प्रवाह गरिरहेछौँ, यसमा अब आशा गरौँ हामी छिटै नै योभन्दा अगाडि पनि अब यस्ता प्राकृतिक घटनाहरू बेला बेला भइ पनि रहेछ होइन, जस्तो अब हामी 72 सालको भूकम्प आएको थियो, त्यसपछि अब कोभिड आयो, त्यो बेला पनि हामीले यसरी नै अगाडि आएको हामीसँग अनुभव छ, क्षमता छ, यसरी हामी अगाडि बढेको छौँ, आशा गरौँ हामीले छिटै नै यसबाट हामी पार पाउन सक्छौँ।
0: विनायक सर, अबको सिजन भनेको आन्तरिक र बाह्य पर्यटक बढ्ने बेला हो नेपालमा. अब विशेष गरी आन्तरिक दसैँ तिहार अब लामो छुट्टी हुन्छ र होटेलहरूमा चहलपहल बढ्छ र अहिलेको विपदले चाहिँ आउँदै गरेको सिजन भनौँ अथवा दसैँ तिहार ठ्याक्कै भन्नुपर्दाखेरि दसैँ तिहार छठ यो सिजनमा केही असर गर्न सक्छ कि सक्दैन
1: अथवा यथावत अवस्था हुन्छ. अब आन्तरिक पर्यटन त अब हाम्रो नेपालमै बस्ने हामी नेपालीहरू त बुझेकै छौँ होइन. अब त्यो क्षेत्र अब त्यो रसुवा जाने अब नुवाकोट जाने धादिङ जाने त्यो बाटोमा केही अवरोधहरू छन् त्यसलाई बिस्तारै अब हामी सक्दो छिटो सरकार पनि लागि परेको छ हामी निजी क्षेत्र पनि लागेका छौँ त्यो क्षेत्र केही गाह्रो अप्ठ्यारो होला. अन्यथा अरू बाह्य अरू अन्यत्र त सबै नर्मलै छ नि. तपाईँले भन्नुभएको अब दसैँ तिहार छठ पछिको जुन मौसम पनि राम्रो हुन्छ आन्तरिक पर्यटन जुन बढ्ने समय हो त्यसमा मलाई लाग्छ पहिला जस्तो छ त्योभन्दा बढी हुन्छ यसपालि. यसमा सरकारसँग हाम्रो निवेदन पनि के पनि गरिरहेछौँ भने योभन्दा अगाडि सरकारले चाहिँ देश दर्शन कार्यक्रम भनेर जस्तो खास गरिकन निजामती कर्मचारीहरूलाई केही दिनको छुट्टी दिएर घुम्न पठाउने जुन परिपाटीको सरकारले घोषणा गरेका छ त्यसको नियमावली बनाएर कार्यविधि बनाएर त्यो लागू गरेको खण्डमा त्यसले पनि एउटा राम्रो मेसेज जान्छ र अन्तर्राष्ट्रिय रूपमा चाहिँ के हुन्छ भने नेपाल धेरै आउने पर्यटकहरू चाहिँ ट्रेकिङको लागि आउने माउन्टेनियरिङको लागि आउने अब राफ्टिङको लागि आउने भने एडभेन्चरको लागि साहसिक पर्यटनको लागि धेरै आउनुहुन्छ नि. अब उहाँहरूले साहसिक पर्यटक जुन जसको लागि आउनुहुन्छ नेपाल उहाँहरू जस्तो यो अहिले भोटेकोसीको जुन बाढी भन्छ उहाँ त्यो त उहाँहरूलाई नर्मल हो किन अब हिमाल चढ्न जाने मान्छे त 50% बाँच्छ 50% मर्छ भनेर आउँछ नि होइन. उसलाई त्यो त्यति आँट लिएर आएको मान्छेहरू हुन्छ भनेको यो चाहिँ उहाँहरूलाई नेपाल आउने आधाभन्दा बढी पर्यटकलाई चाहिँ साहसिक पर्यटकमा आउने भए हुनाले यो कुराहरू उहाँहरू अध्ययन गरेर यो एक्सपेक्ट गरेर आउँछ कि नेपाल जाँदाखेरि मलाई मैले यस्तो यस्तो यस्तो भोग्नुपर्छ त्यसको लागि ऊ मेन्टली प्रिपेयर भएरै आएको हुन्छ भनेको त्यसलाई अझ हामीले मेसेज चाहिँ दिनैपर्छ राम्रोसँग अझ मेसेज गरेर व्यवस्थापकीय क्षमता बढाएको खण्डमा यसले पनि बिस्तारै हामीले आफ्नो क्रममा आफ्नो लयमा हामी फर्किन्छौँ भन्ने नै हामीलाई ढुक्क छ.
0: भनेपछि आउँदै गरेको यो जुन चाडपर्व छ यसमा चाहिँ चहल पहल घट्दैन.
1: अब अलिकति मान्छेलाई साइकोलोजिकल मनोवैज्ञानिक त परिहाल्छ यत्रो आफ्ना दिदीबहिनी दाजुभाइहरू यस्तो यत्रो पर्नु भएको छ होइन. कति त अझ अहिले खोजीमै हामी छौँ अझ पनि कति हराइरहनु भएको छ त्यो आफ्नो ठाउँमा छ तर जीवन चल्न त पर्यो नि. अब सधैँ अब एउटै कुरा लिएर बस्ने कुरो पनि भएन जीवन चल्नै पर्यो त्यसले गर्दाखेरि प्राकृतिक नियमै हो. त्यस कारणले दसैँ तिहारपछि चाहिँ क्रमिक रूपमा यो अगाडि बढ्छ भनी मैले देखाएको छु.
0: सर अघि तपाईँले भन्नुभएको थियो पर्यटन बोर्डले चाहिँ जुन प्रवर्धन गर्नुपर्ने थियो प्रचार गर्नुपर्ने थियो अवस्था अरू ठाउँमा भनौँ प्रभावित क्षेत्र बाहेक अरू ठाउँमा चाहिँ सामान्य छ आउनुहोस् भनेर भन्नुपर्ने थियो त्यो भएको छैन भन्ने कुरा गर्नुभएको थियो. हामीले हाम्रो तर्फबाट चाहिँ के गरिरहेछौँ
1: अनि पर्यटन बोर्डले पनि भनेको छ किन हामी सहकारी गर्छौँ सरकारसँग त्यो एउटा हामी नेपाल कलिङ नेपाल नाउ भन्ने क्याम्पेन चलाइरहेछौँ होइन. त्यसमा अब देश विदेश हाम्रो एमबिसीहरूले पनि गरेका छ तर अझ पनि पुगेका छन् भन्ने मात्रै हो. जस्तो हामीले के गर्नु पर्थ्यो भने अब पर्यटन दिवस मनायौँ विश्व पर्यटन दिवस मनायौँ त्यसमा चाहिँ अलिक ठुलो रूपमा विदेशीहरूलाई नेपाली त हामीले बुझेकै छौँ नि विदेशीहरूलाई यो कुराहरू आश्वस्त गर्नु पर्थ्यो नेपाल आउँदाखेरि अब कुनै सङ्कट कुनै गाह्रो अप्ठ्यारो छैन अब त्यो क्षेत्रमा रसुवा क्षेत्रमा छ अन्न छैन भन्ने कुराहरू हामीले त्यो अझ कम हिजो धेरै गर्न सकिएन त्यो एउटा अनि हाम्रो एम्बेसीहरूलाई इन्भल्भ गर्नुपर्छ यसमा त्यसरी हामी अगाडि बढेको भए अझ राम्रो हुन्थ्यो. अब टुरिज्म बोर्ड अब आफ्नै उहाँहरूको आन्तरिक नै व्यवस्थापन अझ मिलाउनै पर्ने छ कति कुराहरू होइन मैले भनिहालेँ बजेटको कुराहरू छ त्यो मिलाएर अब हामी उहाँहरूसँग सहकार्य गरेर अगाडि बढेका छौँ अझ योभन्दा प्रभावकारी ढङ्गमा जानुपर्छ. एक महिना अस्ति भदौ 10 गते भएको घटना जस्तो हाम्रो होटल सङ्घले चाहिँ उहाँहरूलाई सम्झेर हामीले केही कार्यक्रमहरू गऱ्यौँ. हामीले सरकारलाई के भनेको थियौँ भने जहाँ यो घटना घट्यो रसुवामै एउटा एउटा हामीले एउटा जहाँ बढी मान्छेको हताहत भएको छ त्यो ठाउँमा चाहिँ हामीले एउटा मेमोरियल बनाउनु पर्थ्यो कि हामीले घोषणा गर्नुपर्थ्यो एटलिस्ट जो जो त्यहाँ दिवंगत हुनुभएको छ उहाँहरूको नाउँ अङ्कित गरेर हामीले एउटा मेमोरियल बनाइदिएको भए एउटा राम्रो स्ट्रङ मेसेज जान्थ्यो. त्यो सरकारले गर्छ हामी पछि लागिरहेछौँ अझ गर्छौँ त्यो हुन त अब 2-4 महिना पछि गर्दाखेरि पनि नाउने त होइन तर हिजो गर्दाखेरि अझ म रेलेभेन्ट हुन्थ्यो नि. जस्तो हामीले हिजो के भनेको थियौँ भने अब पितृपक्ष हिजोबाट सुरु भएको छ 16 श्राद्ध होइन अनि फेरि उहाँहरूको एक महिना ठ्याक्कै भएको छ नि हाम्रो देशमा एक महिनामा मासिक गर्ने चलन पनि छ नि त्यो गर्दाखेरि रेलेभेन्ट पनि हुन्थ्यो. अब सानो कार्यक्रम त गऱ्यौँ तर यसलाई त्यो रूपमा गरे भए अझ उहाँहरूको अब उहाँहरूको आफन्तहरू विदेशी पर्यटकहरूको आफन्तहरू जो त्यहाँ हराउनु भयो जो जस्तो दिवंगत भइसक्नु भएको छ उहाँहरू नेपालमा आएर कति यहाँ उहाँहरू यहाँ
2: हेरेर पनि जानुभएको छ, उहाँहरूलाई उहाँहरूको पनि साथ सहयोग हामी लिन सक्थ्यौँ कि त्यो यस्तोमा चाहिँ त्यसले राम्रो मेसेज जान्थ्यो। अब ठिक छ, इट्स नेभर टु लेट, हामी अगाडि प्लान गरेर अगाडि बढ्छौँ यसमा।
0: प्राकृतिक विपत्ति होस् वा आन्दोलनको कुरा किन नहोस्, अघिल्लो चोटि भनौँ अघिल्लो वर्षको जेनजी आन्दोलनमा पनि ठूला तारे होटलहरूमा ठूलो क्षति पुग्यो, र यसपालिको भोटेकोसी भनौँ अरू क्षेत्रमा भनौँ प्राकृतिक विपद अहिले पनि यो जुन अहिलेको मौसम प्रणालीले जति क्षति भएको छ होटलहरू पनि त्यसमा परेका छन्, त्यसको पनि केही समयमा आउला तथ्याङ्क। तपाईँले भन्नुभएको थियो बाहिरी लगानी बढ़िरहेको छ होइन, आकर्षित भइरहेका छन् लगानीकर्ताहरू, अब अहिलेको घटनाले उनीहरूलाई केही प्रभाव पार्छ कि पार्दैन त्यो क्षेत्रमा?
1: अनि यस्तो घटनाहरू त संसारमा जहाँ पनि भइरहेको हुन्छ, प्राकृतिक अब मानव सृजित पनि, अब कति ठाउँमा त लडाईँ पनि परिरहेको हुन्छ नि। हो अहिले अब संसारले कसो गर्छ भन्दाखेरि यस्तो समस्या आउँदाखेरि हामी त्यसको व्यवस्थापन कति छिटो र कति प्रभावकारी ढङ्गमा गर्छौँ भन्ने नै हेर्ने हो नि त। हामीले त्यसलाई प्रभावकारी ढङ्गमा अब भइसक्यो त होइन, मान्छे दिवंगत भइसक्यो, मान्छे हराइसक्यो, प्रकृति प्रकोप परिसक्यो, अब त्यसबाट माथि आउनुलाई त व्यवस्थापकीय पक्ष स्ट्रङ गरेर अगाडि जाने हो भनेको। यो एउटा घटना हो होइन, यस्तो घटना नेपालमा पनि धेरैचोटि भइसकेको छ, यसलाई चाहिँ अब यसले भोलिका सम्भावना जुन तत्काल रूपमा देखिया छ नि, मैले फेरि पनि भनिहालेँ, हामी चीन र भारतको बीचमा भावनाले पर्यटकीय सम्भावना व्यापक छ। हामी कहाँ चाहिँ जस्तो अब गरमको कुरा गर्नुहुन्छ भने भारतमा 50 डिग्री तापक्रम हुँदाखेरि हामी कहाँ 25 डिग्री हुन्छ, 20 डिग्री हुन्छ नेपालमा, हो त्यो ठाउँ त नेचुरली डेभलप भइहाल्छ नि, भारतीयहरू खर्च गर्न सक्नु, नेपाल उहाँहरूलाई नजिक छ, उहाँहरूको अब सबै कुरा खानापिना संस्कृति धेरै कुरा मिल्ने भए हुनाले नेपाल ल्याउन धेरै सकिन्छ। हामी त के भने कुनै होटेल अथवा रिसोर्ट मात्रै होइन, जुन हाम्रो यो बीचको हाम्रो लोकमार्ग छ नि, हाम्रो पहाड़ी लोकमार्ग, त्यहाँ चाहिँ मध्य पहाड़ी लोकमार्गमा जुन टेम्परेचर हुन्छ 20 डिग्री 25 डिग्री हुन्छ एकदम जेठ वैशाखमा पनि, त्यहाँ चाहिँ होटेल रेस्टुरेन्ट मात्रै, होटेल रेस्टुरेन्ट रिसोर्ट मात्रै होइन, त्यहाँ हिल स्टेसन जुन इन्डियनहरूले जुन सिमला देहरादुन मसुरी भनेर जुन हिल स्टेसनको जुन परिक्रमा गर्छन् दार्जिलिङ भने जस्तै, त्यस्तो लगानी गर्ने मान्छेहरू हामीसँग हुनुहुन्छ कि, भारतीय मूलका जुन दुबईमा बस्नुहुन्छ, त्यो त हामी उहाँहरूले आकर्षण गर्नु पर्यो नि त, सरकारी नीति नियम हुनु पर्यो, करका कुराहरू प्रष्ट रूपमा हुनु पर्यो, कति कुरा अल्मलिया पनि हो त्यो त मैले भनिहालेँ, त्यसलाई एउटा मास्टर प्लान, टुरिज्म मास्टर प्लान भइदिएको खण्डमा मैले अब मध्य पहाड़ी लोकमार्गमा ठूल्ठूलो योजना गर्न सकिन्छ, मेगा प्रोजेक्ट जुन खरबमा जाने मेगा प्रोजेक्ट गर्न सकिन्छ। मैले होटल साना होटल रिसोर्टको मात्रै कुरा गरिनँ, अब ठूल्ठूला खरबिए खरबमा, अनि नेपाल चाहिँ माउन्ट एभरेस्टको देश होइन, हामी कहाँ अल्पाइन एक्टिभिटिज एकदम धेरै हुनुपर्ने तर छ त छैन नि, जस्तो अब इटालीमा स्विजरल्यान्डमा अब फ्रान्समा जुन अल्पाइन एक्टिभिटिज स्की नै भन्नुहोस् न, त्यहाँ चाहिँ धनाढ्य एकदम अरबपतिहरूले गर्ने कुराहरू हो नि त, प्राइभेट प्लेन भएको मान्छेहरू, त्यस्तो मान्छे हामी कति ल्याउन सक्छौँ, कति लगानी गरिदिनु पर्यो, त्यो क्षेत्रमा चाहिँ अब युरोपियनहरू खास गरी इटालियन अब जर्मन फ्रेन्च उहाँहरू लगानी स्विसहरू लगानी गर्न इच्छुक हुनुहुन्छ क्या त्यो ठाउँमा, अल्पाइन स्पोर्ट्स डेभलप गर्नलाई, किनभने संसारको सबभन्दा खर्चिलो स्पोर्ट्स हो त्यो अरबपतिहरूले गर्ने, त्यसको त नीति नियम लगानीका कुराहरू हुनु पर्यो नि त। अब त्यसमा चाहिँ हामीले काम गरी सरकारसँग गरिरहेको छौँ, सरकारले दोष मात्रै दिएर हुन्न, सरकारलाई पनि अब सहजीकरण त अब गर्ने हामी निजी सदस्य पनि हो, यसरी अगाडि बढेको खण्डमा चाहिँ हामीले धेरै ल्याउन सक्छ। फेरि पनि म भनिहालेँ, त्यस कारणले हाम्रो टुरिज्म मास्टर प्लान, हामी 5 वर्षमा हाम्रो गन्तव्य के भन्ने कुरा प्रष्ट भएको खण्डमा यस्ता कुराहरू हामी धेरै ल्याउन सक्छौ।
0: सर, अन्तिममा चाहिँ जति पनि युवाहरू हुनुहुन्छ के सन्देश दिनुहुन्छ त्यति मात्रै?
1: युवाहरू यो देशको कर्णधार, भोलि उहाँहरू यो देश उहाँहरूको हो, उहाँहरूले कसरी अगाडि लाने, उहाँहरूले चन्द्रमा पुर्याउने हो कि अब के गर्ने भन्ने कुरा उहाँहरूको हातमा छ, त्यस कारणले म के भन्छु भने यो देश हाम्रो हो, सम्भावना व्यापक छ, अब त्यसले गर्दाखेरि आफूले सक्ने कुराहरू हामीले गर्नुपर्छ, र मैले भनिहालेँ यो जमानामा चाहिँ सूचनाको युग हो, यो देशमा के हुन सक्छ यो देशमा के हुन सक्दैन भन्ने कुराहरू हामीले बुझ्नु पर्यो, र यो देशमा हुनेसम्म हामीले गर्न सक्छौँ, किनभने यो देश बनाउने मान्छे अरू कोही पनि होइन, विदेशी आएर केही डोनेसन दिन आउँछ होला, उसको आफ्नो स्वार्थ हुन्छ, स्वार्थ पुरा जस्तो गइहाल्छ, यो देशमा त हामी बस्ने हो भने त हामीले गर्ने हो, हामीले नै अगाडि बढाउने हो, त्यस कारणले उहाँहरूले आफ्नो देश चिनेर आफ्नो जुन क्षमता छ क्षमताको भरपूर उपयोग गरेको खण्डमा हामी पनि कोही भन्दा पछि पर्नेवाला छैनौँ। अहिलेको जुन नयाँ पुस्ताको जुन हामीसँग सरकार छ,
2: सम्माननीय प्रधानमन्त्री बालेन शाहले जुन कुरा देखाउनु भएको छ नेतृत्व हो, उहाँबाट अनुकरण गरेर हामीले धेरै गर्न सक्छौँ। त्यसमा हामी उत्साहित छौँ, त्यो उत्साह थपिँदै जाओस्। किन तपाईँहरू युवा पुस्ताहरूले त्यसमा हामीले गरेको होस्टे, अब पछिल्लो पुस्ता गरेको हाम्रो पुस्ताले गरेको होस्टेमा तपाईँहरूले हैसे गर्नु भनेको खण्डमा हामी धेरै अगाडि जान सक्छौँ। र पर्यटन क्षेत्र चाहिँ आर्थिक समृद्धि दिने एउटा मजबुत क्षेत्र हो, यसले देशलाई कायापलट गर्न सक्छ छोटो समयमा।
0: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
2: हस् धन्यवाद मलाई मौका दिनुभएकोमा।
0: उहाँ हुनुहुन्थ्यो होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटलका सञ्चालक विनायक शाह। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले नेपालमा होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेंट।
3: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 6 महिना पूरा। बीपी राजमार्गमा डाइभर्जन निर्माण तीव्र, आजदेखि सवारी सञ्चालन गर्ने तयारी। कांग्रेस रामेछापबाट संघीय महाधिवेशन प्रतिनिधिका 32 कोटामा 108 जनाले प्रतिस्पर्धा गर्ने। आज बिहानैदेखि मतदान शुरू। पुरूषलाई हनी ट्र्यापमा पार्ने रामेछाप गोकुलगंगाकी एक युवती पक्राउ। अमेरिका र चीनले करिब 30 अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक। र विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा श्रीलंकासँगको खेल वर्षाको कारण रद्द, नेपाल बाहिरियो।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475-94-66, 98-692-65-99-8।
11: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न भएको चुनावबाट नयाँ राजनैतिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोभाले संसदमा झण्डै 2/3 अर्थात 182 सीट बहुमत हासिल गरेपछि शाह चैत्र 13 प्रधानमन्त्री बन्नुभएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार, सुशासन र विभिन्न विषय समेटेर 100 प्रमुख एजेण्डा सार्वजनिक गरेको थियो। सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकता दिएको थियो। सरकारले अहिलेसम्म प्रशासनिक सुधार, सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण, कानूनी सुधार, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल भएको दावी गरेको छ। तर यसबीचमा भोटेकुसीको बाढ़ी, हालैको वर्षा जस्ता प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति भएको छ। यसको व्यवस्थापन, पुननिर्माण तथा अहिले चाडपर्वको मुखैमा बढ़ेको बजार भाव नियन्त्रण लगायत चुनौतीको विषय छन्। प्रतिपक्षी दलका सांसदहरूले मात्रै होइन, सत्तापक्षकै सांसदहरूले पनि सरकारको टिप्पणीसहित खबरदारी गर्दै आएका छन्। उनीहरूले सुकुम्बासीको समस्या, भोटेकुसी बाढ़ीपछि पुननिर्माण तथा पुनर्स्थापनामा भइरहेको ढिलाइ, बजार भाव नियन्त्रण सरकारको कार्यशैलीमा सन्तुष्टि जनाएका छन्। हालै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट राखेको प्रस्तावका सत्ता पक्ष र प्रतिपक्ष सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्। त्यस्तै प्रधानमन्त्री न्यूयर्क जाँदा तामझाम नगरेको विषयलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान 10 बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न विधेयक तथा समितिको प्रतिवेदनमाथि छलफल हुने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। मन्त्री गौतमले नै केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नुहुनेछ। त्यसै गरी शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति ओजस्वी स्टेटसनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयकको सम्बन्धी समितिको प्रतिवेदन 2083 प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्ने हुनेछ भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। यसैबीच आजै संसदको अर्थ समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक पनि बस्नेछ। नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दुहामा बैंकको गवर्नर परिषदको 11 वार्षिक बैठकको अवसरमा नेपाललाई आउँदो वर्षका लागि गैर क्षेत्रीय सदस्य देशतर्फको उपाध्यक्ष पदमा चयन गरिएको छ। एआईआईबीको संगठनात्मक संरचना अनुसार एकजना अध्यक्ष तथा क्षेत्रीय र गैर क्षेत्रीय सदस्य देशबाट एक एकजना उपाध्यक्ष रहने प्रावधान छ। यसपटक गैर क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षको रूपमा चयन भएको छ। वार्षिक बैठकको अवसरमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। रोकथाम गर्न सकिने रोग भए पनि रेबिजको कारण नेपालसहित विश्वमै अझै वर्षिने हजारौं मानिसले ज्यान गुमाउनु परेको छ। विश्व रेबिज दिवसको अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य मन्त्रालयले नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीको रूपमा रहेको जनाएको छ। गएको आर्थिक वर्षमा मात्रै नेपालमा 2,23,000 भन्दा धेरै जनावरको टोकाईको घटना दर्ता भएका छन्, जसमध्ये 96% टोकाई कुकुरबाट भएको छ। नेपालमा वर्षेनी झण्डै 100 रेबिजको कारण ज्यान जाने गरेको अनुमान छ र कुल जनसंख्याको आधा हिस्सा उच्च जोखिममा रहेको छ। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दका अनुसार कुकुर वा अन्य जनावरले टोकेमा घाउलाई 15 मिनटसम्म साबुन पानीले धुनुपर्छ र तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउनुपर्छ। नेपालले सन् 2030 कुकुरको टोकाईबाट हुने रेबिज मृत्यु शून्यमा पुर्याउने लक्ष्य राखेको छ। यसका लागि देशभरका 886 केन्द्रबाट निशुल्क खोप सेवा प्रदान गर्दै आएको छ। सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात फुल कोर्टले पूर्व प्रधान न्यायाधीश चोरेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएर 10 घण्टा राखेर परिवारको जिम्मा लगाएको पछिल्लो घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। घरमा सुतिरहेको अवस्थामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेर राखेको विषयमा कानूनको प्रक्रिया पूरा नगरिएको र यसलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यको रूपमा आत्मसात गरेको उल्लेख गर्दै न्यायिक जनशक्तिप्रति राज्यको निकायहरूले गर्ने व्यवहार संवेदनशील र गम्भीर हुनुपर्ने भनिएको छ। निरन्तरको वर्षाको कारण अवरूद्ध बीपी राजमार्गमा डाइभर्जन निर्माणको काम तीव्र पारिएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकी डाँडामा खोलाबाट र खोलाभन्दा माथिल्लो भाग गरी दुई स्थानमा डाइभर्जन निर्माण भइरहेको छ। चौकी डाँडा बाहेक राजमार्गको अन्य स्थानमा रहेको अवरोध हटाउने तथा डाइभर्जन निर्माणको काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ। काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार आज मध्याहदेखि साना सवारी साधनहरू र साँझदेखि सबै प्रकारका सवारी साधनहरू सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। निरन्तरको वर्षाको कारण विभिन्न स्थानमा पहिरो र सड़क कटान भएपछि बीपी राजमार्ग अवरूद्ध भएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशनको क्रममा रामेछापमा आज संघीय महाधिवेशन प्रतिनिधिहरूको 32 पदका लागि हुने निर्वाचनका लागि 108 उम्मेद्वारहरूले प्रतिस्पर्धा गरिरहेका छन्। निर्वाचन समितिको कार्यालयले प्रकाशित गरेको उम्मेद्वारको अन्तिम नामावलीमा खुल्ला र विभिन्न विषयगत समूहबाट ती उम्मेद्वारहरू केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वार कायम भएका छन्। समितिका अनुसार खुल्ला महिलातर्फको 4 कोटामा 11, खुल्लातर्फको पुरूष 10 38, श्रमिकतर्फको 1, पेसागत 1, युवा महिला 1, युवा खुल्ला 2, उम्मेद्वारहरूले प्रतिस्पर्धा गर्ने भएका छन्। यसै गरी अपाङ्ग 1, अल्पसंख्यक 1, दलित 1, प्रजातान्त्रिक सेनानी 1, 5 उम्मेद्वारी परेको छ। समानुपातिक तर्फको आदिवासी जनजातिको 3, 14, समानुपातिक जनजाति महिलाको 3, 6, समानुपातिक खस आर्यको 2, 6 र समानुपातिक खस आर्य महिलाको 1, 2 उम्मेद्वारी परेको छ। समानुपातिक तर्फको दलित 1 मुक्त बहादुर महते निर्वाचित भइसक्नु भएको छ। महाधिवेशन प्रतिनिधिका लागि हुने 33 सीटको निर्वाचनमा अब 32 सीटमा मात्र निर्वाचन हुनेछ। निर्वाचन समितिको कार्यालयले आज बिहानदेखि नै मतदान कार्यक्रम शुरू भएको जनाएको छ। जिल्ला समन्वय समितिको परिसरमा भइरहेको निर्वाचनपछि आज बेलुकादेखि नै मतगणना गर्ने तयारी रहेको बताइएको छ। बिहान 9 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्राम हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईं रेडियो सुन्दै रहनुहोला।
12: रामेछाप नगरपालिकाको अनुरोध,
13: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
12: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
14: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउ।
15: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
14: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
15: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
14: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
15: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
14: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
11: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार अनि ट्र्यापमा पारेर नगद तथा जेन्सी सामान असुलेको आरोपमा रामेसापको गोकुलगुङ्गा गाउँपालिकाकी एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा रामेसापको गोकुलगुङ्गा गाउँपालिका दुई घर भएर हाल काठमाडौँ दशोकै धारा बस्ने 30 वर्षीय एक श्रेष्ठ थर गरेकी युवती रहेकी छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको टोलीले गत असोज 5 गते पक्राउ गरेको छ र हिजो सार्वजनिक गरेको छ। ती युवतीले बाँकेको वैजनाथ गाउँपालिका दुईका 32 वर्षीय पुरूषलाई पूर्व योजना बनाएर माया प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेको प्रहरी प्रवक्ता प्रतीत सिंह राठौरले बताउनु भएको छ। माया जालमा पारी ती पुरूषलाई विभिन्न मुद्दामा फसाइदिने भन्दै डरत्रास र धाकधम्की दिई पटक पटक नगद तथा जिन्सी सामान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उक्त घटनालाई हनी ट्र्याप मार्फत अपराधिक लाभ लिने कार्यको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ। वैदेशिक रोजगारीको क्रममा क्रोएसियामा ज्यान गुमाएकी रामेछाप नगरपालिका 6 ओखरेनीकी 20 वर्षीय उजेली विगको परिवारलाई नेकपा एमाले खाद्यान्न सामग्री सहयोग गरेको छ। नेकपा एमाले रामेछाप नगर कमिटी र रामेछाप नगर काठमाडौँ सम्पर्क कमिटिको संयुक्त पहलमा हिजो स्वर्गीय विकको निवासमै पुगेर परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ। एमाले रामेछाप नगर कमिटिका अध्यक्ष रोशन पाखरिनका अनुसार पीड़ित परिवारलाई 10 बोरा चामल दाल तेल लगायतका अत्यावश्यक खाद्यान्न सामग्रीहरू उपलब्ध गराइएको छ। बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। गएको शुक्रबार शनिबार र आइतबार परेको निरन्तरको वर्षाबाट बागलुङका विभिन्न ठाउँहरूमा पहिरोले घर पुरिँदा ज्यान गुमाउनेको संख्या 12 पुगेको छ। एकजनाको अवस्था भने अझै थाहा हुन नसकेको बताइएको छ। अमेरिका र चीनले करिब 30 अर्ब अमेरिकी डलर बराबरको वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्। अमेरिका र चीन बीच व्यापारिक तनाव कम गर्ने प्रयास स्वरूप यस्तो निर्णय गरिएको एपीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनी राष्ट्रपति शी जिनपिङ बीच वाशिङटनमा भेटवार्ता भएको केही दिनपछि नयाँ सूची सार्वजनिक भएको छ। चीनले अमेरिकाबाट आयात गर्ने कृषि उपज चिकित्सा उपकरण काठ र कोइला लगायतका 1,619 प्रकारका वस्तुमा भन्सार घटाउनेछ। अमेरिकाले पनि चीनबाट आयात गर्ने 77 वर्गका वस्तु जसमा आतिशबाजी भान्साका सामग्री काठ तथा सीताका सजावटी सामान र फुटबल लगायतमा भन्सार कटौती गर्नेछ। र अन्त्यमा खेल समाचार। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल आज बिहान हुनुपर्ने खेल वर्षाको कारण हुन नसकेपछि नेपाल बाहिरिएको छ। जापानमा भइरहेको प्रतियोगिताको नागोयाको कोरोगी स्पोर्ट्स पार्कमा नेपाल र श्रीलंका बीचको खेल टस पनि हुन नपाएर रद्द भएको छ। खेल नभए उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियमअनुसार श्रीलंका सेमिफाइनल पुगेको छ। नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ। टी20 विश्व वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छ। नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको थियो। त्यसपछि जापानसँग समूह चरणको अन्तिम खेल पनि वर्षाले प्रभावित हुन पुगेको थियो। यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेल पनि वर्षाले रद्द भएको थियो। भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङबीच हुने तय भएको क्वार्टर फाइनल वर्षाको कारण रद्द भएको छ। त्यसपछि भारत र पाकिस्तान वरियताको आधारमा सेमी फाइनलमा प्रवेश गरेका छन्। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 6 महिना पूरा। बीपी राजमार्गमा डाइभर्जन निर्माण तीव्र। आजदेखि सवारी सञ्चालन गर्ने तयारी। कांग्रेस रामेछापबाट संघीय महाधिवेशन प्रतिनिधिका 32 कोटामा 108 जनाले प्रतिस्पर्धा गर्ने। आज बिहानदेखि मतदान शुरू। पुरूषलाई हनी ट्र्यापमा पार्ने रामेछाप गोकुलगंगाकी एक युवती पक्राउ। अमेरिका र चीनले करिब 30 अर्ब अमेरिकी डलर बराबरको वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरे। र 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा श्रीलंकासँगको खेल वर्षाको कारण रद्द। नेपाल बाहिरियो। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ दिन।

0: पानीको मुहानलाई संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
4: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ज पेंट।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
1: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धनाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मनसुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मनसुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540602, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540402, र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मेसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486648003, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
12: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो, मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
11: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौ, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
12: पानीको प्रत्येक थपा बहुमूल्य छ, आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
11: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: अहिले बिहानको 10 बज्यो
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेन्स
4: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा

सिलगढ़ी को शान लोक संगीत को नया पहचान नेपाली लोक संगीत प्रेमीहरुका लागि एउटा नया तरंग एउटा नौलो धनाका सिन्धुली को माटोबाट सिंगै नेपाली संगीत को बजार तताउन आइसकेको छ। बिल्कुलै नया लोकदोहरी कोसेली सिन्धुली को राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
0: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
0: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
0: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
0: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
0: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
0: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गारिक कृषि वस्तु निर्यात।
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको 2 हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 04 49 40 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली
3: मेसना डिजिटल प्रस्तुत गर्दछ।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकसुरी लिएर उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्के भने प्रविधि समीक्षणबाट साथ दिनुभएको छ श्रीराज महतले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्रबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज मंगलबारको विषय रहेको छ। आजको विषयमा हामीले तपाईँले पठाउनुभएका फेसबुकबाट पठाउनुभएका कमेन्टहरूलाई स्थान दिनु थियो भने हामी फेसबुक पेजबाट चाहिँ जोडिएका छैनौं र तपाईँसँग मिठा कुराकानी गर्नेछौ। एकदमै मिठा गीत संगीतहरू राख्नेछौ र तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ। तपाईँले फटाफट फोन गर्नुहोला, यो बिहानको समय छ। तपाईँ उकाली उरारी भुञ्जेङ चौतारी गरिराख्नु भएको छ होला, अफिसले कामतिर व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ, सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। हामीले कार्यक्रमको शुरूआत गर्नेछौ यति बेला भने एउटा मिठो गीत राख्नेछौ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं। कार्यक्रममा लोकशैलीको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँ आएको रहेको छ। 0840 40 40 26 फोन गरेर तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झन सन्देश राख्न सक्नुहुनेछ। आजको बसाइमा यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले फोन गरेर सहभागिता जनाउनुहोला। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। तपाईँले सधैँ डायल गर्दै आउनुभएको नम्बर छ, तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ। आउनुहोला, यो बिहानको समय छ। एकदमै मिठा लोकगीत संगीतहरू कार्यक्रममा बजिराखेको छ र तपाईँले पनि बस्ने गीत मार्फत चाहिँ आफ्नो आफन्तजन साथीजनीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। फटाफट फोन गर्नुहोला। तपाईँ यो समय उकाली उराली गरिराख्नु भएको छ होला, नि काममा पनि व्यस्त हुनुहुन्छ होला, र गीत संगीतलाई पनि सुनेरै साथ दिनुभएको छ होला। कतिपय साथीहरूले कार्यक्रममा सहभागिता जनाउने प्रयास गरिराख्नु भएको छ होला, र कतिपय साथीहरू कार्यव्यस्ततामा व्यस्त भएर पनि कार्यक्रममा सहभागिता जनाउन नपाए तापनि सुनेर साथ दिनुभएको छ होला भन्ने आशा लिएका छौं। तपाईँको फोनको प्रतीक्षामा छौं हामी, तपाईँसँग कुराकानी गर्नेछौं। र मौसम एकदमै यता आगामी सातिरको सफा छ, मजाले घाम लागि आएको छ। तपाईँको तिर के कस्तो छ त्यो जानकारी पनि तपाईँले गराउन सक्नुहुनेछ आजको विषयमा। फटाफट फोन गर्नुहोला। मिठा गीत संगीतहरू बज्नेछ, तपाईँको मनपर्ने गीतहरू, तपाईँलाई मनपर्ने गीतहरू हामी राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गरिनेछौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अजय युञ्जन भन्नुभयो?
1: हजुर।
0: के छ अजय युञ्जन भनेपछि कहाँ देखियो? रामेछाप कुन ठाउँमा?
1: रामेछाप कुबिन्दे।
0: कुबिन्दे
1: हजुर।
0: अनि के छ अजयजीको खबर?
1: मेरो एकदम ठिक छ नि दिदी।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर।
0: ल, हजुरसँग मेरो पहिलोचोटि कुराकानी हो कि योभन्दा पहिले पनि भइसकेको थियो?
1: पहिले पनि भएको
0: ल, धेरै समयपछि चाहिँ आज फोन लगाउनु भयो।
1: हजुर हजुर दिदी।
0: केमा व्यस्त हुनुहुन्थ्यो त?
1: हजुर,
0: केमा व्यस्त हुनुहुन्थ्यो धेरै पछि आउनुभयो भनेको?
1: म चाहिँ बाहिरतिर बस्ने हो दिदी। खास
0: बाहिरतिर बस्नुहुन्थ्यो अनि अहिले चाहिँ घर आउनुभएको छ?
1: हजुर हजुर।
0: ल ठिक छ, सम्झना गर्नुभएको छ, एकदमै खुसी लागेको छ। अरू नयाँ नौलो खबर के छ अनि त्यताको मौसम कस्तो छ सुनाउनुहोस्।
1: मौसम एकदम सफा छ दिदी,
0: एकदम घाम लागिरहेको छ नि।
1: हजुर हजुर,
0: यता पनि रामेछापतिरको मौसम पनि सफा छ, घाम लागिरहेको छ, राम्रो छ, रमाइलो छ, घमाइलो छ भन्नुपर्छ। अनि खाना भयो कि बाँकी छ हजुरको?
1: मेरो खाना भइसक्यो दिदी। अनि
0: हजुरको? मेरो पनि खाना भइसकेको छ हजुरको, अनि भइसकेको छ। मजाले कार्यक्रम सुनेर साथ दिनुहोला। आज साथीसँगलाई सम्झना सन्देश राख्नुहोस् है त।
1: विशेष गरी हजुरको लागि अनि हाम्रो हजुरको हो हिसाबको लागि, मेरो घर परिवारको लागि भन्दैछु।
0: हस् त नमस्कार। हुनुहुन्थ्यो अजय युञ्जनजी हुनुहुन्थ्यो, रामेछाप कुबिन्देबाट हुनुहुन्थ्यो। उहाँले पनि साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। भालो तपाईँको, तपाईँले पनि आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँ एकै ठाउँमा रहेर पनि विभिन्न ठाउँमा छरेर बस्नुभएका आफन्तजन साथीसँगलाई तपाईँले एकै ठाउँबाट सम्झना सन्देश राख्न सक्नुहुनेछ। फटाफट फोन गर्नुहोला। तपाईँसँग हामी रहेर कुराकानी गर्दैछौ। तपाईँको गाउँ बस्तीको मौसम कस्तो छ होइन, तपाईँको खबर के छ हामीलाई सुनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार भन्दै थिए, उहाँ पनि छुटिसक्नु भएको छ। साथीहरूले फुर्सद छैन भने चाहिँ फोन डायल नगर्नु होला होइन। अब कतिपय साथीहरूले थोरै समय पनि वेट गर्न सक्नुहुन्न, त्यो भएको कारणले फ्री भएपछि चाहिँ तपाईँले फोन गर्नुहोला, नभए समय छैन भने सुनेर साथ दिनुहोला, अनि साथीहरूलाई पालो दिनुहोला पनि भन्न चाहन्छु। फटाफट फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, शुभ नाम? कुमार के भन्नुभयो?
2: तामाङ दिदी।
0: कुमार तामाङ बोल्नुभयो, कहाँदेखि?
2: दोलखाजिरीबाट।
0: के छ नि दोलखातिरको खबर अनि हाम्रो कुमारजीको खबर के छ?
2: मेरो खबर एकदम दिदी, दोलखाको पनि एकदम राम्रो छ, मजाले घाम लागेको छ, मौसम खुलेको छ, बारीतिर फुलहरू फुल्न सुरुवात गरेको छ, एकदम रमाइलो छ भन्नुपर्छ। छाप्तिर लगाएर हजुरको कि छ
0: रामी छाप्तिर पनि एकदम ठिक छ, मजाले घाम लागिरहेको छ, रमाइलो छ, घमाइलो छ, होइन मौसम एकदम सफा छ। अब त्यता चाहिँ फुल फुल्न सुरु गरिसक्यो
2: हजुर,
0: ठिक छ। अब डकमकको फुल फुल्छ, दसैँ पनि नजिकै नजिकै दिदी नजिकै नै छ, होइन यो रमाइलो छ। फलहरू कतिपय अब दुःख पीड़ा पनि हुन्छ, समस्याहरू पनि आइपर्छ, होइन त्यो समस्यालाई भुल्दै केही समय रमाउने दिन पनि आउँदैछ है। खाना खानुभयो त?
2: हजुर मेरो खाना भइसक्यो, हजुरको भयो कि नै?
0: मेरो पनि खाना भइसकेको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ? सुनेर साथी नै होला। आजको बसाइमा चाहिँ हामीले अब साथीहरूलाई सम्झना सन्देश राख्न दिइराखेका छौँ, होइन हजुरले पनि साथी सँगैलाई सम्झनुहोस्, एकदमै मिठो गीत कार्यक्रममा बस्छ है त।
2: हुन्छ, अब बस्ने भाका मार्फत सम्झिनु पर्दा चाहिँ काठमाडौँतिर हुनुहुन्छ दाइकिन तामाङको लागि, अनि साथीहरू रमेश पाक्सिनको लागि, अनि त्यसै गरी पासुङ डुमाको लागि, अनि त्यस पछाडि हुनुहुन्छ साथीहरू, धेरै साथीहरू हुनुहुन्छ जो जसले मलाई जिरीकोकमा तामाङ भनेर चिन्नुहुन्छ। सम्पूर्ण साथीहरूलाई त्यस्तोमा सम्झिरहेको छु, कल गर्न नपाए पनि देखेको छैन, नाम लिएन भने नसिराउनु होला भन्ने के चिन्छु। नमस्ते,
0: हवस् नमस्कार। उहाँ कुमार तामाङजी हुनुहुन्थ्यो दोलखा जिरीबाट, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुभयो र आफ्नो ठाउँतिरको गतिविधिहरू, होइन अब मौसम कस्तो छ त्यो बारेमा पनि जानकारी गराइसक्नु भएको छ। तपाईँले पनि यसरी नै जानकारी गराउन सक्नुहुनेछ, फटाफट फोन गर्नुहोला। तपाईँसँग हामी निरन्तर कुराकानी गरिराखेका छौँ र केही समयपछि मिठो गीत पनि बज्नेछ। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार भन्दै थियो साथी हुनुहुन्थ्यो, छुटिसक्नु भएको छ, उहाँलाई नै विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। होइन कहिलेकाहीँ चाहिँ अब नेटवर्कको समस्याले गर्दाखेरि पनि फोन कटेको हुनसक्छ, तपाईँले प्रयास गर्नुहोला। तपाईँले प्रयास गर्नुभयो भने अवश्य पनि फोन लाग्नेछ, तपाईँसँग हामी निरन्तर कुराकानी गरिराखेका छौँ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, हुनुहुन्न भन्दै हुनुहुन्छ। यति बेला चाहिँ हामी तपाईँको माझमा एउटा मिठो गीत राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौँ र त्यसपछि अन्य साथीहरूसँग कुराकानी गर्न आउने नै छौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: रंग बहार
4: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ष पेन।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-87-828, 98-27-87-22। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
7: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
8: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
9: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
9: ए हो र भन्या, अनि फाइदा होला र है?
7: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
9: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
7: एकैछिन है त म हेरिहाले, निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
9: ए हो र भन्या, अनि फाइदा होला र है?
7: फाइदा हुन्छ नि, हामी चाहिँ कसले

0: चालीस दुई तीन नौ
1: कति रे अन्ठानब्बे पाँच चालिस अनि
0: अन्ठानब्बे पाँच चालिस चालिस दुई तीन नौ फोन नम्बर चाहिँ शून्य अडचालिस पाँच चालिस दुई तीन नौ
1: जिरो अडचालिस पाँच चालिस दुई तीन नौ
2: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
1: मलाई शनिबारलाई दुई सय ब्रोइलर चल्ला र मंगलबारलाई सयवटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले दस बाक्स अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
2: हस् हुन्छ दाइ म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
0: पोषक दाना कुखुराले पनि मजाले खाने अनि छत्तीस दिनमै कुखुरा पनि दुई किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
1: विराज किसानको साथी
3: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरप पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर धरिसक्यो उफ हैरान भए म त
4: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
5: हजुर विश्वास दिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर अन्ठानब्बे उनासत्तरी बाइस पैतालिस चौवालिस
5: अन्ठानब्बे चालिस सैतिस अठहत्तर तिरानब्बे ओम कपास उद्योग गोलन्जोर गाउँपालिका तीन ग्वालटार सिन्धुली
6: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर छ का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: हुनुहुन्छ भने आशा लिएका छौ र तपाईँले इन्टरनेटको पहुँचमा पनि हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला भने कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार रमिलाजी। नमस्कार, के छ, आरामै हुनुहुन्छ नि? म सन्चै छु। हिजो भन्दा आज चाहिँ अलि ठिक भएको छु हजुरहरूको मायाले गर्दा। अझ यो भन्दा धेरै माया गर्नुहोस् है, म एकै झन् छिटो छिटो निको हुन्छु। हो र, मलाई त अब ठिक हुँदै हुँदै गइरहेको छ हजुरहरूको मायाले। अहिले त म एकदम स्वस्थ छु जस्तो लागिरहेको छ, महसुस भइरहेको छ। खाना लिनु भयो त? मेरो पनि भइसक्यो त। अब केही समय, अहिले त अब खाना खाइसकेर केही समय पछि अब 2-3 बजेतिर खाजा पनि खानुपर्छ, त्यतिखेर पनि हामी सम्झनेछौँ है त। अनि के छ मौसम अहिले, कस्तो छ त्यता? यता पनि मजाले घाम लागिरहेको छ, चर्को घाम लागिरहेको छ रमिलाजी। यता पनि एकदम मौसम सफा छ, रमाइलो छ, अहिले घमाइलो छ। कता कता दसैँ आएको हो कि के जस्तो पनि महसुस भइरहेको छ, त्यस्तै भइरहेको छ। ल, कतिको?
1: 1-2 हजारको।
0: यहाँ आउनुहोस् न, तपाईँलाई म जतिको भन्यो त्यतिको सपिङ गरिदिन्छु। आउनु पर्यो नि मेरो अगाडि।
1: दुबईजनाले दिन्छ नि उपहार भेट्ने बेला, मान्छेको गुडिया के के दिन्छ, तपाईँलाई मैले नि दिनुपर्छ। दुबईजनाले साटासाट गर्नुपर्छ कि
0: हुन्छ। अब म त यति प्यारो गरेर राख्छु नि, मेरो यति राम्री फिहारी मायाले दिएको उपहार भने त म कहिले पनि के अरे केही हुन दिन्न।
1: तर घडी मोबाइल के अरे लुगाहरू चाहिँ दिँदैन भन्नुहुन्छ, तर हामी चाहिँ दिनुपर्छ। हामी दिने जस्तो के हुने रहेछ, फाट्ने रहेछ कि घडी जस्तै लेट हुने भन्नुहुन्छ, त्यस्तो हुने रहेछ कि के हुने रहेछ।
0: अब खै हुँदैन भन्छन्, हुन त अब त्यो थाहा छैन किन चाहिँ हुँदैन भनेको हो होइन। ठिकै छ, अब यस्तै यस्तै त होइन, अब पहिलादेखि नै चलेर आएको रीतिरिवाज चाहिँ अब संस्कारहरू मान्दै आएको, यो कुरा गर्नु हुँदैन त्यो कुरा गर्नु हुँदैन भन्ने हुन्छ होइन। अब त्यति साह्रो अहिलेको जमानामा चाहिँ त्यति साह्रो लागु चाहिँ भएको छैन, अब चाहिँ बिस्तारै बिस्तारै हट्दैछ है रमिला जी। ठिक छ, मैले पनि सुनेको थिएँ कता कता अब घडी दिनु हुँदैन होइन, रुमाल हो कि के दिनु हुँदैन के भन्ने कुराहरू चाहिँ सुनिरहेको थिएँ मैले पनि, तर त्यतिले म चाहिँ वास्ता गर्दिनँ त्यस्तो कुराहरूमा चाहिँ।
1: त्यस्तो भन्नुहुन्छ
0: भन्नुपर्छ नि, यसरी नै हामीले मनभित्र केही नलुकाइकन होइन खुल्ला मनले भन्यो भने सबै कुरा राम्रो हुन्छ नि त, के कस्तो भन्ने कुरा। अब कतिपय कुराहरू चाहिँ भन्न मन लागिरहेको हुन्छ, के भन्ने हो कि के भन्ने हो कि जस्तो कुरा गर्नुहुन्न। हामीले सबैको आफ्नो स्वतन्त्र रूप हुन्छ होइन, आफूले इच्छाको कुराहरू भन्नुपर्छ कि त्यो भन्ने कुरा कसले के भन्छ भन्ने कुरा नै सोच्नु हुँदैन। नराम्रो कुरा भन्नु भएन, राम्रो पक्षहरू छ भने हामीले राम्रोसँग कुराकानी गर्दा कुरा गर्न मिल्छ कि। ल ठिक छ, कार्यक्रम आउनुभयो, खुसी लाग्यो। अब मौसम पनि एकदम खुलेको छ, सफा छ होइन, अब कस्तो रमाइलो जस्तो दसैँ आएको हो कि के जस्तो कि मौसमले पनि त्यस्तो जनाइरहेको छ। अहिले चाहिँ एकदम खुसी लागिरहेको छ अनि यसरी हामी हजुरसँग कुराकानी गर्न पाउँदा त झन् धेरै खुसी छौँ। कार्यक्रममा आउनुहुन्छ, यसरी मिठा कुराकानी गर्नुहुन्छ होइन, आफ्नै अब आफन्त होइन जस्तै भइरहेको छौँ, हामी एउटै घरको परिवार जस्तै भइरहेको छौँ। एउटा रेडियोले पनि हामीलाई एकदम घनिष्ठ सम्बन्ध बनाएको छ क्या है। जित्नु त पर्छ नि, मान्छेको मन जित्यो भने त झन् कति राम्रो हुन्छ। अब धेरै कुरा जित्न नसकिने, मन जित्यो भने सबै कुरा आफ्नो हुन्छ नि, मनमा गुम्सिएका पीडाहरू वहन गर्न सक्यो भने त झन् कति हामी स्वस्थ हुन्छौँ क्या। सबै कुरा सबैभन्दा ठुलो चाहिँ हाम्रो मन शान्त हुनुपर्छ, मन सफा हुनुपर्छ, यो भएपछि सबै कुरा बिस्तारै सहज हुँदै जान्छ। ल, कार्यक्रम आउनुभयो, एकदमै मिठो कुराकानी भयो। अझै केही कुरा छ भने भन्नुहोस् है रमिलाजी। मेरो त खासै त्यस्तो केही छैन, अब दिनहरू यसरी नै चलिरहेको छ। आज अब दिन दिवभरिहरूसँग कुराकानी गऱ्यो अनि त्यसको बिचमा फेरि भोलिपल्ट त्यसरी नै हुन्छ, सूर्योदय हुन्छ अनि त्यसपछि हजुरहरूसँगै कुराकानी गर्दै यसरी दिनहरू बितिरहेको छ। अब देख्न त पाएको छैन होइन कस्तो हुनुहुन्छ। एकचोटि चाहिँ यस्तो गीत गीत भएको छ नि, रमिलाजी कस्तो हुनुहुन्छ एकचोटि प्रत्यक्ष देख्न पाए भेट्न पाए कस्तो हुन्थ्यो भन्ने कुरा मात्रै हो, अरू त खासै केही छैन मलाई।
1: तपाईँसँग पहिला भेट्दा त मलाई लाग्छ लाग्दै
0: त्यसो भए म यस्तो गर्छु नि, मास्क लगाएर आउँछु होइन, पुरै के अरे फेस पुरै छोपेर आँखाले मात्र हेर्ने तरिकाले होइन सास फेर्नु पर्यो त्यसरी चाहिँ हेर्छु
1: है त। मान्छेहरू देख्न लाग्दैन त अनि बोल्या मान्छेसँग कहिले नि नभेट्ने मान्छेसँग लु तपाईँ भेट्नु
0: खोइ मलाई त लाग्दैन, मलाई त खुसी पो लाग्छ कस्तो हुनुहुन्छ भनेर झन् जिज्ञासा पो लाग्छ त।
1: त्यो त हो कि,
0: तर थोरै थोरै चाहिँ कस्तो कस्तो चाहिँ हुन्छ है,
1: के भनौँ हुन्छ नि त।
0: तर हामीमा त्यस्तो त्यस्तो हुँदैन, अब बोयफ्रेन्डहरू गर्लफ्रेन्डहरू त्यस्तो भेट्ने कुराहरूमा चाहिँ होला के भन्ने होला भनेर लजाउने अन्त नि हुन्छ होला, तर हाम्रोमा त त्यस्तो हुँदैन, हामी त एकदम साथी हो होइन, दिदी बहिनी जस्तै भएर हामी यसरी कुराकानी गरिरहेको छ, त्यसमा चाहिँ अप्ठ्यारो नहोला जस्तो लाग्छ मलाई कति भए चाहिँ। अब
1: त्यो त हो कि, तर मलाई होला क्या तपाईँसँग एक्कासी बोल्दा अनि यसरी बोल्दा र भेटेर बोल्दा अलिकति अप्ठ्यारो त भइहाल्छ मान्छेले भेट।
0: खोइ मलाई चाहिँ त्यस्तो महसुस भएको छैन होइन, अब लाग्दा पनि लाग्दैन प्रायः जस्तो, अब भेट्नै पर्छ कुराकानी गर्नै पर्छ होइन, लाज मानेर पनि हुने होला केही छैन, अब लाज मान्यो भने त हामी सधैँ पछि पर्छौँ क्या, जे सो भयो भने आँट गरेर चाहिँ बोल्ने बानी चाहिँ गर्नुपर्छ। मसँग लाज मान्नु पर्दैन, तपाईँको घर परिवार फ्यामिलीमा आफ्नो दिदी बहिनी जस्तो हुनुहुन्छ नि त्यसरी नै मसँग कुराकानी गर्न मिल्छ क्या, त्यसरी नै गर्दा पनि हुन्छ है त, मलाई त्यस्तो आदर सम्मान गर्नुपर्छ भन्ने केही छैन। जसरी हामी एक आपसमा अब अहिले जसरी बोलेका छौँ होइन, पछिको समयमा पनि एकदम घनिष्ठ सम्बन्ध जसरी नै आफ्नो एकअर्कामा नजिक भएको महसुस गर्दै बोल्दाखेरि केही फरक पर्दैन, मलाई चाहिँ त्यस्तो लाग्दैन, मलाई उहाँलाई के भन्नुपर्ने हो के भन्ने कि जस्तो कुरा चाहिँ कहिले पनि मनमा नलिनु होला है त। ल हामी त्यसो भए कार्यक्रम तपाईँ लाग्यौँ है त।
1: हुन्छ, पहिला प्रथम दिदी तपाईँलाई अनि प्राविधिक दाई साथी मन्जु परियार निर्मला पौडेल सजिना तामाङ सपना तामाङ सबैलाई सम्झिराख्नु भने नमस्कार।
0: हवस् त नमस्कार, हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो, उहाँसँग नै मिठो कुराकानीको साथमा छुट्टी गरिसक्नु भएको छ। तपाईँले पनि यसरी नै आफ्नो मनका कुराहरू व्यक्त गर्न सक्नुहुनेछ होइन, तपाईँसँग हामी यसरी नै कुराकानी गर्नेछौँ। कतिपयमा अब हुन्छ मानिसमा चाहिँ दुःख पीड़ा होइन वेदना नभएको कोही पनि हुँदैन, तर पनि हामीले यसरी एक आपसमा सुख दुःखका कुराहरू होइन वहन गर्यो भने चाहिँ हाम्रो मन पनि हल्का हुन्छ, सधैँभरि चाहिँ दुःखी भएर बस्यो भने हाम्रो होइन मानसिक तनाव पनि हुन्छ, त्यसमा विभिन्न रोगहरू पनि निम्ताउने गर्छ। त्यसरी हामीले खुलेर बोल्नुपर्छ, हामी रमाउनुपर्छ भन्ने कुराहरू चाहिँ तपाईँसँग यसरी नै बसेर कुराकानी गर्दैछौँ। तपाईँले पनि फोन गर्नुहोला 0440 40 0026 यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: हजुर
0: नमस्कार, हजुर नमस्कार, यो आवाज सुन्दाखेरि यसो दोलखा जिरी तिरेको जस्तो लाग्यो हो कि होइन होला त।
1: हजुर हजुर,
0: हाम्रो अनुजी बोल्नु भयो जस्तो लाग्यो है।
1: हजुर पक्कै पनि,
0: राम्रै मान्छेहरू गायब हुँदो रहेछ के साह्रो यस्तो भएको।
1: आमै त्यस्तो गायब भएको होइन कि, फोन नै लाग्दैन के आरामै होला त। मैले
0: माया गर्नु पर्यो नि, माया गरेर म चाहिँ अब जसरी भए पनि बिहानदेखि बेलुकासम्म ट्राई गरेको गर्छु नबोली छाड्दिनँ भनेर अडिड रहेर चाहिँ यसरी कुराकानी होइन फोन ट्राई गर्नुभयो भने पक्कै पनि लाग्छ। ओहो एकचोटि फोन गरेँ अर्कोचोटि फोन गरेँ लु तेस्रोचोटि पनि गरेँ लागेन, अब त म गर्दिनँ नलाग्ने रहेछ भनेर छोडेपछि कसरी लाग्छ त।
1: त्यस्तो होइन कि, मैले त आज त प्रोग्राम आएकोदेखि फोन ट्राई गरेको गरेकै गरेको गरेकै अघि बिचमा एकचोटि लागेको थियो अनि फोनै कटिरहेको, त्यसपछि फेरि ट्राई गरे लाग्यो कि आज एकदमै खुसी छु, आज दोलाहातिर घाम लागेर पनि होला धेरै खुसी छु म त।
0: हो त, त्यही भएर मौसम यति खुसी भएको छ, हाम्रो अनुजी पनि त्यस्तै खुसी हुनुभएको छ, तर म पनि खुसी छु, रामेछापतिर पनि मजाले घाम लागिरहेको छ होइन, मौसम सफा छ, हजुरसँग यसरी कुराकानी गर्न पाउँदा त झन् म काँचो काँचो जस्तो पनि लागिरहेको छु त।
2: है तपाईं त्यतै रामेश हातेरी हुनुहुन्छ म यतै गोलाहातेरी छु है आज अब धेरै लङ टाइम पछाडि हजुरसँग बोल्न पाए अझ धेरै खुसी त म पो भए के
0: हो र ल म पनि धेरै खुसी छु अब आफ्नो ठाउँमा आफू धेरै खुसी छौ होइन आफ्नो मनको कुरा हो तर धेरै समयपछि यसरी कुराकानी गर्न पाउँदा चाहिँ खुसी लाग्छ तर बीचबीचमा पनि यसो हामीलाई झकझकाउनु भयो भने चाहिँ अझ धेरै खुसी लाग्छ किनकि धेरै समयपछि अब आउनुभयो होइन बीचमा चाहिँ अब कता जानुभयो के गर्नुभयो होला नसन्चो भएन होला साथीले के भयो होला के अवस्था छ भन्ने कुराहरू चाहिँ हामीले जान्न पाइराखेका हुँदैनौँ अन्य माध्यमबाट पनि अब त्यस्तो केही सूचना प्राप्त नभएपछि चाहिँ अलिकति कस्तो कस्तो लाग्दो रहेछ होइन ठिकै छ अब यसै हो कुराकानी भन्ने गर्दै जानुपर्छ हाम्रो कुराकानी हुँदैछ होइन यसरी चाहिँ बीचमा चट्टै माया चाहिँ नमार्नु होला यसो बीचबीचमा होइन महिना दिन होइन अब पन्ध्र दिनमा चाहिँ यसो सम्झिनु भयो भने अझ धेरै म खुसी हुन्छु है त
2: धेरै रेडियोमा फोन गर्ने पनि कामै छैन रहेछ हामीलाई कालो नै दिनुहुन्न फोन गरेर के गर्नुहुन्छ भन्नुहुन्छ कि डर लाग्यो क्या मलाई
0: त्यस्तो नभनौ म कतिपय साथीहरू अब भन्नुहुन्छ होइन कहिलेकाहीँ चाहिँ अब साथीहरूको सहभागिता पनि कमै हुन्छ है त्यो भएको कारणले गर्दाखेरि कम हुन्छ अनि कतिपय साथीहरूले फाले फाले फोन गरिराख्नुहुन्छ ठिक छ अब निरन्तर फोन गर्ने साथीहरूलाई पनि के भन्न चाहन्छ भने चाहिँ फोन गर्नुहोस् छोटो मिठोमा कुराकानी गर्नुहोस् हामीलाई पनि अलिक सहज हुन्छ उहाँहरू पनि सुस्थ हुनुहुँदो रहेछ उहाँको छोटो मिठोमा आफ्नो गाउँ घरतिरको गतिविधिहरू के छ होइन राम्रो छ नराम्रो छ त्यो कुराहरू जानकारी गराउँदा पनि ठिक हुन्छ अब धेरै अब साथीहरूको चाहिँ धेरै समय पनि हामी कुराकानी गर्न पाउँदैन त्यसमा पनि हामीलाई चिन्ता हुन्छ कि सधैँ यसरी बोलिराख्ने साथीहरू चाहिँ बीचमा नआइदिँदाखेरि चाहिँ के भयो कस्तो भयो भन्ने कुराहरू चाहिँ हामीबाट चाहिँ केही कमी कमजोरी पनि भयो कि भन्ने कुराहरू पनि मनमा एकदम खुल्दुली हुन्छ त्यो भएको कारणले फोन गर्नुहोस् ठिक छ निरन्तर आइराख्नु भयो भने पनि छोटो मिठोमा कुराकानी गर्दा त केही फरक पर्दैन होइन अब तिनै फोन गर्ने साथीले एकै दिनमा चाहिँ फोन गर्न नहुने भन्ने कुरा पनि छैन फोन गर्नुहोस् छोटो मिठोमा कुराकानी गर्दा केही फरक पर्दैन कतिपय कुराहरू त अब आज कुराकानी गरेको छ भने भोलि पनि केही विषयमा कुराकानी गर्न मन लागिरहेको हुन्छ त्यो कुराकानी हामी छोटो मिठोमा कुराकानी गरेर सक्दा त केही फरक पर्दैन नि होइन त्यस्तो माटो हुँदैन समयले साथीसम्म अब साथीहरूलाई पालो दिने होइन आफूले आज बोलेको छ भने केही कुरा छैन भने पालो दिने यदि साथीहरूको सहभागिता कम छ भने आफूलाई बोल्न मन लागिरहेको छ भने चाहिँ सहभागिता जनाउन पनि हुन्छ है त ल मेरोबाट चाहिँ त्यो सल्लाह आउने नमिल्ने भन्ने कुरा त होइन साथीहरूले भन्नुहुन्छ अब साथीहरू प्राय जस्तो साथीहरू अरू पालो आउँदा हामीले छोडिदिँदाखेरि पनि आउनु भएन भने आफू सहभागिता जनाएर केही कुराकानीहरू गर्न गर्दा चाहिँ हुन्छ तपाईँलाई मैले यो जानकारी गराएँ ठिक छ साथीहरूलाई पनि पालो दिनुपर्छ तपाईँको सोच पनि राम्रो हो खुसी लाग्छ अब के कुरा जान्नै पर्नेछ भन्नै पर्नेछ भने त तपाईँले जतिखेर पनि फोन गर्न सक्नुहुनेछ है त
2: हजुर
0: ल अरू सुनाउनुहोस् त्यताको खबरहरू के छ अनि के भए तिन जेलसम्म व्यस्त हुनुभयो केमा चाहिँ लागि परिराख्नु भएको थियो सुनाउनुहोस् न
2: आज भोलि त खासै त्यस्तो केही पनि छैन है म त घर आएपछि कामतिर नै हो भनौँ खासै केही परिवर्तन भएको छैन हिजो अस्तितिर पानी परेर अलिअलि परिवर्तन भएको थियो फेरि घाम लागेपछि त पहिला जस्तो अहिले पनि त्यस्तै पो भइसक्यो हौ म त
0: ल त्यस्तै भएछ पहिला जस्तो छ त्यस्तै हुनुहुन्छ है
2: हजुर
0: ल ठिक छ खुसी लाग्यो कार्यक्रममा धेरै समयपछि पनि हाम्रो अनुजसँग कुराकानी गर्न पायौँ खुसी लागेको छ यसरी नै सहभागिता जनाउनु छैन कार्यक्रममा सहभागिता नभए पनि अन्य माध्यमहरू छ त्यस माध्यमबाट पनि हाम्रोतिर यस्तो छ यो भइरहेको छ भन्ने कुराहरू चाहिँ सुन्न पाइरहेको होइन जानकारी गराउँदै गर्नुहोस् त्यो हुँदाखेरि पनि हामीलाई एकदमै खुसी लाग्छ र आजको बसाइमा हामी साथीसँगलाई सम्झना सन्देश राख्न दिइराखेका छौँ र कार्यक्रमको समय पनि सकिन लागिसकेको छ तपाईँले साथीसँगलाई सम्झन सक्नुहुनेछ है त
2: हुन्छ स्पेसली रूपमा मिठ हजुरको काम चलाउनुहुन्छ लङ टाइम पछाडि हजुरसँग बोल्न पाएँ विशेष गरी हजुरको लागि अनि हाम्रो टेक्निसियनमा चलागत रेडियो हजुरको रेडियो इन्टरटेन अनि विशेष त मेरो घर फ्यामिली मेम्बरको लागि पनि भन्न चाहन्छु अनि विशेष गरी एकदमै मेरो पुरानै बहिनी हुनुहुन्छ यता सिन्धुलीको बहिनी हुनुहुन्छ सजिना तामाङ चाहिँ हराइराख्नु भएको छ अनि यो प्रोग्राम सुन्दै हुनुहुन्छ भने मलाई एकचोटि पहिलाकै नम्बरमा पनि कन्ट्याक्ट गर्नु होला ल बुझ्नु मैले बिर्सेको छैन हजुरको नम्बर पनि छैन मसँग यदि नम्बर छैन भने पनि मसँग फेसबुकतिर पनि कनेक्ट हुन सक्छ भन्न चाहन्छु र विशेष त बिहानी साथी भन्नुभएको मेरो पनि हुनुहुन्छ, उहाँलाई पनि धेरै सम्झना, अनि हाम्रो सङ्घको सभाको साथी हुनुहुन्छ अब अहिले सुनिता खुलुङ राई अनि सुनिता सुनु राई पास्टरको साथी अभिष लिम्बू हुनुहुन्छ, समीक्षा जोशी हुनुहुन्छ, अनि हाम्रो यता राजाकोटदेखि काठमाडौँसम्मको यात्रामा हुनुहुन्छ साथी पवन विष्टलाई यात्रा सफलताको शुभकामना, राम्रोसँग आउनुहोला ल भन्न चाहन्छु। जापानतिर हुनुहुन्छ दाइ राजन सिंहलाई धेरै ल भन्न चाहन्छु, लगेर साथीहरू त धेरै त हुनुहुन्न, छोरछोरै हुनुहुन्छ, अनि मिस गर्दै हुनुहुन्छ साथी हिमाली छेत्री हुनुहुन्छ रोल्पातिर, रोल्पातिर हुनुहुन्छ दिदी मनसा छेत्रीलाई पनि धेरै सम्झना, नानु मगर स्मारिका मगर हुनुहुन्छ, करिश्मा मगर लगायत सबैजनालाई मुस्तामा सम्झना ल, बाँकी साथीहरूलाई पनि धेरै सम्झिरहेको छु भन्दै जान्छु ल, नमस्कार।
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो दोलख हाजिरीबाट हुनुहुन्थ्यो, अनु लुङ्गेली मगरजी हुनुहुन्थ्यो, धेरै समयपछि उहाँसँगको मिठो कुराकानी सकिसकेको छ, आगामी बसाइमा पनि यस्तै मिठा कुराकानी हुनेछ भन्ने आशा लिएका छौँ। लगभग अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, समय कम छ, हामीले साथीहरूसँग कुराकानी गर्यौं र उहाँसँग मिठा कुराकानीको साथमा समय पनि कति छाडो बित्किसकेको छ, पत्तै भएन होइन। यसरी नै अनि बसाइमा पनि तपाईँहरूले सहभागिता जनाउनु हुनेछ, मनका कुराहरू यसरी नै हामीसँग खुलस्त रूपमा भन्न सक्नुहुनेछ भन्ने आशा लिएका छौँ। लगभग अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। यतिसम्म कार्यक्रममा सहभागिता जनाउनु भएको थियो अजय युञ्जन कुमार तामाङ, रमिला तामाङ, अनु लुङ्गेली मगरजी हुनुहुन्थ्यो, उहाँ चारैजना साथीलाई चाहिँ धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्दछु र आफ्नो अमूल्य समय होइन निकालेर चाहिँ हामीसँग यसरी कुराकानी गर्नुभयो, आफ्नो ठाउँको के छ अवस्था भन्ने कुराहरू पनि जानकारी गराउनुभयो, उहाँलाई विशेष धन्यवाद। र जो जतिले साथीहरूले जताबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद, फोन फ्ल्यास गर्ने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनमा रहेर यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाइ लोकोशलीबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

कार्यक्रममा हामीले एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्राम पछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुत सम्झना खड्की भने प्रविधि समिजनबाट साथ दिनुभएको छ श्रीराज महतले भने साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापा काठमाडौँ क्षेत्र नम्बर 4 महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ। थापा 15 महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन हुनुभएको। यस्तै उपसभापति विश्वप्रकाश शर्मा चापा 1 मतदान मार्फत निर्वाचित हुनुभएको छ। शर्माले 638 मत पाएर महाधिवेशन प्रतिनिधि चुनिनु भएको हो। चापा 1 महाधिवेशन प्रतिनिधिको मतदानमा 710 मतदाता थिए। कंग्रेसको महाधिवेशन यही असोज 16 गतेका लागि तय भएको थियो, तर बाढ़ी पहिरोका कारण केही दिन पछि सार्ने तयारी गरिएको छ। संस्थापनी तहको शेरबहादुर देवा समूहले पनि मंगसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी थालेको छ। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको भ्रमणका विषयमा सरकारले सदनलाई जानकारी नगराएको भन्दै प्रश्न उठाइएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा एमाले सांसद टुका भद्रा हमालले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा संसदलाई जानकारी दिने स्थापित संसदीय परम्पराको सरकारले पालना नगरेको भन्दै आपत्ति जनाउनु भएको हो। त्यति मात्र नभएर प्रधानमन्त्री स्वदेश फर्किसकेपछि पनि भ्रमणका क्रममा भएका भेटवार्ता र त्यहाँ राखिएका धारणाबारे सदनलाई कुनै जानकारी नगराइएकोमा पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीको भ्रमण र त्यहाँ भएका छलफलहरूलाई सार्वजनिक सरोकारको विषय भएको भन्दै सदनलाई गुमराह नराख्न सरकारले आग्रह गर्नुभएको छ। संसदीय व्यवस्थामा प्रधानमन्त्रीले आफ्नो महत्वपूर्ण भ्रमणका विषयमा सदनलाई विश्वासमा लिनुपर्ने र जानकारी गराउनुपर्ने मान्यता रहेकाले यस विषयलाई गम्भीरताका साथ लिन उहाँले सरकारको ध्यान आकर्षण गराउनुभयो। परराष्ट्र मन्त्री सुशील खनाल र श्रीलंका विदेश वैदेशिक रोजगार तथा पर्यटन मन्त्री बिजिथा हेराथबीच आज भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको एकासी महासभामा सहभागी हुन न्यूयर्कमा रहेका परराष्ट्र मन्त्री खनालले साइड लाइन भेटवार्ताको क्रममा श्रीलंका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। दुई मन्त्रीहरूले श्रीलंका नेपाल श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको थियो। भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपदबाट प्रभावित समुदायप्रति सहानुभूति र एकबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकामा श्रीलंका सरकार र त्यहाँका नागरिकप्रति आभार व्यक्त गर्नुभयो। उहाँहरूले विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू आयोजना गर्नुपर्नेमा जोड़ दिँदै व्यापार पर्यटन शिक्षा संस्कृति सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्ध लगायत आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार र सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। शरद ऋतुमा 18 हिमालयारोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीका 637 जना आरोहीले अनुमति लिएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 18 हिमाल आरोहणका लागि 474 पुरूष र 163 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभएको छ। आरोहण अनुमति बापत विभागले 23,85,17,797 रूपियाँ रोयल्टी संकलन गरेको छ। आरोहण अनुमति लिएका हिमालमध्ये सबैभन्दा धेरै मनासलु रहेको छ। मनासलु आरोहणका लागि 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। विभागका अनुसार धौलागिरी 1 आरोहणका लागि 4 टोलीका 34 जना, पुथा हिउँचुलीका लागि 2 टोलीका 20 जना, डाङ्गा हिउँचुलीका लागि 2 टोलीका 16 जना, बरुन्से हिमालका लागि 1 टोलीका 10 जनाले आरोहण अनुमति लिएका छन्। यस्तै मकालु गंगापूर्ण पश्चिम थोरङ पीक नोर्बु खाङ अन्नपूर्ण 4 चामलाङ लमजुङ हिमाल पुमोरी सारीबुङ थापा पीक पोखर खाङ अर्दाङ र पेरी लगायतका हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ। बीपी राजमार्ग सञ्चालनमा आएको छ। बिहिबारदेखि लगातार परेको वर्षाका कारण रोशी खोलामा आएको बाढ़ीले बीपी राजमार्गको अस्थायी ट्र्याक बगाएको थियो। वर्षा रोकिएसँगै फेरि डाइभर्सन बनाई मंगलबारदेखि सड़क सञ्चालनमा ल्याइएको सड़क विभागले जनाएको छ। विभागका अनुसार बीपी राजमार्गको माथि पिप्ले दाउन्ने कालो पुल 400 देखि कटन्जे चौकी डाँडा लगायतका स्थानमा पहिरो तथा डाइभर्सन बगेका कारण सड़क अवरूद्ध बनेको थियो। अहिले दुईतर्फी सञ्चालनमा आइसकेको सड़क विभागले जनाएको छ।
नुवाकोटको विदुर नगरपालिका एक त्रिशुली बजारमा बाढ़ीले पुरेको घरमा सुन चाँदी र नगद भेटिएको छ। सशस्त्र प्रहरीले भेटिएको घर गहना र नगद सम्बन्धित व्यक्तिलाई बुझाएको छ। गएको भदौ 10 रसुवाको भोटेको सेउँदै त्रिशुली नदीमा आएको बाढ़ीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले स्थानीय बासिन्दा अनुज जोशीको घरमा सुन चाँदी र नगद भेटाएको हो। बाढ़ीमा पुरिएको घरभित्र झण्डै 15 सुन 6 चाँदी र नगद 4 लाख रूपियाँ फेला पारेको थियो। घरको भग्नावशेष खन्दा फेला पारेको नगद सुन तथा चाँदी सम्बन्धित घरधनी जोशीलाई स्थानीय बासिन्दाको रोहबरमा हिजो हस्तान्तरण गरिएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले बताउनु भएको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर, म्यानमारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा 49 मृत्यु भएको छ। घटनामा 58 घाइते भएका छन्। अराकान आर्मी र उद्धार कार्यमा संलग्न एक अधिकारीका अनुसार सोमबार क्याउताब टाउनशिपको स्थानीय बजार नजिक एक लडाकू विमानले 2 बम खसालेको थियो। मृतकमा बजारका व्यापारी, सामान किन्न आएका ग्राहक तथा बाटो हिँडिरहेका सर्वसाधारण रहेको बताइएको छ। घाइते मध्ये 22 अवस्था गम्भीर रहेको अराकान आर्मीले जनाएको छ। र खाइनमा उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी वाई हुन आङले घटनास्थलमा रहेका उद्धारकर्मीबाट प्राप्त विवरणका आधारमा हताहतको संख्या पुष्टि गरेको एसोसिएटेड प्रेसले जनाएको छ। उहाँका अनुसार उक्त बजार राज्यकै प्रमुख थोक व्यापार केन्द्रमध्ये एक थियो, जहाँ विभिन्न क्षेत्रबाट व्यापारी तथा ग्राहक आउने गरेका थिए। अराकान आर्मीले घटनालाई आफूहरूको नियन्त्रणमा रहेको क्षेत्रमा भएको गम्भीर हवाई हमला भन्दै जिम्मेवार पक्ष र संस्था विरूद्ध प्रभावकारी जवाफी कार्यवाही गर्ने चेतावनी दिएको छ। अवश्य बिहान 11 हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 हजुरको खबरमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: garbanonuku lagiro cement dosta pata chaine kabate leone ula periyo mantali matte storam radio ku pasel ke ka ula batit
1: kaka timlai eti ni tha chaina अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048 543 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 98692965998।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।

0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
0: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
0: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
0: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
0: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
0: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
0: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
0: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गारिक कृषि वस्तु निर्यात।
0: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
0: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेंट।
4: Yeah. राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: आजकलका केटाकेटीहरू कति गैर जिम्मेवार भएका हुन्। यति धेरै सुरक्षाका उपायहरू हुँदाहुँदै पनि किन केयरलेस गर्छन्। अब ठिकै छ, उसलाई एडमिसन गरिदिनु, भोलि डाक्टर अस्मिता आएर एबोर्सन गरिदिनुहुन्छ।
1: डाक्टर साहब, मैले डिपोजिट गर्नुपर्ने थियो, कति गरिदिनु होला?
2: पहिले 10,000 गरिदिनुहोस्, भोलि अपरेसन गर्नुभन्दा अगाडि 50,000 गरिदिनुहोस्, पनि भइहाल्छ।

हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको अवस्थामा के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। र आज मंगलबारको अवस्था हामीले तपाईँलाई सामान्य ज्ञानको प्रश्नहरू सोध्ने गरेका थियौं र आज चाहिँ हामीले लिएर आएका छैनौं। केही प्राविधिक समस्या भएको कारणले गर्दाखेरि तपाईँको माझमा हामीले त्यो प्रश्नहरू चाहिँ लिएर आएका छैनौं र कार्यक्रम अवधिभर एकदम मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ र तपाईँले साथी संगीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। आजको अवस्थामा फटाफट फोन गर्नुहोला। जो साथीहरूको फोन लाग्छ उहाँले फोन गर्न सक्नुहुनेछ। नलाग्ने साथीहरूले सुनेर साथ दिनु अथवा तपाईँले फोन प्रयास गर्न सक्नुहुनेछ। तपाईँसँगै रहेर यो समय अवधिभर हामी सहयात्रा गर्नेछौ, मिठा गीत संगीतहरू पनि राख्नेछौ र तपाईँ के गर्दै हुनुहुन्छ, यो समय कहाँ हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजूद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला। कार्यक्रम के कस्तो लाग्दैछ, सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौं। एउटा मिठो गीत राख्नेछौ कार्यक्रमको शुरूआतमा, त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीतबाट हामीले कार्यक्रम सुन्ने सौगातको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ 0484040024 तपाईँले पनि फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाईमा तपाईँले साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, बाहिरिनु भइसकेको छ जस्तो लाग्यो, ठिकै छ, हामी तपाईँसँग सम्भव भएसम्म त कुराकानी गर्ने प्रयत्न गर्नेछौँ। यदि भएन भने पनि केही छैन, मिठा गीत संगीतहरू तपाईँको माझमा हामी राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्ने नै छौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? लीलाजीको आवाज आज फरक सुने त मैले, के छ, किन, के भयो र?
1: केही पनि भएको छैन, भन्नुपर्छ।
0: सन्चै हुनुहुन्छ नि?
1: सन्चै छु।
0: हामी पनि एकदम सन्चै छौँ, आरामै छौँ भन्नुपर्छ। मौसमको कुरा गर्नुपर्दा एकदम मौसम सफा छ होइन, अनि अब घाम लागिरहेको छ, एकदम दसैँ नजिकै हो कि जस्तो पनि लागिरहेको छ। यस्तै छ, मौसम राम्रो छ, घमाइलो छ, अनि हजुरसँग यसरी कुराकानी गर्न पाइराखेको छौँ, एकदमै खुसी छौँ भन्नुपर्छ है त। ठिक छ, अनि अरू के छ त्यताको खबर सुनाउनुहोस्।
1: ठिक छ,
0: सबै हामी कार्यक्रमतर्फ लागौँ है त। साथीसँगलाई सम्झनुहोस्।
1: साथी सम्झनु पर्दा दिदी हजुरको लागि, हजुरको रेडियोको होल्डिङ युनिटको लागि, मेरो घर सम्पूर्णका लागि, मेरो साथीहरू भन्नुपर्दा सारा मगर, जानका मगर, रूपा तामाङको लागि, अन्य साथीको नाम नलिए भनेर नरिसनु होला भन्दै जानु।
0: हवस् नमस्कार। उहाँ हुनुहुन्थ्यो लीला मगरजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँलाई नै विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भालु तपाईँको। तपाईँले पनि फटाफट फोन गर्नुहोला, साथीसँगलाई सम्झनुहोस् आजको बसाईमा होइन, अनि अब तपाईँ एकै ठाउँमा हुनुहुन्छ, विभिन्न ठाउँमा छोडेर बस्नुभएका आफन्तजनहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँले चाहिँ हाम्रो पात्रो नेपाली पात्रोबाट पनि कार्यक्रम सुन्न सक्नुहुनेछ आजको बसाईमा भने। अन्य बसाईमा हामी चाहिँ अब तपाईँको माझमा फेसबुक पेजबाट पनि जोडिनेका थियौं, र आज चाहिँ हामी केही समस्या छ होइन, केही दिन भयो फेसबुकमा पनि समस्या भएको कारणले गर्दाखेरि तपाईँसँग चाहिँ हामी फेसबुक पेजबाट जोडिन सकेका छैनौँ, र तपाईँको सन्देशहरू पनि हामीले होइन पढ्न सकेका छैनौँ। अब तपाईँले चाहिँ कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँले जुन माध्यम सहज लाग्छ त्यो माध्यम गरेर चाहिँ कार्यक्रमलाई सुनेर साथ दिनुहोला। कार्यक्रममा वरिपरि मिठा गीतहरू बस्नेछ, फटाफट फोन गर्नुहोला जो साथीलाई कार्यक्रममा सहभागिता जनाउन मन छ, कार्यक्रममा गीत संगीतहरू सुन्न मन छ भने उहाँ साथीहरूले चाहिँ फोन गर्न सक्नुहुनेछ भने। यति बेला हामी अर्को एउटा मिठो गीततर्फ लाग्छौ, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जानेछौ, विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
1: वर्ष पेंट
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मेसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
8: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-45-100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क

कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु। अब कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि समिश्रणबाट साथ दिनुभएको छ। श्रीराज महतले भने साथमा तपाईँ हुनुहुन्छ। तपाईँले पनि फोन गर्नुहोस् भन्न चाहे होइन, मिठा गीत संगीतहरू मार्फत चाहिँ तपाईँले साथीलाई सम्झन चाहनुहुन्छ भने सम्झन सक्नुहुनेछ। मिठा गीत संगीतहरू बस्नेछ, यदि भएन भने कुराकानी भन्दा पनि हामी तपाईँलाई मिठा गीत संगीतहरूबाटै मनोरञ्जन दिने प्रयत्न गरिराखेका छौँ र सम्भव भएसम्म त तपाईँसँग हामी कुराकानी पनि गर्नेछौँ। साथीहरू सहभागिता जनाउन सक्नुहुनेछ भने हामी सहभागिता कमै भयो भने मिठा गीत संगीतहरू राख्नेछौँ। यो समय मध्याहको समय छ, तपाईँ व्यस्त पनि हुनुहुन्छ होइन, एकदम काममा पनि जुटिराख्नु भएको छ होला होइन, मेलापात पनि गरिराख्नु भएको छ होला, उकाली उराली पनि गरिराख्नु भएको छ होला, मिठा गीत संगीतहरू सुन्दै काममा पनि व्यस्त हुनुहुन्छ होला भन्ने पनि लागेको छ। र करिबी साथीहरूलाई कार्यक्रममा सहभागिता जनाउन मन छ, तर पनि कार्यव्यस्तताको कारण तपाईँले सहभागिता जनाउन सक्नु भएको छैन होला पनि लाग्छ। र के छैन, तपाईँ चाहनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त रहनुहोला, कार्यक्रमलाई सुन्ने प्रयत्न गर्नुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव नीति नै गर्नुहोला भन्दै फेरि पनि हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौं। गीतपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत यस्तै मिठा गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिइराखेका छौँ र हामी पनि अब भने कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। तपाईँसँग हामी धेरै साथीहरूसँग कुराकानी गर्न नसके तापनि होइन अब मिठा गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दियौँ के कस्तो लाग्यो कार्यक्रम सुन्दै गर्नुहोस् अनि कार्यक्रममा सल्लाह सुझाव पनि दिँदै गर्नुहोस् भन्न चाहेँ र अब चाहिँ हामी छुट्टिनु पर्ने पर्छ जस्तो लाग्यो। यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो, साथ दिनुभयो, सहभागिता जनाउने प्रयास गर्नुभयो, धेरै साथीहरूले प्रयास गरिराख्नु भएको थियो। कहिलेकाहीँ चाहिँ अब नेटवर्कको कारणले गर्दाखेरि पनि कार्यक्रममा फोन नलाग्न सक्छ होइन, फोन बीचमै कटिन सक्छ, यो समस्या छ। समस्याको बावजुद पनि तपाईँले कार्यक्रममा सहभागिता जनाउनु भएकोमा धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र यसरी नै आगामी दिनहरूमा पनि कार्यक्रम सुनेर साथ दिनुहोस्, कार्यक्रममा सल्लाह सुझाव होइन दिन सक्नुहुनेछ। कार्यक्रमलाई निरन्तरता दिएर हामीसँगै सहयात्रा गर्नुहुनेछ भने आशा लिएका छौँ भन्दै जो जति साथीहरूले कार्यक्रममा सुन्नुभयो, सहभागिता जनाउने प्रयास गर्नुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि सुमेजनबाट यतिन्जेलसम्म साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक श्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा फेरि पनि एउटा मिठो गीत छोड्दै आजको साई सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खरी पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: हजुर को रेडियो 102.1 मेगा
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि, अनि रहेको कुरा औषधिको निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौं र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।
6: रंग बहार
7: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
6: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
6: वर्ज पेंस।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा SB खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
8: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
10: अहिले दिउँसोको 1 बजे
0: हजुरको रेडियो 102.1 मेगा
11: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
12: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली खिरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
11: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
12: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
11: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
12: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
11: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
12: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
11: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
12: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864 1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
11: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक, रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक, रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43 255, 0845 41 106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
2: स्वास्थ्यश्री
3: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
4: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
5: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
4: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
6: होइन यी बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो हैरान भए म त
7: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
8: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869242544
8: 9840378793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली
9: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
10: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
11: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841906669 9864147188
10: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
11: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692665998।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98142896010।
8: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
9: काका तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दिपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
10: हजुर, यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
11: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540640682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540408092 र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
12: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
13: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
12: हुर्केकै गिरिराज चल्ला 150मा?
13: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
14: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
13: विराज किसानको साथी,
14: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
13: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-540-40-239। विराज सप्लायर्स।
15: कटहर बोर्ड छेउ मन्थली रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री बालन शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3 बजे बस्ने गरी बैठक आह्वान भएको छ। बैठकमा बाढ़ी पहिरोको क्षति राहत वितरण र सरकारी नियमित काम कार्यवाहीबारे छलफल हुने बताइएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन असोज 18 गते हुने भएको छ। यसअघि असोज 16 गतेदेखि हुने तय थियो। 2 दिन ढिलो गरी शुरू हुने महाधिवेशन काठमाडौँको खुल्ला मंचमा हुने कंग्रेसले जनाएको छ। कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मितिबारे जानकारी दिनुभएको हो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डाक्टर ओजस्वी शेरसनले विधेयकमाथि दफावार छलफल गरी परिमार्जन सहितको प्रतिवेदन सदन समक्ष पेश गर्नुभएको। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो समयदेखि छलफल र गृह कार्य गरिरहेको थियो। सभापति शेरसनले सदनलाई जानकारी गराउँदै विधेयकलाई थप व्यवहारिक कार्यान्वयन योग्य र वैज्ञानिक बनाउन समितिले गरेको बताउनु भएको छ। यसअघि आजको बैठकमा एमालेका सांसद डाक्टर पुष्पराज कडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ। उहाँले विपद व्यवस्थापनमा सरकारले परिचालन गरेको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाउनु भएको। यस्तै सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपद व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गर्नुभएको छ। श्रम संस्कृति पार्टीका सांसद पूर्वराज राईले त्यसका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज विश्व मुटु दिवस नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर 29 तारीकमा विश्व मुटु दिवस मनाउने गरिन्छ। विश्व मुटु महासंघको आह्वानमा सन् 2000 देखि यो दिवस मनाउन थालिएको हो। मुटुलाई धड्कन देऊ भन्ने नाराका साथ आज विश्वभर मुटु दिवस मनाउन लागि यस वर्षको विश्व मुटु दिवसको सन्देश मुटुलाई स्वस्थ राख्ने र हृदयघातका लक्षणबारे सचेत गराउनेतर्फ केन्द्रित छ। पछिल्लो समय नेपालमा मुटु रोगको जोखिम बढ्दै गएको छ। अस्वस्थ खानपान, धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन, शारीरिक गतिविधिको कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल जस्ता समस्यालाई समयमै नियन्त्रण नगर्दा मुटु रोगको जोखिम बढ़दै गएको डाक्टरहरू बताउँछन्। सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षेनी 15,000 भन्दा धेरै हृदयघातका बिरामी थपिन्छन्। सुगर प्रेसर र अन्य रोग लागेको थाहा नपाउँदा त्यसको दबाव मुटुमा परेर हृदयघात हुने गरेको छ। मुटु स्वस्थ राख्ने गतिविधिमा ध्यान पुर्याउनु पर्नेमा मुटु रोग विशेषज्ञको जोड छ। स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा मुटु रोगबाट वार्षिक 30,000 जनाको ज्यान जाने गरेको छ। त्यसमध्ये 13-45 वर्ष उमेरसम्मका 1/3 रहेका छन्। मुटु रोग विशेषज्ञहरूका अनुसार नेपालमा युवा अवस्थामै मुटु बिग्रने क्रम बढ्दो छ। मुटु रोग जीवनशैलीसँग प्रत्यक्ष जोडिएको रोग हुनाले जीवनशैलीमा सुधार गर्न खानपान र व्यायाममा ध्यान दिन सके मुटु रोगको जोखिम धेरै घटाउन सकिने मुटु रोग विशेषज्ञ बताउँछन्। अविरल वर्षापछि गएको आइतबार घटे खोलामा लेदो सहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मस्याङ्गी नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर डुबानमा परेका छन्। चामी गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर कोहलेले स्थानीय उपलब्ध स्रोत साधन प्रयोग गरी नदी खुलाउन सकिएमा स्थानीयवासीलाई छिट्टै घर फर्काउन सकिने जानकारी दिनुभएको छ। लमजुङ हिमाल शिर रहेको घट्टे खोलामा लेदो सहितको ठूलो ढुङ्गाले मस्याङ्गी नदी थुनिएको हो। वरपरका क्षेत्रमा क्षति नपुर्याउने गरी बम विस्फोट गराएर नदीको बहावलाई पुरानै लय फर्काउन अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भएको छ। बाढ़ी र पहिरोका कारण त्यस क्षेत्रमा विद्युत आपूर्ति, खानेपानी समस्या, टेलिफोन सम्पर्क, इन्टरनेटको पहुँच नभएको, सड़क सञ्जाल पूर्ण रूपमा अवरूद्ध भएको छ। निस्याङ गाउँपालिका चार हुम्देको बाढ़ी र पहिरोले पालिका वरपरका बस्तीमा पानी र हिलो घर पसेको छ। सब्जी खोलाबाट निकालेको लघु जलविद्युत आयोजना विद्युत क्रियामा क्षति भएपछि आपूर्ति व्यवस्था अवरूद्ध छ। यसअघि 2078 सालमा घट्टे खोला, ठाडो खोला र मसाङदीको बाढ़ीले मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो।
गएको 8 गतेदेखि अब अस्ति 11 गते आइतबारसम्म परेको ठूलो वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्। यो चार दिनको अवधिमा पहिरोका 304 र बाढ़ीका 87 घटना भएका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज बिहान सार्वजनिक गरेको प्रतिवेदन अनुसार पहिरोबाट 11 पुरूष र 9 महिला तथा बाढ़ी र ठूलो वर्षाबाट 4 पुरूष र 3 महिलाले ज्यान गुमाएका छन्। त्यस्तै 4 अवस्था थाहा हुन सकेको छैन। 8 घाइते भएका छन्। 1082 परिवार प्रभावित भएका छन्। 227 घर पूर्ण अनि 142 घरमा आंशिक क्षति भएको छ। 10 पुल 31 गोठ र 114 पशु चौपाया क्षति भएको प्राधिकरणको तथ्याङ्क छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रका झन्डै 2000 सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो। यस्तै मनाङको नार्फा भूमिको उच्च हिमाली क्षेत्रमा हिम पहिरो गएको र त्यहाँ 4 शव भेटिएका छन्। हराइरहेका 12 खोजी कार्य भइरहेको छ तर उच्च हिमाली क्षेत्रमा ठूलो हिम पहिरो गएकाले खोज तथा उद्धार कार्य जटिल बनेको छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 3800 र चाँदी 115 रूपियाँले घटेको। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,90,500 र चाँदी 4,395 रूपियाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,94,300 र चाँदी 4,510 रूपियाँ रहेको थियो। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। इण्डोनेसियाको पपुआ क्षेत्रमा रहेको सुदीरमान पर्वत श्रृंखलाको हिमनदी तीव्र गतिमा पग्लिँदै गएको छ। वैज्ञानिकहरूले बाँकी रहेको हिउँ पनि अबको 1-2 वर्षमै पूर्ण रूपमा हराउन सक्ने अनुमान गरेको बीबीसीले जनाएको छ। पुनका कजया क्षेत्रमा 19 शताब्दीमा झण्डै 1900 हेक्टर क्षेत्रफलमा फैलिएको हिमनदी अहिले घटेर झण्डै 16 हेक्टरमा सीमित भएको छ। सन् 2000 दशकको शुरूदेखि 2025 हिमनदीको क्षेत्रफल 95% घटेको अनुसन्धानकर्ताले बताएका छन्। विज्ञान अनुसार बढ़दो तापक्रम र हिमपातको सट्टा वर्षा आउने क्रम बढ्नु हिमनदी पग्लिनुको प्रमुख कारण हो। एल निनो जस्ता मौसमी घटनाले पनि यसको गति बढ़ाउन सक्ने उनीहरूको भनाइ छ। पपुवाका यी हिमनदी वैज्ञानिकका लागि जलवायु परिवर्तन र विगतको मौसम अध्ययन गर्ने महत्वपूर्ण अभिलेख भएका छन्। हिमनदी हराउँदै जाँदा वातावरणीय सँगै सांस्कृतिक सम्पदा पनि प्रभावित हुने चिन्ता बढ़ेको छ। र खबरको अन्त्यमा खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलका आजका 2 खेल रद्द भएका छन्। नेपाल र श्रीलंका बीचको आज बिहान हुनुपर्ने खेल तथा त्यसपछि तय भएको बंगलादेश र मलेसियाको खेल पनि वर्षाका कारण नसकेन। योसँगै नेपाल र मलेसिया क्वार्टर फाइनलबाटै बाहिरिएका छन्। श्रीलंका र बंगलादेश सेमी फाइनलमा पुगेका छन्। यसअघि हिजो पनि खेल हुन नसक्दा भारत र पाकिस्तान सेमी फाइनलमा पुगेका थिए। उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियम अनुसार भारत पाकिस्तान श्रीलंका र बंगलादेश अघिल्लो चरणमा पुगेसँगै सेमी फाइनल समीकरण पूरा भएको छ। अब पाकिस्तान र बंगलादेश तथा भारत र श्रीलंका फाइनलमा पुग्न खेल्नेछन्। हवस् त दिउँसो 2 हजुरको खबर सकियो। हाम्रो भेट अपरान्न 4 रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वपूर्ण खबरबाट बिदा हुन्छु। नमस्कार।

0: त्यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
3: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
5: कति रे 9540 अनि
3: 9540040239, फोन नम्बर चाहिँ 0485402390
5: 0485402390।
6: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौ?
5: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
6: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
2: विराज किसानको साथी।
7: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
8: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ, यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ।
7: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्, जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
8: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
7: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
8: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
7: माटोको उर्वरा शक्तिमा सुधार, सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
8: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ, यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
7: रैथाने बाली बचाउ, स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौ, रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
7: चिन्ता नगर्नुहोस्। तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
7: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
7: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
7: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
7: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणिक प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम

0: सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
0: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
0: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
0: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
0: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
0: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
0: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: बेसी र वडा नम्बर 11 को मामती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ीहरू सञ्चालन गरिएका छन्। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। यस्तै लगातारको वर्षासँगै गएको पहिरोका कारण केही दिनदेखि अवरूद्ध बनेको कान्ति लोकपथ आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। वर्षाले सड़कका विभिन्न ठाउँमा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने यो मुख्य राजमार्ग अवरूद्ध भएको थियो। अहिले एकतर्फी गाड़ी चल्न थालेका ट्राफिक प्रहरीले जनाएको छ। यता पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभीर परेवाभीर र बांगे मोड क्षेत्रमा सड़क भने अवरूद्ध नै छ। यसैबीच सड़क अवरूद्ध भएर काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू पनि आजदेखि क्रमशः गन्तव्यतर्फ जान शुरू गरेका छन्। काठमाडौँको कलंकी बल्फु भक्तपुरको सूर्य विनायक लगायतका क्षेत्रमा गाड़ीको चाप बढ़ेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन 2 दिन पर सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मंचमा उद्घाटन हुने भएको छ। महाधिवेशन 18 गतेदेखि शुरू हुने देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै मिति सारेको कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज निकाल्नु भएको विज्ञप्तिमा महाधिवेशन अन्तर्गत वडा गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भइरहेका बताउनु भएको छ। यसैबीच गगन थापा नेतृत्वको नेपाली कंग्रेसले अधिवेशनको गतिविधि अघि बढ़ाइरहँदा निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले पनि बेग्लै महाधिवेशन गर्ने तयारी गरेको छ। देउबा पक्ष असोज 15 गते उडा अधिवेशन आउँदो मंगिर 21 देखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीमा छ। कांग्रेसभित्र दुई पक्ष नै समानान्तर महाधिवेशन गतिविधिमा लागेका छनृ। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 वटा म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीहरूलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेका आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 को दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीहरूलाई सचेत समेत गराइएको छ। विभागको निर्देशन प्रति सूचीकृत म्यान पावर व्यवसायहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता समेत गर्नुभएको थियो। तर मलेसिया सरकारले भने अहिलेसम्म यसबारे कुनै सार्वजनिक धारणा बाहिर निकालेको छैन। अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खुलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 आज प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृति भएको हो। प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भयो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। विभिन्न अध्यादेश मार्फत केही नेपाल ऐन संशोधन गर्न बनेका व्यवस्था निष्क्रिय भएसँगै कानूनी रूपमा निष्क्रिय भएका ती व्यवस्था फेरि कायम गर्न सरकारले यो विधेयक ल्याएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-333-493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। विपदका कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न ठाउँमा 13 बाल मैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो। भटेकोशी बाढ़ीबाट उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकाहरूलाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएका छन्। अहिलेसम्म स्थापना गरेका केन्द्र मध्ये 9 केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी 4 सञ्चालनको क्रममा छन्। अहिले सञ्चालनमा रहेका केन्द्रमा 462 बालबालिकाहरूले आश्रय लिइरहेका छन्। लगातारको वर्षापछि गएको आइतबार घटे खोलामा लेदो सहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मर्स्याङ्गी नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको र एक्सावेटर लगायतका सामग्री उपयोग गरी केही मात्रामा काम शुरू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर समेत डुबानमा परेका हुन्। होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताउनु भएको छ। भोटेकोशी करिडोरमा आएको बाढ़ीका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पार्न सक्ने भन्दै उहाँले दशैं तिहारको मुख्य पर्यटकीय सीजन अघि नै भारत, चीन लगायत प्रमुख पर्यटकीय बजारमा प्रवर्धन अभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको हो। अध्यक्ष शाहले भोटेकोशी क्षेत्रमा विपद आए पनि काठमाडौँ, पोखरा, चितवन लगायत प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेको स्पष्ट सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकार, पर्यटन बोर्ड, विदेशमा रहेका नेपाली दूतावास र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। सुरक्षा सम्बन्धी चिन्ताका कारण ओपन एआईले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता एआई मोडल जीपीटी 6.1 अस्त्र सार्वजनिक नगर्ने भएको छ। च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले आज यसको पुष्टि गरेको हो। कम्पनीले यो मोडलको सुरक्षा र विश्वसनीयता सम्बन्धी आफ्ना स्थापित मापदण्डहरू पूर्ण रूपमा पूरा नगरेको जनाएको बीबीसीले लेखेको छ। ओपन एआईमा सुरक्षा प्रणाली प्रमुख साँची जैनले यो एआई मोडेलले इन्टरनेट ब्राउज गर्ने र एपहरू चलाउने जस्ता कार्यहरू स्वायत्त रूपमा गर्न सक्ने भए पनि यसको कार्य सम्पादन कम्पनीको अपेक्षा अनुरूप नभएको बताउनु भएको छ। अब खेल खबर। आईसीसी एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा अस्ट्रेलिया 1 स्थान खस्किएर 5 स्थानमा झरेको छ। घरेलु टोली दक्षिण अफ्रिकासँग 3 खेलको एक दिवसीय श्रृंखला खेलिरहेको अस्ट्रेलियाले लगातार 2 खेलमा हार बेहोरेको छ। एक दिवसीय वरियतामा पाकिस्तान 1 स्थान सुधार गरेर 4 स्थानमा उक्लिएको छ। यस्तै इंग्ल्याण्ड 1 स्थान सुधार गरेर 6 स्थानमा उक्लिएको छ। यसै गरी श्रीलंका 1 स्थान खस्किएर 7 स्थानमा झरेको छ। घरेलु टोली इंग्ल्याण्डले 3 खेलको एक दिवसीय श्रृंखलामा श्रीलंकालाई 2-1 हराएको थियो। एक दिवसीय वरियतामा भारत शीर्ष, त्यसैगरी न्यूजील्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा यथावत छन्। एक दिवसीय वरियतामा नेपाल 17 स्थानमा यथावत छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बीपी राजमार्गमा एकतर्फी साना गाड़ी चल्न थाले। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि खुल्यो। लामो त्रिदूरीको यात्रा गर्दा जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीको आग्रह। कांग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो। असोज 18 गते काठमाडौँमा उद्घाटन हुने संस्थापन इतर पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा। मलेसिया कामदार पठाउन सूचीकृत म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन विभागको निर्देशन। कूटनीतिक पहल मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै व्यवसायीहरू असन्तुष्ट। ओपन एआईले नयाँ एआई मोडल सार्वजनिक नगर्ने, सुरक्षा र विश्वसनीयता सम्बन्धी मापदण्डहरू पालना नगरेको कम्पनीको भनाई। र एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झर्यो।
4: हजुरको रेडियो 102.1 मेगा
6: रंगबहार
7: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
6: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंट।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
9: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
8: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पूरी दिनुहोस्।
9: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
8: उपाय नम्बर 3, बाँसका लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
9: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
8: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
9: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
8: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
9: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
10: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
11: ल हजुरबाले के चिन्ता गर्नुभएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
12: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98154175, 98146906, 98064417188।
11: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
12: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
13: ए बुहारी,
10: साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
13: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
10: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
14: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
13: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायौ?
6: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्नी।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0485410043 98630423422
1: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
1: पानीको मुहान वरिपरि रूख रोपौ भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि

0: स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस् मुहान जोगाउ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
3: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
2: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
3: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार हजुरको रेडियो 102.1 MHz अपराह्न 4 बजेको रामेसा पनि रामेसा आसपासका छिमेकी जिल्ला अर्को खबर संघाल हो। रामेसा खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरकै साथ सुनिरहनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत रामेछापमा महाधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशन प्रतिनिधि चयनको लागि अहिले मतदान भइरहेको छ। जिल्ला निर्वाचन समितिका अनुसार बिहान 9 बजेदेखि शुरू भएको मतदानमा 1808 जना प्रतिनिधिले मतदान गर्नेछन्। केन्द्रीय महाधिवेशन प्रतिनिधिका 32 पदका लागि 108 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्। दलित कोटाबाट मुक्तबहादुर महते निर्विरोध निर्वाचित भइसक्नु भएको ले जिल्लाबाट निर्वाचित हुने 33 जना केन्द्रीय महाधिवेशन प्रतिनिधि मध्ये 32 पदका लागि मात्रै मतदान भइरहेको छ। रामेछापबाट संघीय महाधिवेशन प्रतिनिधितर्फ महिलाबाट 4, खुलाबाट 10, श्रमिकबाट 1, पेशागत तथा विशेषज्ञबाट 1, युवा महिलाबाट 1, युवा खुल्लाबाट 1, अपाङ्गता भएका व्यक्तिबाट 1, अल्पसंख्यकबाट 1, दलितबाट 1, प्रजातन्त्र सेनानी शहीद परिवार तथा द्वन्द्व पीड़ितबाट 1 र समानुपातिकतर्फ 10 जना निर्वाचित हुनेछन्। क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति तथा गाउँ नगर सभापतिहरू पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। उनीहरूले मतदान गर्न पाउने भए पनि उम्मेद्वार बन्न नपाउने जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ। यस्तै रामेछापका 2 प्रदेशसभा क्षेत्रमा 24 जना प्रदेश अधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्। जिल्ला निर्वाचन समितिका अनुसार दुवै क्षेत्रमा केही प्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन्। प्रदेशसभा क्षेत्र क र खको सभापति पदका लागि भने 3-3 जना उम्मेद्वार चुनावी मैदानमा छन्। प्रदेश अधिवेशन प्रतिनिधितर्फ प्रत्येक क्षेत्रमा महिलाबाट 2, खुल्लाबाट 8, पेशागत तथा विशेषज्ञबाट 1, युवा महिलाबाट 1, युवा खुल्लाबाट 1, अपाङ्गता भएका व्यक्तिबाट 1, श्रमिकबाट 1, अल्पसंख्यकबाट 1, दलितबाट 1, प्रजातन्त्र सेनानी शहीद परिवार तथा द्वन्द्व पीड़ितबाट 1 र समानुपातिकतर्फ 6 जना गरी 24 जना निर्वाचित हुनेछन्। प्रदेशसभा क्षेत्रीय सभापति तथा गाउँ नगर सभापतिहरू प्रदेश अधिवेशनको पदेन प्रतिनिधि हुनेछन्। मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन समितिले जनाएको छ। हनी ट्र्यापमा पारेर नगद तथा जेन्सी सामान असुलेको आरोपमा रामेछापको गोकुलगंगा गाउँपालिकाकी एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका 2 घर भएर हाल काठमाडौँ 10 सुके धारा बस्ने 30 वर्षीय श्रेष्ठ थरगरीकी एक युवती रहेकी छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले गत असोज 5 गते पक्राउ गरेर हिजो सार्वजनिक गरेको छ। ती युवतीले बाँकेको बैजनाथ गाउँपालिका 2 का 32 वर्षीय पुरूषलाई पूर्व योजना बनाएर माया प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेको प्रहरी प्रवक्ता प्रतीत सिंह राठौरले बताउनु भएको छ। माया जालमा पारी ती पुरूषलाई विभिन्न मुद्दामा फसाइदिने भन्दै डर त्रास र धाक धम्की दिएर पटक पटक नगद तथा जिन्सी सामान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उक्त घटनालाई हनी ट्र्याप मार्फत आपराधिक लाभ लिने कार्यको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ। वैदेशिक रोजगारीको क्रममा क्रोएसियामा ज्यान गुमाएकी रामेछाप नगरपालिका 6 उख्रिनेकी 20 वर्षीय उजेली दिगको परिवारलाई नेकपा एमाले खाद्यान्न सामग्री सहयोग गरेको छ। नेकपा एमाले रामेछाप नगर कमिटी र रामेछाप नगर काठमाडौँ सम्पर्क कमिटीको संयुक्त पहलमा हिजो स्वर्गीय दिगको निवासमै पुगेर परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ। एमाले रामेछाप नगर कमिटिका अध्यक्ष रोशन पाटिनका अनुसार पीड़ित परिवारलाई 10 बोरा चामल, दाल, तेल लगायतका अत्यावश्यक खाद्यान्न सामग्री उपलब्ध गराइएको छ। खाद्यान्न सामग्री मृतकका बुबा गोपाल दिग सहित परिवारका सदस्यहरूलाई हस्तान्तरण गरिएको थियो। अविरल वर्षाको कारण असोज 9 गतेदेखि बन्द रहेको बीपी लोकमार्ग सञ्चालनमा आएको छ। वर्षा रोकिएसँगै डाइभर्जन बनाएर आजदेखि सड़क सञ्चालनमा ल्याइएको सड़क विभागले जनाएको छ। बिहिबारदेखि लगातार परेको वर्षाको कारण रोशी खोलामा आएको बाढ़ीले बीपी लोकमार्गको अस्थायी ट्र्याक बगाएको थियो। रोशी खोलामा आएको बाढ़ीले बगाएको स्थानमा डाइभर्जन बनेपछि सवारी साधनहरू सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका अनुसार रोशी खोलामा आएको बाढ़ीले बीपी लोकमार्गको नवबुद्ध 6 को चौकी डाँडा, रोशी 7 को घुमाउने, रोशी 11 र 12 को मान्तीमा अस्थायी डाइभर्जन बगाएको थियो भने नवबुद्ध 6 को चौकी डाँडा, रोशी 7 को 400 बेसी, रोशी 8 को गिम्ती बेसी र रोशी 11 मामतीमा पहिरो खसेको थियो। चौकी डाँडामा खोलाबाट र खोलाभन्दा माथिबाट गरी 2 ठाउँबाट डाइभर्जन बगाएको कार्यालयले जनाएको छ। लोकमार्ग खुले पनि तत्कालका लागि साना सवारी साधनहरू मात्रै सञ्चालनमा आएको छ।
सिन्धुलीमा आत्महत्याको संख्या घट्नुको सट्टा बढ़िने उकालो लागिरहेको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार एक वर्ष अघि 77 जनाले आत्महत्या गरेको सिन्धुलीमा पछिल्लो आर्थिक वर्षमा यो संख्या बढ़ेर 87 पुगेको छ। एक वर्षमै थप 10 जनाले ज्यान गुमाएका छन्। पछिल्लो एक वर्षको तथ्याङ्क हेर्दा आत्महत्याको घटना कुनै एक समय वा महिनामा मात्र सीमित छैनन्। साउनमा 4 शुरू भएको संख्या असारमा आइपुग्दा 12 पुगेको छ। फागुन र वैशाखमा 11, कार्तिक र चैतमा 9 तथा असोज र पुषमा 7 घटना भएका छन्। मंगिरमा भने एकजनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ। 87 जनाको यो तथ्याङ्कभित्र 50 जना पुरूष, 25 जना महिला, 7 जना बालिका र 5 जना बालक छन्। उमेर समूह हेर्दा 25 35 वर्ष उमेर समूहका व्यक्तिहरूको संख्या बढ़िरहेको सिन्धुली प्रहरीले जनाएको छ। सिन्धुलीको हरिहरपुर गढ़ी गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा गरिएको संयुक्त अनुगमनको क्रममा म्याद गुज्रेका सामान बिक्रीका लागि राख्ने 2 पसल कार्यवाहीमा परेका छन्। म्याद गुज्रेका खाद्य तथा अन्य उपभोग्य वस्तु बिक्री वितरण नगर्न यसअघि पटक पटक सचेत गराउँदा पनि अटेर गरेको पाइएपछि दुवै व्यवसायीमाथि कार्यवाही गरिएको जनाइएको छ। हरिहरपुर गढ़ी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय सिन्धुली, उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय सिन्धुली र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीको संयुक्त टोलीले गाउँपालिकाको वडा नम्बर 2 र 4 अन्तर्गत मदन भण्डारी लोकमार्ग आसपासको 9 होटल तथा पसलहरूमा अनुगमन गरेको हो। अनुगमनको क्रममा व्यवसाय दर्ता तथा नवीकरण, स्थायी लेखा नम्बर, प्यान दर्ता, अन्तशुल्क बिक्री बिल जारी गर्ने व्यवस्था, खाद्य अनुज्ञापत्र, मासु तथा मिठाईको गुणस्तर, ग्यासको तौल तथा मूल्य, खरिद बिल र यसअघि दिएका निर्देशनहरूको पालना भए नभएको लगायतको विषयमा जाँच गरिएको थियो। अनुगमन टोलीले व्यवसायीहरूलाई उपभोक्ता हित र खाद्य गुणस्तर कायम गर्न तथा प्रचलित कानून अनुसार व्यवसाय सञ्चालन गर्न आवश्यक निर्देशन समेत दिएको जनाएको छ। हवस्त, हजुरको रेडियो 102.1 मेगाहर्ज, तामा कोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्ह 4 रामेसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली खिरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
2: रंगबहार रंगबहार
3: बजट संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्स।
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्लाभरि।
1: लक्ष्य 22 पटक।
4: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागज। कागजातहरू,
4: स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि,
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
4: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू,
4: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
4: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
4: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
4: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
4: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
4: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
4: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
4: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
4: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
4: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगा
1: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धनाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सर्कोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: हिरो लिँदै पठाइदिन्छु एक चुटीको भरमा कसको हिम्मत छ र
2: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकडुहुरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।

0: नंबर वन दाना
1: हे पोषक दाना नंबर वन दम्मा सबे भन्ना कम
2: होनी
3: देसी मकांटी ये मेरा आयो नाचो अब चम चम चम चम
4: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
7: पानी संरक्षण गरौ जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
10: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
11: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
9: प्रोप्राइटर ओम बहादुर कुलामी मगर मनिका कुलामी मगर सम्पर्क नम्बर 9869242544
11: 9840378793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगा
1: लो आयो है क्वालिटी मा नम्बर 1 दाम मा सबै भन्दा का

0: हजुरको रेडियो 102.1 मेगा।
1: रंग बहार रंग बहार
2: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्जर पेंट।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मेसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-75, 9841-96-669, 9864-1478।
8: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
10: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
11: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
12: हजुर, यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
13: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-6-82, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-8-92, र 0848-43-85। श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स, मन्थली नगरपालिका खातबारी रामेछाप।
0: अहिले साँझको 5 बज्यो।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: कसरी फलिरहेछ तपाईँको देशमा छैन छैन नगरपालिकाले के गर्ने कृषिले के गर्ने
2: गाडी भाडा कताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हतदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै छ
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष त रेकर्ड तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: कृषि दोकानमा म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने दुई मिटर चामलसँग ल्याएर भजन गर्ने मेरो काम के थियो किसानको सिद्धान्त ल्याउनु पर्छ यो देशमा किसान उयो नलाग्नु देशमा लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री दिए तापर अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल

0: नमस्कार। कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटी बद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्पेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
1: आजको श्रृंखलामा हामीले नेपालमा रुद्राक्षको सम्भावना भव सागर छ र यसले प्रतिफल पनि राम्रै आर्जन गरेको छ। यद्यपि केही सुधार्नुपर्ने र यसमा सरकारले केही सहयोग गर्नुपर्ने अवश्य देखिन्छ। आज हामी रुद्राक्षलाई थप व्यवसायीकरण गर्नको लागि थप समृद्धसँग जोड्नको लागि सरकारले चाल्नुपर्ने कदम र विशेष गरी व्यवसायीहरूले पछिल्लो समयमा ल्याउँदै गरेको जागरणले चाहिँ रुद्राक्ष क्षेत्रमा चाहिँ नयाँ आयाम एउटा समृद्धको सम्भावनाको पथ पनि बनाउँदैछ। यो विषयलाई पनि हामी उच्च महत्व दिएर उठाउने प्रयास गरेका छौं। हामीले करिब करिब 2.5 दशक भन्दा लामो समय रुद्राक्षको क्षेत्रमा लगाउनुभएका व्यावसायिक रूपमा लगाउनुभएका व्यक्तित्व बाल्यकालदेखि नै रुद्राक्षसँगै हुर्किनुभएका व्यक्तित्व अगम सिंह राई विशेषतः रुद्राक्ष प्रसारका पिता पनि हुनुहुन्छ। पछिल्लो समयमा हामीले उहाँसँग कुराकानी गर्दै गर्दा रुद्राक्षको प्रसार र प्रमोशनको लागि चाहिँ सरकारी निकायमा झकझक्याउनेदेखि लिएर किसानहरूलाई जागरण ल्याउने काममा पनि प्रतिबद्ध भएर लाग्नु नै भएको छ। आज हामी उहाँको अनुभवलाई साथै प्रयास गरेका छौं। रुद्राक्ष क्षेत्रमा चाहिँ नेपालको सम्भाव्यता के कस्तो छ र सरकारले के चाहिँ गरिदियो भने व्यवसायलाई थप टेवा हुन सक्छ लगायतका विषय हामी छलफल गर्दैछौ। हामीले अगाडि भनिसकेका छौं आजका अतिथि अर्थात अगम सिंह राई रुद्राक्ष व्यवसाय महासंघका समेत केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ र रुद्राक्ष क्षेत्रमा चाहिँ लामो समयदेखि यसै क्षेत्रमा लाग्दै जागरणकर्ताको रूपमा परिचय पनि गराउनु भएको छ। आज हामी उहाँसँग चाहिँ रुद्राक्ष सम्वाद गर्नेछौं र समृद्धको पथ पक्कै पनि खोज्दैछौं। हामीले उहाँलाई स्वागत गर्नुभन्दा अगाडि रुद्राक्षको सम्भाव्यता अवसर र सरकारले केही गर्नुपर्ने कुराहरू छन् भन्ने लगायतका विषयमा हामी एउटा रिपोर्ट पनि तयार पारेका छौं। पहिला रिपोर्ट राख्छौं। रिपोर्ट भन्दा पछाडि हामीले उद्घोष गरेको विषय र उद्घोष गरिएका अतिथिको साथमा विशेष सम्वाद गर्नेछौं। हामीसँगै
0: रुद्राक्ष जुन धार्मिक आध्यात्मिक र वैज्ञानिक महत्वका साथै आर्थिक मूल्य पनि छ नेपालको पहाड़ी क्षेत्रमा प्राकृतिक रूपमा पाइन्छ। यसले नेपालको अर्थतन्त्र पर्यटन र सांस्कृतिक पहिचानमा ठूलो योगदान पुर्याउन सक्छ तर यसको उत्पादन प्रबन्धन र व्यवसायीकरणमा भने धेरै चुनौतीहरू पनि रहेका छन्। यसले गर्दा सरकारले यस क्षेत्रमा केही नीति तथा यस क्षेत्रमा ध्यान दिनु भने आवश्यक छ। नेपालमा रुद्राक्षको सम्भावना नेपालको पहाड़ी क्षेत्रमा रुद्राक्षको रूख प्राकृतिक रूपमा पाइन्छ विशेष गरी पछिल्लो समयमा नेपालका पूर्वी पहाड़ी जिल्लाहरूमा अत्यधिक मात्रामा रुद्राक्षको खेती हुन पनि थालेको छ र व्यावसायिक बोट रूप लिने क्रममै रहेको छ। यसले गर्दा नेपालले रुद्राक्षको उत्पादनमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न सक्छ। रुद्राक्षको माग विश्वभर बढ्दैछ, यसले गर्दा नेपालले रुद्राक्षको निर्यातबाट ठूलो आर्थिक लाभ प्राप्त गर्न सक्छ। यसले गर्दा नेपालको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छ। रुद्राक्षले नेपालको सांस्कृतिक पहिचानलाई बढ़ाउन मदत गर्छ, यसले गर्दा नेपालले आफ्नो सांस्कृतिक विरासतलाई संरक्षण गर्न सक्छ। नेपालमा रुद्राक्षको अवसर। रुद्राक्षको उत्पादन र उत्पादनसँग जोडिएका धेरै विषयहरूले नेपालमा अवसरको प्रदान गर्ने गर्छन्। यसले गर्दा नेपालले आफ्नो अर्थतन्त्रलाई मजबुत बनाउन सक्छ। रुद्राक्षको उत्पादन र निर्यातले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन मदत पुर्याइराखेको छ। यसले गर्दा नेपालीले विदेशी मुद्रा आर्जन गर्न सकिराखेका छन्। रुद्राक्षको उत्पादन र उत्पादनसँग सम्बन्धित विभिन्न कार्यहरूले मानिसहरूलाई रोजगार प्रदान गरिरहेको छ। यसले गर्दा नेपालको बेरोजगारी समस्या समाधान गर्न पनि रुद्राक्षले केही मात्रामा भए पनि सफल भएको छ। रुद्राक्षले नेपालको पर्यटन क्षेत्रलाई बढ़ाउन मदत गरिराखेको छ। यसले गर्दा नेपालले अधिक पर्यटक आकर्षक पनि गर्न सकेको छ। नेपालमा रुद्राक्षको चुनौतीहरू। नेपालमा रुद्राक्षको उत्पादन तथा निर्यातमा धेरै समस्याहरू छन् र केही चुनौतीहरू पनि रहेका छन्। यसले गर्दा नेपालले यसको पुनः सम्भावना प्राप्त गर्न सकिरहेको भने अवस्था छैन। नेपालमा रुद्राक्षको उत्पादन र निर्यातका लागि आवश्यक प्राविधिक ज्ञानको कमी छ। यसले गर्दा नेपालले यसको पुनः सम्भावना प्राप्त गर्न सकिराखेको छैन। नेपालमा रुद्राक्षको बजार व्यवस्थापन चाहिँ कमजोर देखिन्छ। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना प्राप्त गर्न सकिराखेको छैन। नेपालमा रुद्राक्षको उत्पादन र निर्यातका लागि आवश्यक नीतिहरूको कमी छ। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना प्राप्त गर्न नसकिरहेको अवस्था छ। सरकारले चाल्नु पर्ने केही कदमहरू। नेपालमा रुद्राक्षको सम्भावना अवसर र चुनौतीको आधारमा सरकारले केही कदम भने चाल्नु पर्ने देखिन्छ। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना प्राप्त गर्न सक्छ। सरकारले रुद्राक्षको उत्पादन र निर्यातका लागि आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नुपर्छ। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना प्राप्त गर्न सक्छ। सरकारले रुद्राक्षको बजार व्यवस्थापनलाई मजबुत गराउनुपर्छ। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना प्राप्त गर्न सक्छ। सरकारले रुद्राक्षको उत्पादन र निर्यातका लागि आवश्यक नीतिहरू समयमै बनाउनु पर्ने देखिन्छ। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना चाहिँ प्राप्त गर्न सक्छ। नेपालमा रुद्राक्षको सम्भावना अत्यधिक मात्रामा देखिन्छ। यसका लागि सरकारले आवश्यक केही कदम चालिदियो भने र यस क्षेत्रमा लाग्ने व्यवसायहरूलाई केही प्रोत्साहन र उत्साहित गराउने नीति ल्याइदियो भने यसमा अझै जागरण ल्याउन सक्ने राम्रो सम्भावना छ। यसले गर्दा नेपालले यसको पूर्ण सम्भावना प्राप्त गर्न सक्छ र विभिन्न देशहरूसँग चाहिँ आर्थिक कारोबार बढ़ाउन सक्छ, जसले गर्दा नेपालको अर्थतन्त्र, पर्यटन र सांस्कृतिक पहिचानमा ठूलो योगदान दिन सक्छ।
1: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले अगाडि भनिसकेका छौं, आज हामीले रुद्राक्ष सम्वाद गर्दैछौ। अगम सिंह राई हामीसँग हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्छौं। उपाध्यायज्यू नमस्कार, यहाँलाई स्वागत छ।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: हजुर, एकदम।
1: अलिक बढी व्यस्त रहनु भयो यो बीचमा है?
2: हजुर, अहिले हाम्रो सिजन थियो यो चाहिँ सिजनेबल हाम्रो चाहिँ उत्पादन भनौँ न, उत्पादन भएको कारणले गर्दाखेरि त्यसलाई अब फलाउने, फुलाउने, बढाउने होइन, त्यसलाई टिप्ने, अब धुने, त्यसलाई फेरि सिजनमा नै यो चाहिँ बेचबिखान पनि गर्नुपर्ने भएको कारणले गर्दाखेरि अलिकति हजुर लगभग हामी असारदेखि पुस
1: मसन्तसम्म
2: लगभग हामी व्यस्तमै रहन्छौँ। त्यही कारणले गर्दाखेरि अलिकति हजुरलाई
1: बीचमा सम्पर्क हुँदै गर्दा पनि रुद्राक्ष सँगै छु भनेर भन्ने गर्दा अलिकति हामीले रिपोर्टमा पनि केही कुरा भनेका छौं। यद्यपि नेपालमा रुद्राक्षको व्यवसायिक गति चाहिँ लिएको जस्तो देखिन्छ, माहौल भने जस्तो देखिन्छ, र अहिले अलिकति यो पछिल्लो समयमा यो संचार माध्यममा पनि हामीले पनि उच्च महत्व दिएका छौं, अन्य संचार माध्यममा पनि यो प्रसारको क्षेत्रमा पनि उच्च गति लिँदै गर्दा चाहिँ रुद्राक्षको माहौल बनेको जस्तो देखिन्छ कि यथार्थ हो यो चाहिँ?
2: हजुर हजुर, रुद्राक्षको अहिले एकदमै राम्रो उत्पादन पनि भइरहेछ र यसको बजारीकरण पनि राम्रो भइरहेछ। तर पनि अलिकति अब यो चाहिँ हाम्रो रुद्राक्ष चाहिँ हाम्रो स्वदेशमा भन्दा छिमेकी देशहरूमा भनौँ न विदेशमा लगभग हाम्रो भारत र चीनमा चाहिँ धेरै प्रतिशतमा र केही प्रतिशत अन्य 33-34 मुलुकहरूमा जाने भएको कारणले गर्दाखेरि यसको मूल्य निर्धारणमा अलिकति
1: टेक्निकल पनि समस्या छ है अलिकति मूल्यको कुराकानी गर्दै थियौ टेक्निकल रूपमा मूल्य निर्धारणका कुराहरूमा पनि धेरै कुराहरूले असर पार्ने रहेछ यहाँले पहिलाको श्रृङ्खलामा पनि भन्ने गर्नुहुन्थ्यो यो भन्दै गर्दा रुद्राक्षको व्यावसायिक गतिको अवस्था हेर्ने भने चाहिँ कसरी आकलन गर्नु छ यहाँले
2: रुद्राक्षमा लगभग पूर्वका भोजपुर शङ्खुवा सभा धनकुटा लगायतका जिल्लाहरूमा लगभग 65-70% कृषकहरू चाहिँ एकदमै लागि पर्नु भएको छ र
1: भनेको त्यहाँका किसान मध्येमा 65% जतिले चाहिँ रुद्राक्ष मात्रै गर्नु भएको छ
2: हजुर हजुर रुद्राक्ष मात्रै बढी फोकस गर्नु भएको छ र यसलाई चाहिँ उत्पादन एकदमै वृद्धि भएको छ र रुद्राक्षको खपत पनि त्यति नै भएको छ अब हजुरले अहिले मूल्य सम्बन्धी हाम्रो कुरा हुँदै गर्दाखेरि यसको मूल्यमा चाहिँ अलिकति तलमाथि हुने गर्दछ
1: विभिन्न कारण छ
2: जस्तो अब यही कुरा गर्दै गर्दाखेरि अहिले भारततर्फ जाने जो धेरै मुख भएको भनौँ न धेरै मुख भएको ठुलो मुखी भन्छौँ हामी त्यो चाहिँ लगभग पोहोरको तुलनामा लगभग डबल भन्दा पनि धेरै मूल्यमा बिक्री भयो यो पटक तर चीनतिर जाने जो पाँच मुखी हजुरलाई मैले पहिलाको एपिसोडमा पनि मैले भनेको थिएँ चीनतिर जाने पाँच मुखी चाहिँ आकर्षक टाइपको पाँच मुखी हुन्छ अलिकति हेर्दा चिल्लो थ्याप्छु त्यस्तो टाइपको त्यसलाई चाहिँ अब माला बनाउनलाई ब्रासलेट बनाउनलाई चाहिँ एकदम लुक्स राम्रो हुनुपर्छ त्यो टाइपको रुद्राक्ष चाहिँ अहिले अलिकति मार्केट भ्यालु कम भयो अलिकति भन्दा पनि लगभग पोहोरको भन्दा हाफ त्यसको चाहिँ मूल्य रह्यो भनौँ न
1: यो मूल्यको गिरावटको कुरा गर्नुभयो जस्तो हाफ भन्नुभयो जस्तो यो केही कुराहरूले असर पार्छन् माग र उत्पादनको कुरा असर पर्ने नै भयो यसमा चाहिँ अहिले चाहिँ के कारणले रहेछ खासमा
2: यो चाहिँ उत्पादन अलिकति
1: ज्यादै
2: भयो र जो क्वालिटीमा हुनु पर्थ्यो त्यो क्वालिटीमा भएन अब यही विषयलाई जोडेर आउँदाखेरि हामी यसलाई चाहिँ चाइनाबाट आउने फर्टिलाइजर भनौँ न त्यो युज गरेर अनि त्यसलाई फेरि क्लिपिङ गरेर होइन त्यसलाई चाहिँ एउटा गहनाको रूपमा एकदमै हेर्दा आकर्षक हुने टाइपको हामी बनाएर चीनतिर चाहिँ हामी बेच्छौँ
1: अहिले बेच्न चाहिँ सफल भयो तर
2: मूल्यमा गिरावट भयो किनभने उत्पादन अलिकति धेरै र उहाँको बजारमा अलिकति कम डिमान्ड जस्तो भयो
1: जस्तो गुणस्तरीय उत्पादन नभएको चाहिँ होइन बजारले खोजे जस्तो अथवा त्यहाँ उनीहरूले खोजे जस्तो भएन
2: हजुर हजुर हजुर बजारले खोजे जस्तो एकदमै टेक्निकल्ली यो चीनमा चाहिँ खास गरेर यो गहनाको रूपमै भनौँ न यसलाई चाहिँ चीनमा चाहिँ खास गरेर के भन्ने औषधीय गुणले भरिपूर्ण एउटा गहनाको रूपमा लगाइने भएको कारणले गर्दाखेरि त्यो अब त्यसमा त्यो औषधीय गुण त छँदैछ तर त्यसको लुक्स पनि राम्रो हुनुपर्ने कारणले गर्दाखेरि त्यो लुक्समा अलिकति हामीले उत्पादन गर्न सक्यौन
1: विभिन्न क्षेत्रमा हेर्दै गर्दा एउटा रुद्राक्षको चाहिँ आर्थिक पक्षमा सामाजिक पक्षमा त्यसै गरी धार्मिक आध्यात्मिक पक्ष लगायतका पक्षहरूमा चाहिँ मुख्य वर्चस्व राखेको पनि देखिन्छ र यो समृद्धसँग जोडिएको विषय यसलाई पनि धेरै विधामा चाहिँ विविधीकरण गर्दै गर्दा अथवा चाहिँ एउटा सम्भाव्यता बोकेको एउटा फल अथवा वृक्षको रूपमा हामीले हेर्दै गर्दा चाहिँ वैदिक त्यसमा पनि एउटा दैवी शक्ति भएको वृक्षको रूपमा पनि हुन्छ यो भन्दै गर्दा यो व्यावसायिक जागरणमा चाहिँ सरकारले भने जस्तो चाहिँ सपोर्ट गरेका छैन है वास्तवमा है यहाँले पहिला पनि भन्न चाहिँ भन्नुभएको थियो
2: हजुर हजुर सरकारबाट त बिल्कुलै हामीलाई सपोर्ट
1: नजरअन्दाज भएन
2: केही पनि छैन प्लस यो जो रुद्राक्ष हामीले उत्पादन गर्छौँ हामीले बजारीकरण गर्छौँ बेचबिखान गर्छौँ होइन यसलाई चाहिँ हामीले भनौँ न हाम्रै सङ्घको धेरै प्रयास पछाडि यसलाई चाहिँ एउटा कृषि उपासोसरा बिक्री वितरण तथा ओसार पसार भनेर चाहिँ एउटा के भन्छ नियमावलीमा आको छ। तर अहिले पनि हामीले चाहिँ यसलाई चाहिँ के अरे त्यो जो नियमावलीमा आको छ त्यो टाइपले गर्न पाइरहेका छौँ। हामीलाई चाहिँ वनको पूर्जी चाहिने होइन, विभिन्न के अरे ओसार पसारमा रोकावट त्यो भइरहेको छ। अब बाहिर यो त अब चीन र भारतमा धेरै खपत हुने वस्तु भएको कारणले गर्दाखेरि हामीले त बाहिरै पठाउने हो, त्यसको लागि पनि हामीले वनबाट नै पूर्जी लिनुपर्छ। जबकि अब उहाँहरूको एउटा नियमावलीमा चाहिँ आइसकेको छ कि यसलाई चाहिँ कृषि उपज सोसरा
1: मान्यता दिने,
2: हजुर, ओसार पसार तथा बिक्री वितरण गर्न
1: पाउने रोकावट नहुने कुरा,
2: हजुर हजुर, त्यसलाई चाहिँ कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार एकदम दृढता देखिएको छैन।
1: जस्तो यहाँले भन्दै गर्दा यो नियमावलीमा आइसकेको कुरा पनि कार्यान्वयन पक्षमा ल्याकिङ हुँदै गर्दा, हुन त रुद्राक्ष व्यवसाय महासंघको यहाँ आफै केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ र व्यवसायीहरूको आवाज उठाउनको लागि पनि एउटा नेतृत्व भूमिकामा पनि हुनुहुन्छ, संघले केही पहल गर्दैछ यसमा?
2: संघले अब नियमन निकाय अथवा सरोकारवाला निकायसँग बार बार समन्वयको लागि हामी चाहिँ धाइरहेकै हुन्छौँ होइन। अब नेपालमा अलिकति के छ भने हाम्रो सरकार चाहिँ स्थिरता नभएको कारणले गर्दाखेरि
1: समस्या,
2: हजुर, एउटा अब के अरे मन्त्रीसँग कुरो हुन्छ, फेरि अब त्यो आउँदा नआउँदै फेरि मन्त्री फेरिनुहुन्छ,
1: अथवा यो त प्रशासनतिर अथवा कर्मचारी नै आउने विषय हो नि, हुन चाहिँ मन्त्रीले फरक पार्छ र यो विषय
2: होइन, यो चाहिँ के अरे संसदमै यसलाई चाहिँ संशोधन गर्नुपर्ने रहेछ। त्यस कारणले गर्दाखेरि अब मन्त्रालयबाटै नै यो चाहिँ कृषि मन्त्रालय र वन मन्त्रालयको समन्वयबाट नै यसलाई चाहिँ गर्न सकिन्छ।
1: निकै महत्वपूर्ण विषय यहाँले उठाउनु भएको छ, यो विषयमा पक्कै पनि अब एउटा बहस आवश्यक देखियो। हामीले समय मिल्यो भने कुनै बेला यो विषयमा बहस गर्नको लागि कति पनि कन्जुसै गर्ने छैनौँ कृषि मन्त्रालय तथा वन मन्त्रालयका पदाधिकारीहरूसँग र यहाँहरू जस्ता व्यवसायहरूसँग सँगै बसेर हामीले छलफल पनि गरौँला यता कुरालाई। अहिले मैले थाहा दिइराखे, अब एउटा व्यवसायीकरणको पथमा चाहिँ अगाडि लम्केको क्षेत्र चाहिँ हो है?
2: हजुर हजुर, एकदमै एकदमै, अहिले अब यति उत्पादन, पहिला अब कुनै अब एउटा घरमा एउटा दुईटा बिरुवा हुन्थ्यो, रुख हुन्थ्यो होइन, त्यो चाहिँ एउटा धार्मिक मान्यताले लगाइन्थ्यो, तर अहिले त व्यावसायिक खेती नै गरिँदैछ नि त, व्यावसायिक खेती नै गरिँदैछ। अब त्यति व्यावसायिक खेती गर्दा पनि अहिले लगभग लगभग भारततिर जाने टाइपको रुद्राक्षहरू बजारमा, नेपाली बजारमा सर्टेज भएको हामीले चाहिँ पाएका छौँ। त्यस्तो छ भनेपछि यसको डिमान्ड त छ
1: उपाध्यक्ष, जस्तो यहाँले भन्दै गर्दा बजार चाहिँ सदाबहार नै छ, बिक्री भइरहेको छ, तर मूल्यमा उतार चढाव हुनु स्वाभाविक पनि छ, कहिलेकाहीँ टेक्निकल विभिन्न कारणले पनि असर पारिरहेको छ नि भन्न मिल्यो है?
2: हजुर हजुर हजुर हजुर, त्यो एकदमै एकदमै, भारततिर पनि कहिलेकाहीँ भारततिर जाने किसिमको रुद्राक्षमा पनि कहिलेकाहीँ मूल्य गिरावट त हुन्छ नै, र चीनतिर जाने रुद्राक्षमा लगातार मूल्य गिरावट छ होइन, अहिलेको साल चाहिँ धेरै नै गिरावट थियो। अब मैले म आफूले व्यक्तिगत रूपमा चिनिया व्यवसायीहरूसँग के भन्छ परामर्श लिँदाखेरि अब 3 वर्षसम्म सायद यसकै एरिफेरी भनौँ न, यसकै सेरोफेरोमा मूल्य रहन्छ भन्ने चाहिँ उहाँहरूले एउटा यो दिनुभएको छ, क्लु दिनुभएको छ, र अहिले चाहिँ धेरै नै गिरावट भएको
1: हामीले सम्भाव्यताका कुराहरू अगाडि पनि गर्यौं भन्दै गर्दा चाहिँ केही चुनौतीका कुरा पनि हामीले गर्यौं चुनौतीका कुरालाई यदि सरकारले भने जस्तो नजरअन्दाज नगरेको विषयलाई पनि हामीले साट्यौं यो भन्दै गर्दा चाहिँ उत्पादनतिर चाहिँ कतिको समस्या छ नि यो टेक्निकल रूपमा चाहिँ कतिको झन्झटिलो छ जस्तो हामीले बाहिरबाट हेर्दा चाहिँ यो उत्पादन हुन केही वर्ष पर्खिनुपर्ने अरू फलफूल सरहको कुरा फलफूलमा आकर्षण नहुने एउटा कारण पहिलो कारण चाहिँ त्यसबाट प्रतिफल लिनको लागि कुर्नुपर्ने समय पनि एउटा बाधक बन्द रहेछ कि त्यस्तै कतिको चुनौती छ यो उत्पादनतर्फ चाहिँ
2: उत्पादनतर्फ चुनौतीहरू त छ किनभने यसलाई के अरे नर्सरी गर्नु पर्यो त्यस पछाडि यसलाई चाहिँ अब रोप्नु पर्यो त्यसको लागि मल त्यसको देखभाल त्यस पछाडि यो
1: प्राविधिक ज्ञान पनि हुनै पर्छ
2: प्राविधिक ज्ञान हुनै पर्छ र पाँचौं वर्ष
1: अथवा एक दुई वर्ष पाँचौँ वर्ष पुगे पनि भने जस्तो मेच्युरिटी फल नहुन सक्छ अझै समय लाग्ला त्यो पनि
2: हजुर होइन पाँचौँ वर्ष पछाडि चाहिँ यसले फल दिन थाल्छ र यसमा चाहिँ कस्तो छ भने फेरि अर्को चुनौतीको विषय चाहिँ के छ भने मैले रुद्राक्ष लगाएको छु त्यसमा अब त्यही जो मेजोरिटीमा फल्ने पाँचमुखी चाहिँ अवश्य फल्छ होइन अनि त्यो भारततिर जाने जो धेरै मुख भएको हुन्छ त्यसलाई चाहिँ ठुलो मुखी अथवा धेरै मुख भएकोलाई बहुमूल्य पनि हो त्यो भनेको ती मुखहरू चाहिँ अब फल्छन् फल्दैनन् भन्ने कुरा चाहिँ त्यो चाहिँ एउटा लकमा डिपेन्ड हुने जस्तो मात्रै हो कि
1: जस्तो अहिले नेपालमा प्राक्टिस भए अनुसार विदेशमा बिक्रीको लागि भएका कुराहरू र व्यवसायहरूको अनुभवलाई यहाँले नजिकबाट हेर्नु भएको छ यो भन्दै गर्दा चाहिँ कति मुखीले कस्तो मूल्य पाउँछ एउटा औसतमा है सठिकमा बताइदिनुहोस् न यो एउटा धेरैलाई कौतूहलताको कुरा पनि हो र एउटा नलेज पनि आवश्यक हुन्छ सबैलाई
2: औसतमा एक मुखी त अब हुन्न
1: अति दुर्लभ
2: अति दुर्लभ अब हुन्न भन्दाखेरि
1: भेटिएको पनि छ तर अति दुर्लभ छ
2: तर एकदमै दुर्लभ दुई मुखीदेखि कुरा
1: त्यसको मूल्यको असीमित नै होला अमूल्य होला
2: त्यो चाहिँ मूल्य अब जति के अरे डिमान्ड गर्न सक्यो अब जोसँग छ त्यो होइन र अब जो खरिद गर्ने पक्षले त्यो दुईजना
1: स्वीकार्ने कुरा
2: सहमतिमा हुने कुरो हो तर अति दुर्लभ हो
1: त्यो बिरलै कारोबार भएको छ है
2: अति दुर्लभ हो त्यो
1: उत्पादन अलिअलि भेट्नु भएको यो यहाँको अवधिमा
2: लास्ट इयर एउटा भेटिएको थियो
1: बिक्री भयो कारोबारमा
2: त्यो हजुर त्यो कारोबार गरिसक्नु हो अब त्यो चाहिँ
1: कुराउनु भएन सायद उहाँले
2: त्यो चाहिँ गोप्य रूपमै हुन्छ त्यस्तै अनि अब
1: तर त्यो पनि अति मूल्यवानमै बिक्री भयो
2: हजुर अनि मूल्यको कुरा गर्दाखेरि अब दुई मुखेदेखि कुरा गरौँ होइन दुई मुखी भनेको चाहिँ अब त्यो पनि अलिकति रेयर नै फल्ने हो तर अहिले नेपालमा एक दुईवटा बोट जो छ त्यो बोटहरूले चाहिँ दुई मुखी नै धेरै दिने लगभग 50% फल चाहिँ दुई मुखी फल्ने पाइएको छ त्यो दुई मुखीको एभरेज मूल्य 15,000 30,000 रहेको छ होइन त्यो अब साइज अनुसार
1: त्यो ब्यान्डको
2: साइजमा डिपेन्ड हुन्छ
1: पिसको भन्नुभयो कि केजीको भन्नुभयो
2: पिसको
1: पिसको त्यो पनि महँगो नै हो
2: महँगो त्यो पनि दुई मुखे पनि तीन मुखे चाहिँ हजुरको बजारमा 50 रुपियाँदेखि अब 500 रुपियाँसम्म अहिले बुझिएको छ त्यो पनि सबै यसको चाहिँ के हुन्छ भने यसको लुक्स त्यसको आकार प्रकार र त्यसको चाहिँ साइज त्यसमा चाहिँ मेनली प्राइस चाहिँ डिपेन्ड हुन्छ अनि चार मुखे पाँच मुखी छ मुखे भने चाहिँ कस्तो हुन्छ भने यो चाहिँ केजीमा हुन्छ चार मुखे केजीमा अब त्यही 100 रुपियाँदेखि 1,000 रुपियाँसम्म पाँच मुखे चाहिँ यो नर्मल्ली जो हामीले चाहिँ मेडिसिन भन्छ मेडिसिन त होइन फर्टिलाइजर हो खास गरेर यो चाइनिज फर्टिलाइजर प्लस क्लिपिङ नगरेको मतलब नेचुरल रुद्राक्षहरू चाहिँ हजुरको केजीमा केजीको अहिले 20 रुपियाँदेखि स्टार्ट हुन्छ र त्यो अब साइज ठुलो छ भने चाहिँ फेरि त्यसको प्राइस चाहिँ 20 रुपैयाँ देखि 20,000 सम्म पनि पर्न सक्छ साइजमा डिपेंड हुन्छ र पाँचमुखेकै कुरालाई मैले जोडे पाँचमुखे रुद्राक्षमा चाहिँ चाइनातिर जाने चाहिँ त्यसको क्वालिटी भनेको चाहिँ त्यसको लुक्स लाई चाहिँ के अरे बेस बनाएर त्यसको चाहिँ प्राइसिंग गरिन्छ त्यो चाहिँ अहिलेको बजारमा कसरी भन्ने अहिलेको बजारमा 250 देखि त्यही 25,000 सम्म छ अहिले चाहिँ तर त्यो चाहिँ आज भन्दा जस 5 वर्ष पहिला त्यो चाहिँ केजीको 15 लाख सम्म थियो अहिले त्यति गिरावट छ यो चाइनातिर जाने चाहिँ अनि सात मुखे को 20 रुपैयाँ देखि अब त्यो साइज अनुसार 2,000 सम्म प्रति पीस है प्रति दाना अनि आठ मुखेको 300 देखि अब त्यसको पनि सबै साइजमा डिपेंड हुन्छ अब त्यो भन्नै सकिँदैन
1: ठिक छ पर्छ यहाँले भन्दै गर्दा मूल्यको औसत हामीले बुझ्यौं पनि तर यो मूल्य नै असाधारण छ
2: अध्यक्ष
1: भन्दा पनि त्यो ग्यापिङ ठूलो ग्यापिङको कुरा गर्दै गर्दा विभिन्न कुराले असर पारे रहेछ भन्ने कुरा बुझ्यौं यो सटिकमा एउटा प्रश्न गर्छु हामी अति अति खण्डमा पनि छौँ त्योभन्दा पछाडि हामी निष्कर्षमा पनि जान्छौँ यो कसै कसैले चाहिँ बोट नै यो ठेकामा लिने खालको चलन देखिन्थ्यो कि यो एउटा यति मुखे भन्ने चिन्ने पनि असाधारण शक्ति पनि हुनुपर्ने रहेछ नि है त्यो चिन्नु पनि ठूलो कला हो है
2: हजुर त्यो चाहिँ यस्तो हुन्छ अब मूल के अरे बोट ठेका लिने चाहिँ दुई प्रकारको हुन्छ एउटा त्यही चाइनातिर जाने क्वालिटी त्यसको कस्तो छ त अब बनावट होइन अब चाइनिजले खोजे जस्तो छ कि छैन
1: यस दाना बाहिरबाट चिनिन्छ चिनिहरूले चिन्छ
2: त्यो चाहिँ बाहिरबाट त्यसलाई चाहिँ बाहिरबाट चिनिँदैन त्यसलाई चाहिँ अब दाना खोलेर हेरेको हुन्छ पहिलो त्योभन्दा पहिलो वर्ष अनि त्यस पछाडि त्यसलाई चाहिँ त्यसको एउटा ठेक्का लिइन्छ भनौँ न लिने दिने गरिन्छ त्यस्तै प्रति केजी कसरी जान्छ त भन्ने टाइपले एउटा अनुमान गरेर मूल्याङ्कन गरेर त्यो चाहिँ ठेगा त्यसरी एक किसिमको रुख चाहिँ त्यसरी लिइन्छ होइन अर्को किसिमको चाहिँ कस्तो हुन्छ भने त्यसलाई चाहिँ हेर्ने अब के अरे तलैबाट हेर्न सकिन्छ भने देखिन्छ नि तलैबाट हेर्ने होइन त्यसमा चाहिँ अब अन्दाज गर्ने त्यो चाहिँ अब त्यो अलिक मुखी त्यो जो इन्डियातिर जाने ठुलो मुखी भन्छ धेरै मुख भएको त्यसलाई चाहिँ तलबाट हेर्दाखेरि अब त्यसको आकारमा फरक देखिन्छ
1: यस चिन्नेहरूले चिन्छ
2: हजुर चिन्नेहरूले अन्दाज गर्नेले त्यो चाहिँ किन्ने हो के अरे ठेगा लिने हो र अर्को पनि एक प्रकारको हुन्छ त्यो चाहिँ तीन मुखी दुई मुखी फल्ने जस्तो मैले भने एक दुईवटा रुखहरू नेपालमा अहिले दुई मुखी 50% 60% दुई मुखी फल्ने छ अब ती रुखहरू पनि अब के अरे त्यसलाई पनि एउटा यति चाहिँ पर्सेन्ट फल्छ यसको कस्ट यति हुन्छ भनेर त्यसरी ठेगा लिने हाम्रो चलन चल्ती छ भनौँ न अहिले
1: हुन्छ प्रदेशज्यू निकै महत्वपूर्ण विषय सन्दर्भ जोडिदिनु भयो सरकारलाई समेत सुझाव सहितको आजको विषयलाई यही नै टुङ्ग्याउन चाहन्छौ निकै महत्वपूर्ण विषयमा सन्दर्भ जोडिदिनु भएको छ हामी यहाँप्रति फेरि पनि आभारी छौं र यहाँहरूका विषयलाई उच्च महत्व दिएर उठाउने नै छौं भन्दै फेरि पनि कृतज्ञ प्रकारले विदा गर्न चाहन्छौ नमस्कार
2: नमस्कार र सम्पूर्ण हजुरको यो टेलिभिजन हेर्ने दर्शक श्रोता महानुभावहरूमा पनि मेरो नमस्कार
1: हुन्छ अघि बिदा गर्छौँ हजुर हामीले हाम्रा अतिथिलाई बिदा गरिसकेका छौँ आज हामीले रुद्राक्ष सम्वाद गर्दैछौँ समृद्धको पथमा चाहिँ रुद्राक्ष क्षेत्रले खेल्दै गरेको भूमिका र सरकारले अब चाहिँ नजरअन्दाज कसरी गर्यो भने चाहिँ व्यवसायहरूलाई उकास्नको लागि सपोर्ट हुन सक्छ लगायतका विषय हामी सन्दर्भमा जोड्दै थियौँ सन्दर्भमा जुट्नुभएका रुद्राक्ष व्यवसाय महासंघका समेत केन्द्रीय उपाध्यक्ष रहनुभएका अगम सिंह राईले उहाँले भन्नुभए जस्तै यो क्षेत्रलाई सरकारले नजरअन्दाज गरिदियो भने चाहिँ समृद्धिको पथमा चाहिँ सम्वाहक बन्न सक्छ भन्ने खालको निष्कर्षसहित आज कुराकानी टुङ्ग्याउन चाहन्छौ यहाँहरूका कुनै समस्या जिज्ञासा गुनासाहरू छन् हामीले गरेका विषयहरूप्रति पनि गुनासाहरू रहे भने चाहिँ यहाँहरूले सिधा हटलाइन नम्बरमा टेलिफोन गर्न सक्नुहुन्छ अथवा एसएमएसबाट आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ 98510 97192 मा टेलिफोन अथवा एसएमएसबाट आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ भन्दै असीम सापरेहरूको माझबाट विदा हुने अनुमति माग्छु। स्वदेशमै रहौँ, कृषि कर्म गरौँ। नमस्कार।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ, हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुनो र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्, फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
4: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: रंग बहार, रंग बहार।
7: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
6: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेंट।
8: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
9: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
8: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
9: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0845430098 0845430098
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 65 99 8।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz तामापुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। बहुप्रतीक्षित निजामती सेवा विधेयक अघि बढ़ाइने, कांग्रेस संस्थापन पक्षको महाधिवेशन 2 दिनपछि सारियो, 18 गते उद्घाटन हुने। बीपी राजमार्गमा साना गाड़ी एकतर्फी चल्न थाले, कान्ति लोकपथ पनि खुल्यो। लमजुङको राईनास गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित 10 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। इण्डोनेशियाको पपुआ क्षेत्रमा हिम नदी तीव्र गतिमा पग्लिँदै र एक दिवसीय वरितामा अस्ट्रेलिया 5 स्थानमा झर्यो।
1: भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
6: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
6: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
6: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ। बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाको शर्त सम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। सो विधेयकमा संघीय निजामती सेवाको गठन, कर्मचारीको सेवा, शर्त तथा प्रशासन सञ्चालन लगायतका व्यवस्था समेटिएको छ। पछिल्लो समय 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर पुगेकालाई अनिवार्य अवकाशमा पठाउने विषय आम चासो छ। विधेयकका केही प्रावधानमा सरकारले लोकसेवा आयोगबाट समेत परामर्श लिएको छ। सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारको लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा डाक्टर जगदीश्वर कर्मचारीलाई पदस्थापन गरेको छ। प्राविधिक तर्फको वरिष्ठ सहसचिव कर्मचारीलाई आजको मन्त्री परिषद बैठकले सचिवमा बढ़ुवा गर्दै रिक्त ऊर्जा मन्त्रालयको सचिव बनाएको छ। सचिव बढ़ुवा भएका कर्मचारी ऊर्जा मन्त्रालयमै कार्यरत थिए। यस्तै सरकारले सहसचिव आभा श्रेष्ठ कर्णलाई सचिवमा बढ़ुवा गरेको छ। प्रशासन सेवामा रहेकी कर्णलाई सचिवमा बढ़ुवा गरेसँगै सरकारले गण्डकी प्रदेश पठाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन दुई दिन पर सारिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज विज्ञप्ति जारी गरेर महाधिवेशन दुई दिन पर सारिएको जानकारी दिनुभएको छ। यसअघि असोज 16 गतेबाट शुरू गर्ने भनिएको कांग्रेस महाधिवेशन अब असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा हुने भएको छ। वर्षाको कारण तल्लो तहका अधिवेशन हुन नसक्दा महाधिवेशनको मिति दुई दिनपछि धकिलिएको विज्ञप्तिमा भनिएको छ। देशका विभिन्न स्थानमा भारी वर्षाको कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको पनि कांग्रेसले जनाएको छ। पूर्व राष्ट्रपति एवं नेकपा एमालेका सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले अब पार्टी जनता र देशको सेवामा समर्पित हुने बताउनु भएको छ। वरिष्ठ नेता मनोनित भएपछि पहिलो पटक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। आज रूपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीको निर्णय स्वीकार गर्दै आगामी दिनमा पार्टीलाई थप ऊर्जा दिने बताउनु भएको छ। भण्डारीले विगतको वाम आन्दोलनको क्रममा आफूले विभिन्न समस्या भोगे पनि राजनैतिक आस्था परिवर्तन नगरेको बताउनुभयो। पार्टी नेतृत्वबाट हुने गल्ती र कमजोरीलाई स्वीकार गर्दै त्यसलाई सच्याएर अघि बढ़नुपर्ने उहाँको भनाइ छ। विगतमा भएका पार्टी विभाजनले एमाले सहित समग्र वाम आन्दोलनमा असर परेको भन्दै भण्डारीले वाम एकता र सहकार्यमा जोड़ दिनुभएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोको कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन्। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएको ठाउँहरूमा अस्थायी डाइभर्सन राखेर र पहिरो पन्छाएपछि गाड़ी एकतर्फी चल्न थालेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नवबुद्ध नगरपालिका 6 को चौकी डाँडा, रोसी गाउँपालिका 7 को कटुन्जे तथा 400 बेसी, वडा नम्बर 8 को गिम्दी बेसी र वडा नम्बर 11 को मामती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोसी खोलाको बहाव अझै उच्च रहेकोले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ी सञ्चालन गरिएको छ। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह पनि गरेको छ। यस्तै अविरल वर्षासँगै गएको पहिरोको कारण केही दिनदेखि पूर्ण रूपमा बन्द रहेको कान्ति लोकपथ आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। वर्षाले सड़कका विभिन्न ठाउँमा पहिरो गएपछि काठमाडौँ हेटौँडा जोड्ने यो मार्ग अवरूद्ध भएको थियो। यस्तै पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णवीर, टिंगाट खानी, परेवा भीर र बांगे मोड़ क्षेत्रमा सड़क अवरूद्ध छ। यसै गरी सड़क अवरूद्ध भएर काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू पनि आजदेखि क्रमशः गन्तव्यतर्फ जान शुरू गरेका छन्। काठमाडौँको कलंकी, बल्खु तथा भक्तपुरको सूर्य विनायक लगायतका क्षेत्रमा गाड़ीको चाप बढ़ेको छ। गएको 8 गतेदेखि अस्ति 11 गते आइतबारसम्म परेको ठूलो वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्। यो चार दिनको अवधिमा पहिरोका 304 वटा र बाढ़ीका 87 वटा घटना भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज बिहान सार्वजनिक गरेको प्रतिवेदन अनुसार पहिरोबाट 11 पुरूष र 9 महिला तथा बाढ़ी र ठूलो वर्षाबाट 4 जना पुरूष र 3 जना महिलाले ज्यान गुमाएका छन्। यस्तै 4 जनाको अवस्था थाहा हुन सकेको छैन। 8 जना घाइते भएका छन्। 1082 परिवार प्रभावित भएका छन्। 227 घर पूर्ण अनि 142 घरमा आंशिक क्षति भएको छ। 10 वटा पुल, 31 वटा गोठ र 114 पशु चौपायामा पनि क्षति पुगेको प्राधिकरणको तथ्याङ्क छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रका झण्डै 2000 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो। यस्तै मनाङको नार्फा भूमिको उच्च हिमाली क्षेत्रमा हिम पहिरो गएको र त्यहाँ 4 वटा शव भेटिएका छन्। हराइरहेका 12 जनाको खोजी कार्य भइरहेको छ। तर उच्च हिमाली क्षेत्रमा ठूलो हिम पहिरो गएकोले खोज तथा उद्धार कार्य जटिल बनेको बताइएको छ। शरद ऋतुमा 18 वटा हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 वटा टोलीले 337 वटा आरोहीले अनुमति लिएका छन्। विभागका अनुसार विभागका सूचना अधिकारी सूरज घिमिरेले 18 हिमाल आरोहणका लागि 474 पुरूष र 163 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभएको छ। आरोहण अनुमति बाबत विभागले 23,85,17,797 रूपियाँ रोयल्टी पनि संकलन गरेको छ। आरोहण अनुमति लिएका हिमाल मध्ये सबैभन्दा धेरै मनास्लु 8,163 मिटरको रहेको छ। मनास्लु आरोहणका लागि 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। आज सुन चाँदीको भाउ घटेको छ। सुनको भाउ तोलामा 3,800 र चाँदी 115 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघ अनुसार आज सुन तोलाको 2,90,500 र चाँदी 4,395 रूपियाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सुनको भाउ तोलाको 2,94,300 र चाँदी 4,510 रूपियाँ रहेको थियो। लमजुङको राइनास नगरपालिकाका तत्कालीन प्रमुख प्रशासक अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन रोजगार संयोजक शेखरनाथ नेउपाने सहित नौजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू समेतले प्रधानमन्त्री रोजगार कार्यक्रमको 16,72,000 रूपियाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। तत्कालीन रोजगार संयोजक नेउपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, तत्कालीन लेखापाल नवीन कुमार बराल, वडा नम्बर 1 का तत्कालीन वडाध्यक्ष रमेश नेउपाने, वडा नम्बर 3 का तत्कालीन वडा सदस्य ओजराज पौडेल, वडा नम्बर 4 का तत्कालीन वडाध्यक्ष जयमान गुरूङ, वडा नम्बर 6 का तत्कालीन वडा नम्बर 5 का तत्कालीन वडाध्यक्ष नन्द बहादुर कुमार, वडा नम्बर 6 का तत्कालीन वडाध्यक्ष रूखबहादुर तामाङ गुरूङ, वडा नम्बर 8 का तत्कालीन वडाध्यक्ष कृष्ण प्रसाद लामिछाने, वडा नम्बर 7 का तत्कालीन वडाध्यक्ष माधव प्रसाद पराजुली विरूद्ध मुद्दा दायर भएको छ। तपाईं बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईं रेडियो सुन्दै रहनुहोला।
7: रामेछाप नगरपालिकाको अनुरोध।
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 9896299998।
3: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। सिन्धुलीमा आत्महत्याको संख्या घट्नुको सट्टा बढ्छ नै उकालो लागिरहेको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार एक वर्ष अघि 77 जनाले आत्महत्या गरेको जिल्लामा पछिल्लो आर्थिक वर्षमा यो संख्या बढ़ेर 87 पुगेको छ। एक वर्षमै थप 10 जनाले ज्यान गुमाएका छन्। पछिल्लो एक वर्षको तथ्याङ्क हेर्दा आत्महत्याको घटना कुनै एक समय वा महिनामा मात्र सीमित छैन। साउनमा 4 जनाबाट शुरू भएको संख्या असारसम्म आइपुग्दा 12 पुगेको छ। फागुन र वैशाखमा 11 कार्तिक र चैत्रमा 9-9 तथा असोज र पुषमा 7-7 घटना भएका छन्। मंगिरमा भने एकजनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ। 87 जनाको यो तथ्याङ्कभित्र 50 पुरूष 25 महिला 7 बालिका र 5 बालक रहेका छन्। उमेर समूह हेर्दा 25 देखि 35 वर्ष उमेर समूहका व्यक्तिहरूको संख्या बढ़िरहेको प्रहरीले जनाएको छ। धनुषामा टिपरको ठक्करबाट मंगलबार 1 बालिकाको ज्यान गएको छ। जनकपुर धाम ढल्केबोर सड़क खण्ड अन्तर्गत धनुषाको रमैदैया स्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट आज 4 वर्षीय बालिकाको ज्यान गएको छ। प्रदेश 03-0001-8545 नम्बरको टिप्परले महोत्तरीको लोहारपट्टी नगरपालिका 3 निवासी रामनाथ रामकी 4 वर्षकी छोरी नैनसीलाई ठक्कर दिँदा उनको मृत्यु भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। टिप्परको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा ज्यान गएको हो। 650 लिटर घरेलु मदिरा र मदिरा बनाउने 4,000 लिटर झोल पदार्थ सहित 2 जना काठमाडौँमा पक्रो परेका छन्। पक्रो पर्नेमा मोरङको पथरी सेनेश्वरी घर भएका मदन तामाङ र समीर तामाङ रहेका छन्। उनीहरूलाई प्रहरीवृत्त तानकोट र आन्तरिक राजस्व कार्यालय कलंकीबाट खटेको टोलीले पक्रो गरेको छ। उनीहरूले काठमाडौँको चन्द्रगिरी नगरपालिका 9 मच्छे गाउँमा रहेको टहरोमा अवैध घरेलु मदिरा उत्पादन गर्ने गरेको प्रहरीले बताएको छ। उनीहरूलाई आवश्यक कार्यवाहीका लागि आन्तरिक राजस्व कार्यालय कलंकी पठाइएको प्रहरीले जनाएको छ। अविरल वर्षापछि गएको आइतबार घटेखोलामा लेदोसहितको ढुङ्गा गिटी भालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ। सोही त्यहाँ स्काइबेटर लगायतका सामग्री उपभोग गरेर केही मात्रामा काम शुरू भएको पनि बताइएको छ। ठूलो चट्टान हटाउनुपर्ने देखिएकाले काम भइरहेको छ। यसका लागि तयारी पनि भइरहेको बताइएको छ। इण्डोनेसियाको पपुआ क्षेत्रमा रहेको सुधीर मान पर्वत श्रृंखलाको हिमनदी तीव्र गतिमा पग्लिँदै गएको छ। वैज्ञानिकहरूले बाँकी रहेको हिउँ पनि अबको 1-2 वर्षमै पूर्ण रूपमा हराउन सक्ने अनुमान गरेको बीबीसीले जनाएको छ। कझैया क्षेत्रमा 19औं शताब्दीमा झण्डै 1,900 हेक्टर क्षेत्रफलमा फैलिएको हिमनदी अहिले घटेर झण्डै 16 हेक्टरमा सीमित भएको छ। सन् 2000 को दशकको शुरूदेखि 2025 सम्ममा हिमनदीको क्षेत्रफल 95% घटेको अनुसन्धानकर्ताहरूले बताएका छन्। र अन्त्यमा खेल समाचार। आईसीसी 1 दिवसीय वरियतामा अस्ट्रेलिया 5औं स्थानमा झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा अस्ट्रेलिया 1 स्थान खस्किएर 5औं स्थानमा झरेको छ। घरेलु टोली दक्षिण अफ्रिकासँग 3 खेलको 1 दिवसीय श्रृंखला खेलिरहेको अस्ट्रेलियाले लगातार 2 खेलमा हार बेहोरेको छ। 1 दिवसीय वरियतामा पाकिस्तान 1 स्थान सुधार गरेर 4 स्थान मोक्लिएको छ। यस्तै इंल्याण्ड 1 स्थान सुधार गरेर 6 स्थान मोक्लिएको छ। यसै गरी श्रीलंका 1 स्थान खस्किएर 7औं स्थानमा झरेको छ। घरेलु टोली इंल्याण्डले 3 खेलको 1 दिवसीय श्रृंखलालाई 2-1 हराएको थियो। 1 दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड दोस्रो र दक्षिण अफ्रिका 3रो स्थानमा यथावत छ। 1 दिवसीय वरियतामा नेपाल 17औं स्थानमा यथावत छ। साँझ 6 बजेको हजुरको समाचार अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। बहुप्रतीक्षित निजामती सेवा विधेयक अघि बढ़ाइने। कांग्रेस संस्थापन पक्षको महाधिवेशन 2 दिनपछि सारियो। 18 गते उद्घाटन हुने। बीपी राजमार्गमा साना गाड़ी एकतर्फी चल्न थाले। कान्ति लोकपथ पनि खुल्यो। लमजुङको राईनाश नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत 10 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। इण्डोनेसियाको पपुआ क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिँदै र 1 दिवसीय वरियतामा अस्ट्रेलिया 5औं स्थानमा झर्यो। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
4: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
4: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
3: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
4: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: मौरी पालन व्यवसाय र मह प्रशोधन।
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
3: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
4: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
3: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
3: फलफूल प्रशोधन र बजारीकरण,
4: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण,
3: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
4: प्राङ्गारिक कृषि वस्तु निर्यात,
3: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण,
4: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाउ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एण्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दूध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एण्ड सप्लाइज रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 9863024322।

मान्छे चिन्नु गर्न छैन, पैसा कमाउँछु भनेर परिवार श्रीमानलाई छोडेर हिँड्ने होइन तिमीहरू। भोलि इन्डिया लगेर बेचिदिन्छु, कमाउँछस् पैसा।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: रंगबहार रंगबहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंट।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्, झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्, धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
0: अहिले साँझको 7 बजे।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेसापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसूति जन्य शल्यक्रिया सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .बागमती .com।

跳跳跳跳，啊啊啊啊！跳跳跳跳跳跳跳跳，啊啊啊啊！跳

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
2: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे
3: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
4: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
5: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954015775 9841690669 9864147188
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
6: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
6: हुर्केकै गिरिराज चल्ला 150
7: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
8: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
7: विराज किसानको साथी
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
7: प्रोप्राइटर जय मानन्दर फोन 0848540239 0848540533 र 98540239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
0: हजुरको रेडियो 102.1
9: मेगाहर्ज दीपक आचार्यको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न सरकारद्वारा स्वीकृति पूर्व प्रधान न्यायाधीश जवरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारको जवाफ पक्राउ गरिएको नभई सुरक्षा दिएको दावी
10: उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ
9: एमाले चाडपर्वपछि सरकारको विरोधमा आन्दोलन गर्ने अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन कांग्रेसको 15 महाधिवेशन 2 दिन पर धकेलियो
11: असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते
9: पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन अवरूद्ध बीपी राजमार्गमा पनि साना गाडी चल्न थाले असोज 17 गतेदेखि भीषण वर्षा हुन्छ भनी फैलाइएको भ्रामक खबरको पछि नलाग्न मौसमविदको सुझाव
12: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ
9: र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालको यात्रा क्वार्टर फाइनलमै सीमित वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा
13: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
9: पशुपतिनाथ मुक्तिनाथ जानकी मन्दिर र लुम्बिनी जस्ता सम्पदाले नेपाललाई धार्मिक पर्यटनका लागि अद्वितीय सम्भावना प्रदान गरेको छ। यी सम्पदा दक्षिण र पूर्वी एसियाका करोड़ौं हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि साझा आस्थाको धरोहर भएकाले नेपालमा सुरक्षित छ र पर्यटकहरूको लागि स्वागत गर्ने वातावरण छ भन्ने सूचना अब दिनु आवश्यक छ। पर्यटकहरूलाई आकर्षित गरेर प्रचार प्रसार गर्न सकिए मात्र नेपालको आर्थिक समृद्धिको आधार पर्यटन बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
14: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारले प्रष्टीकरण दिएको छ। शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरिएको नभई सुरक्षा लिएको दावी गर्नुभएको छ। संचारकर्मीलाई प्रतिक्रिया दिँदै वहाँले जबरालाई प्रहरले रेस्क्यू गरेको बताउनुभयो। मन्त्री पोखरेलले शुरूमै थ्रेड आइसकेपछि सुरक्षित स्थानमा लगिएको दावी गर्नुभएको थियो। पत्रकारसँग कुरा गर्दै पोखरेलले भन्नुभयो,
10: पूर्व प्रधान न्यायाधीश शैलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ। स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगिएको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
14: सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको हो। असोज 17 गतेदेखि 3 दिन भीषण वर्षा हुने भनेर रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत अपडेट रहन विभागले अनुरोध समेत गरेको हो। मौसमविद डेभिड ढकालले भन्नुभयो,
12: भोलि पर्सिको दिनमा पनि वर्षाको सम्भावना कतै पनि देखिँदैन। सामाजिक सञ्जालहरूमा नै वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
14: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन्। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन राखेर र पहिरो पछ्याएपछि गाड़ी एकतर्फी चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिका 6 को चौकी डाँडा, रोशी गाउँपालिका 7 को कटुञ्जे तथा 400 बेसी, वडा नम्बर 8 को गिम्दी बेसी र वडा नम्बर 11 को माम्ती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ी सञ्चालन गरिएको छ। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन 2 दिनपछि सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू हुने भनिएको महाधिवेशन अब असोज 18 गतेदेखि हुने भएको हो। कांग्रेसले महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाण्डुको खुला मंचमा गर्ने जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो,
11: नेपाली कांग्रेसको 15 महाधिवेशनको कार्यपालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। 16 असोजमा हाम्रो नाम दर्ता हुन्छ। असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 बजी खुल्ला मञ्च टोली खेलमा हुन्छ। यो दुईटालाई हामीले चाहिँ 8 गतेदेखि आएको वर्षाका कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 गते कायम, 16 र 17 कायम गरी 18 गते उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
14: कांग्रेसका अनुसार 15 महाधिवेशन अन्तर्गत ओडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले 2 मुख्य कार्यभार र 15 कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देश सकिएको दावी समेत गर्नुभयो। आज कोशी मधेस बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। त्यसक्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्वहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य रहेको स्पष्ट पार्नुभयो। बैठकका विषयमा जानकारी दिँदै नेता महेश बस्नेत,
15: सदनभित्र अहिले जुन अदालतभित्र चालू रहेको पुरानो संसदको चाहिँ नि विघटनको प्रक्रिया, जो चाहिँ सुशीला कार्की प्रधान न्यायाधीश हुँदै प्रधानमन्त्री भएको असंवैधानिक सरकार र त्यो सरकारले सिफारिस गरेर विघटन गरिएको पुरानो संसदलाई फिर्ता ल्याउने कुरामा पनि अदालतलाई जति सक्दो छिटो त्यो टुङ्गाउनुपर्छ भनेर हामीले आह्वान गरेका छौं र वर्तमान सरकारको चाहिँ प्रतिशोधी अधिनायकवादी र जनविरोधी जुन गतिविधि छ त्यसको विरूद्ध दशैं तिहार र छठ पर्व मनाइसके पछाडि चाहिँ एउटा सशक्त आन्दोलन गर्ने हिसाबले हामी जाने भनेर चाहिँ दृष्टिकोण बनाएका छौं।
14: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 मेन पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूएसएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिने निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संचालन गर्ने गतिविधिमा संलग्न नहुन म्यानपावर कम्पनीलाई सचेत गराएको छ। खाद्य सुरक्षा, किसानको आमदानी, पोषण, जलवायु कार्य तथा वातावरणीय दिगोपनासँग प्रत्यक्ष जोड़िएको विषयमा सरकारवाला निकायले लगानी वृद्धि र तथ्यमा आधारित निर्णय प्रक्रियामा जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय खाद्य नोक्सानी तथा खेर जाने खाद्य वस्तु सचेतना दिवस 2026 अवसरमा कृषि संचार तथा मानव स्रोत विकास केन्द्र र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा कृषि संचार तथा मानव स्रोत विकास केन्द्रकी प्रमुख सवनम शिवाकोटीले नेपालमा खाद्य नोक्सानी तथा खाद्य वस्तु खेर जाने समस्या चिन्ताको विषय बनेको बताउनु भएको छ। त्यस्तै सहायक एफएओ प्रतिनिधि तथा कार्यवाहक प्रमुख अरूण जीसीले खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्तिलाई खाद्य सुरक्षा, पोषण स्रोतको दक्षता र जलवायु सहनशीलताको बहुआयामिक दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभयो। साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएर जाने प्रवृत्तिलाई खाद्य सुरक्षा, पोषण स्रोतको दक्षता र जलवायु सहनशीलताको बहुआयामिक दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभयो।

0: र 2022 को एसियन गेम्समा पनि क्वार्टर फाइनलबाटै बाहिरिएको नेपाल यसपटक पनि त्यहाँबाट अगाडि बढ़न सकेन। श्रीलंका र नेपाल बीच बिहान पौने 6 बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको थियो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको हो र गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि सहज जित निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भूटानले दिएको 97 रनको लक्ष्य गण्डकीले 11 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भूटान 19 ओभर 3 बलमा 96 रन जोड्दै अल आउट भएको थियो।
1: सड़क खुल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री राहतको रूपमा पुर्याइरहनु पर्ने अवस्था।
2: केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली अनि हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
4: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
3: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
4: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
3: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
4: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
5: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
4: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
6: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
9: बाढ़ीपछि बन्द रहेका मुख्य सड़क खुल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री सकिन लागेको गुनासो आउन थालेको छ। अब खाद्य सामग्री कहाँ पाइन्छ, थप राहत पाइन्छ कि पाइँदैन? रसुवाका सीडीओ कमल प्रसाद पाण्डे।
2: सम्पूर्ण जिल्ला नै प्रभावित हो र ती ठाउँहरूमा जहाँ राहत आवश्यकता छ त्यो ठाउँमा चाहिँ हामीले राहत पुर्याइसक्यौं र पुर्याउँदै पनि छौं। अहिले पनि हामीले साझेदार संस्थाहरूसँग मिलेर नेपाल सरकारले हाम्रो एकद्वार प्रणालीबाट स्थानीय पालिका मार्फत चाहिँ सम्बन्धित ठाउँमा राहत पुर्याइरहेको अवस्था नै छ। बाटो जोडियो भने जहाँ कनेक्टिभिटी हुन्छ, जहाँ चाहिँ यातायात सवारी साधनहरूको आवागमन चाहिँ हुन्छ, त्यो ठाउँमा चाहिँ हामीले बजारलाई चलायमान गराएर यसलाई पुनः चाहिँ व्यवसायीहरूको पनि मनोबल उकास्ने र बजारलाई चलायमान गराउने प्रयत्न गर्छौँ। त्यो हुन्छ नै, 10-12 दिनभित्रमा बेत्रावतीमा बेलीब्रिज जोडिसके पछाडि हाम्रो धुन्चेसम्मको यात्रा चाहिँ हुन्छ। त्यसपछि हाम्रो जस्तो आमा छदिङको गाउँपालिका र गोसाइकुण्डका केही वडाहरू र उत्तर गाएको 2-3 वडाहरू, गोसाईकुण्डको केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
9: रसुवाका सीडीओ कमल प्रसाद पाण्डे बन्द रहेका सड़क खुलाउन र खाद्य अभाव हुन नदिन प्रयास भइरहेको बताउँदै गोसाईकुण्ड गाउँपालिका रसुवाको रसुवा माविले पठन पाठन शुरू गरिसकेको छ।

0: पछि बन्द रहेको विद्यालयमा पठन पाठन गर्दाको अनुभव सुनाउँदै हुनुहुन्छ प्रधानाध्यापक तेम्बारी साङखले।
1: तपाईँको बच्चाहरू स्कूल नखोलिन्छ कहीँ पनि नपठाउने घरमै राखेर पढ्ने वातावरण मिलाइदिनु अथवा घरमै पढ्ने बसेर बस्न लगाउनु भनेर हामीले जानकारी पनि गराए। यो गोसाइगुण्ड गाउँपालिकाको निर्दय मिडियाहरू छन् 26 गतिदेखि स्कूल खोलेपछि हामीले सम्पूर्ण अभिभावकलाई नै स्कूल खोलेको जानकारी गराए र विद्यार्थीहरूलाई चाहिँ अब हामीले दुई तीन दिन चाहिँ मनोपरामर्श दियौं, काउन्सिलिङ गरौं, यसो आफ्नो पर आफन्त परे पनि तिमीहरू नहत्यौ, बाँच्नेले हामीले राम्रोसँग पढ्नुपर्छ, आफ्नो जीवन बिगार्नु हुँदैन, आफन्तहरू घुमाए तापनि आफन्तहरूलाई सम्झना मात्रै गर्नु, अब त्यो बिर्सिँदै जानुपर्छ, आफ्नो कर्तव्य के हो, आफ्नो काम कर्तव्य के हो, त्यसमा नहडबडाइकन नडराइकन स्कुलको यो शान्त वातावरणमा पढ्नुपर्छ है भनेर हामीले काउन्सिलिङ पनि दिएको छ शिक्षकहरूबाट। जुन बेला राहत वितरण भयो वितरणको अवस्थामा पनि विभिन्न संघ संस्थाहरूबाट प्रत्येक दिनमा यहाँ आएर विद्यार्थीहरूलाई काउन्सिलिङ गर्ने काम गरिरहेका छन् र अहिले हाल एक क्लासदेखि पाँच क्लासका बच्चाहरूलाई उनीहरूले चाहिँ रमाइलो खेलाहरू के कुराहरू गरिरहेका छन्।
0: कक्षा कोठाको पढ़ाई नियमित भइरहेको अनि बालबालिकाको इच्छा अनुसार नाच्ने गाउने खेल्ने खेलाउने काम भइरहेको बताउँदै हुनुहुन्थ्यो रसुवा माविका प्रधानाध्यापक तेम्बारी साङखले। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन को कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने
3: त्यो हिसाबले हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गरी मिल्छ।
2: रोगबाट जोगाउन खोपमा पनि किसानले ध्यान दिनुपर्ने लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ, यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ, यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
0: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
9: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
10: पशुको दाना पानी,
9: पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
0: पशु स्वास्थ्य भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
9: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो मौसम।
9: बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने, दाना पानी र हेरचाहमा किसानले के कसरी ध्यान दिन सक्छन्। नमस्कार, म सन्तोष गन्धर्व। रसुवाको बाढ़ीमा सयौं पशु चौपाएको मृत्यु भयो, कयौं पशु चौपाए घाइते भएका छन्। यस्तो अवस्थामा उनीहरूको व्यवस्थापन कसरी गर्ने, खुला भेटिएका पशु चौपाएको व्यवस्थापनमा चुनौती बन्दै गएका बेलामा हामीले पशु रोग विशेषज्ञ डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं।
3: ठूलो संख्यामा चाहिँ घाइते पशुहरू चाहिँ त्यति देखिएको छैन। अब घाइते त अवश्य पनि हुन्छ नहुने होइन, अनि तर त्यस्ता घाइते पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु सेवा विभागसँग मिलेर सुरुमा जुन घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू, जुन उपयुक्त औषधिहरू हुन्छ, जस्तै कि अब घाइते भइसके पछाडि कहिले कहिले संक्रमणहरू हुनसक्छ, त्यसको लागि एन्टिबायोटिक, जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू, विभिन्न खालको मलमहरू होइन, अनि त्यसपछि घाउ सफा गर्ने अब यस्तो आयोडिन जस्ता औषधिहरू, यस्ता खालका औषधिहरू र अनि कहिले कहिले चाहिँ अब यो मिनरल मिक्सचरहरू होइन, अलिकति परजीवीहरूको पनि समस्याहरू हुनसक्छ, त्यसले गर्दाखेरि चाहिँ यो परजीवी जन्ने एन्थेलमेन्टिक भन्छौँ हामी, त्यस्ता खालको औषधिहरूको सप्लाईहरू चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशु कार्यालय र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियौँ। पशु विभागले अरू विभिन्न खालका हाम्रो औषधि व्यवसायीहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो नि, एफएओबाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठूलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको, एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा, र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फत चाहिँ प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ।
0: के देख्यो त्यहाँनिर अब घाइतेहरूको उपचारमा चाहिँ अब स्थानीय समुदायले पनि अब स्वयं अब कतिको त पशुको धनीको भन्ने पनि चिन्दैन होइन, चिन्नेको छैन, त कहाँबाट कहाँ पुगेको छ कस्तो छ भन्ने पनि थाहा छैन होइन, उपचार चाहिँ भइरहेको देखियो होइन, यो चाहिँ अलिक भएको रहन्छ भन्ने खालको पनि पाइयो,
3: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ, तर ठूलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन, किनकि त्यो ठूलो बाढी आएको हुनाले धेरै जस्तो बगाएरै लयो अथवा जुन पशुहरू भाग्न सके तिनीहरू चाहिँ अब सुरक्षित ठाउँमा
0: गयो पनि भयो। अब केही देखियो भने जस्तो अब गोठमा छ, अब बाँधिएको गाई बस्तु त खोलामा बगिहाल्यो नि त, खोल्न भ्याइएन, खोलिएन, खोलिएको भएदेखि अन्तठाम पुग्ने पनि हुन्थ्यो, बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन।
3: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठूलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुरुमा कुरा आएर यस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणको ले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवी जन्ने समस्याहरू आउन सक्छ र यो खानेकुराहरूको समस्याहरूको समस्या चाहिँ अलिकति बढी जस्तो देखिएको थियो।
0: घाइतेको उपचार भइरहेछ तर जति बाँचेका छन् उनीहरूलाई चाहिँ अब आउने समयमा झनै धेरै समस्या जस्तो देखियो।
3: उदाहरणको लागि त्यहाँ अस्ति विदुर नगरपालिकामा त अघि हामीले कुरा गरेको लम्पी स्किन हुने रोग, त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखिएर त्यसपछि तुरन्त विदुर नगरपालिकाले पशु विभागसँग समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामी लाउनु मिल्दैन, रोग नदेखिएको पशुलाई लाउने हो, त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने अहिले हामीले पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइडर स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ कि भनेर हामी एफएबाट समित्व तयारीहरू चाहिँ गरिरहेको छौँ, अहिले सुरु भइसकेको छैन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी अहिले जुटिरहेका छौँ।
0: अब त्यो सँगसँगै लम्पे स्किन देखा परिसक्यो भन्नुभयो, लम्पे स्किनको समयमै त्यो रोकथाम गर्न गरिएन भने त्यसले कति धेरै ठुलो रूप लिन्छ भन्ने कुरा त हामीले दुई वर्ष अघि पनि देखिसकेका छौँ होइन। अब त्यो सँगसँगै अरू रोग पनि यहाँले अघि नाम लिँदै हुन्थ्यो, खोरेको नाम लिँदै हुनुहुन्थ्यो होइन, अरू रोगहरू पनि, अब संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ?
3: त्यो देखिन सम्भावना चाहिँ वास्तवमा अब यो भनौँ न हामी त्यही भएर पछि विभागसँग छलफल गर्दा पनि अहिले तुरन्त भन्दा अब एक दुई हप्तापछि यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भोलिपल्ट हुन्न नि त,
0: अनि
3: त्यसले गर्दा दुई तिन हप्तापछि पनि सम्भावना चाहिँ एकदम उच्च हुन्छ। त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनु पर्ने हुन्छ, त्यही स्थानीय तहको साथीहरू अनि जिल्लाको साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने शब्द प्रयोग गर्छौँ, रोगको निगरानी कामहरू भइरहेको छ अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो। तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि, अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणले थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो। त्यो हिसाबबाट अब हामीले अहिले भनेका रोगको नामहरू चाहिँ सैद्धान्तिक हिसाबबाट यस्तो अवस्थामा अन्त कहाँ के भएको थियो भन्ने हिसाबबाट भन्यौँ त त्यहीँ के भइरहेको छ भन्नको निम्ति हामीले निरन्तर रूपमा निगरानी गर्नु पर्यो नि त,
0: अनि
3: त्यो हिसाबबाट अहिले चाहिँ निगरानी कामहरू भइरहेको छ र यो हुने सम्भावना चाहिँ हुन्छ। त्यो हिसाबबाट हामीले फेरि भइसकेको पशुलाई चाहिँ धेरै खोप भनेकै नभएकोलाई लाउने हो कि, अनि त्यो कारणले गर्दाखेरि बाहिरबाट पहिलाको कुराबाट लेसन लर्न गरेर खोप कार्यक्रमहरू हामीले छिटो सञ्चालन गर्न सक्यौँ भने त्यो सम्भावित जोखिमलाई चाहिँ टार्न सक्छौँ। अब भइसके पछाडि अनि सुरु गर्न थाल्यो भने भएकोलाई भइहाल्छ, त्यसपछि बाँकी रहेको वरिपरिकोलाई रिङ भ्याक्सिनेसन भन्छ त्यो मोडालिटीबाट गर्ने हो। त्यो हिसाबबाट हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ, विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गर्यौँ भने
0: अब यसमा आफ्ना पशु वस्तुहरूलाई चाहिँ यी रोगहरूले नसमातोस् नलागोस् भनेर चाहिँ स्वयं पशुधनले चाहिँ के कुरामा ध्यान दिनुपर्छ यो समयमा ज्यादा बाढी प्रभावित क्षेत्रहरूमा चाहिँ?
3: बाढी प्रभावित क्षेत्रमा विशेष गरी उहाँहरूले चाहिँ यो खोपकै कार्यक्रममा, फेरि यो खोप कार्यक्रम चाहिँ नियमित रूपमा हुने कार्यक्रम हो नि त, जस्तो अहिले बागमती सरकारले प्रदेश सरकारले पनि पशु विभागसँगको सहकार्यहरूमा यो नियमित रूपमा हरेक वर्ष खोरेत रोगको भ्याक्सिन लगाउने कार्यक्रमहरू गरिरहेको हुन्छ, सायद यो वर्षको भइसकेको पनि हुनसक्छ। अनि त्यो हिसाबबाट एउटा चाहिँ हामीले खोपमा नै जोड दिने हो जुन हाम्रो पशुस्वास्थ्यको निकायहरू आउँछन् त्यसमा ध्यान दिने, अनि अर्को चाहिँ रोग कुनै पनि लक्षणहरू देखिएमा हरेक गाउँपालिकामा चाहिँ पशुस्वास्थ्यका पशुसेवाका शाखाहरू छन् त्यस्तो शाखामा चाहिँ रोगका केही लक्षणहरू देखिने बित्तिकै खबर गरिदियो भने त्यसले चाहिँ हामीलाई तुरन्त एक्सन लिनकलाई चाहिँ सजिलो हुन्छ।
9: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ। नमस्कार।
2: पूर्व प्रधान न्यायाधीश टोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको नभई परिवारले माग गरेपछि सुरक्षा दिएको सरकारले स्पष्ट पारेको छ। असोज 17 गतेदेखि तीन दिन भीषण वर्षा हुने भनेर गरिएको हल्ला ठिक नभएको मौसम विज्ञान विभागले जनाएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन्। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन दुई दिनपछि सरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलबाटै टुंगिएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: दशै तिहारमा शाओमी वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ।
2: वर्ज पेन
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
5: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
5: लक्ष्य 22 पटक।
4: स्वीकृत बजेट 88 लाख।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
5: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
5: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
5: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी कागजातहरू।
4: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
5: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
5: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
4: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
5: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
4: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
5: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
4: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
5: मौरी पालन व्यवसाय र मह प्रशोधन।
4: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
5: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
4: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
5: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
4: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
5: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
4: फलफूल प्रशोधन र बजारीकरण।
5: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
4: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
5: प्राङ्गारिक कृषि वस्तु निर्यात।
4: जैविक विषय विषादी, प्राङ्गरिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
4: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद।
1: डाक्टर साहब, म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हस् धन्यवाद।
1: के हो मुटु रोग, कसरी बुझ्ने?
2: मुटु एउटा शरीरको महत्वपूर्ण अङ्ग हो। यसले शरीरभरिलाई रगत प्रवाह गर्न मद्दत गर्ने एउटा पम्प हो। त्यसैले यसमा चाहिँ प्रत्येक ठाउँमा मुटुका ती अङ्ग, मुटुभित्रका पनि अङ्गहरू हुन्छ, जस्तै भाल हुन्छन्, कोठा हुन्छन्, ती सबै ठाउँमा रोग लाग्न सक्छ। त्यसले मुटु रोग भनेर एउटा मात्र रोग बुझिँदैन। मुटु रोगको सुरुवाती भनेको हामीले कसरी क्लासिफाई गर्छौँ अथवा विभाजन गर्छौँ भने जन्मजात मुटुको रोग, यानि कि बिरामी जन्मेरै आउँदाखेरि लिएर आउने रोगलाई हामी जन्मजात मुटु रोग भन्छौँ। जसमा चाहिँ मुटुमा प्वाल हुन्छ अथवा मुटुको पाइप एउटा ठाउँबाट सुरु हुनुपर्ने अर्को ठाउँबाट सुरु भएको, अथवा मुटुको भाल्भहरू साँगुरो भएर जन्मिने, होइन, यो एक खालको रोग भयो। दोस्रोमा चाहिँ बाघ मुटुको रोग, जुन चाहिँ 5-15 वर्षका बच्चाहरूलाई एउटा ब्याक्टेरियाको इन्फेक्सनको कारणले लाग्ने गर्छ, त्यसलाई हामी बाघ मुटुको रोग भन्छौँ। जसमा चाहिँ के हुन्छ भने त्यो बाघ मुटुको रोगले मुटुका भल्भहरूलाई असर गर्न जान्छ र मुटुका भल्भहरू बिग्रिन गई भविष्यमा ती मुटुका भल्भहरू प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ। यो दोस्रो नम्बर भयो। अब तेस्रो नम्बरमा भएको भनेको चाहिँ अहिले जुन हामी कुरा गरिरहेछौँ, विशेष गरेर हृदयघात मुटुको रोग चाहिँ यो तेस्रो नम्बरमा पर्छ।
1: यो सामान्यतया हाम्रा मुटु सम्बन्धीका रोगहरू कति प्रकारका हुन्छन्? यो अनगिन्ती छ कि निश्चित छ?
2: अनगिन्ती, यसलाई धेरै तरिकाले क्लासिफाई गर्न सकिन्छ। जस्तै मैले आउँदै थिएँ, एउटा हृदयघात मुटुको रोग अर्को भयो, अर्को मुटुको ताल सम्बन्धी रोग भयो जसलाई हामी एरिथमिया भन्छौँ, होइन। त्यसपछि अर्को एउटा ठुलो बिधा छ जसले हार्ट फेलियर भन्छ, त्यसले राम्रोसँग पम्प गर्न नसक्ने त्यो हार्ट फेलियर भयो। त्यसपछि अब उमेर बेसी हुँदै गएपछि मुटुले धेरै लामो समय काम गरेपछि कहिले काहीँ मुटुको भल्भहरूमा क्याल्सियम जम्न जान्छ र क्याल्सियम जमेको कारणले गर्दा मुटुले राम्रोसँग मुटुको भल्भले राम्रोसँग काम गर्दैन, त्यसलाई हामी फेरि डिजेनेरेटिभ मुटुको रोग भन्छौँ। त्यसैले यो सबै कुरा हेर्दाखेरि चाहिँ मुटुको रोग एकै प्रकृतिको छैन, धेरैवटा प्रकृतिका छ।
1: शरीरका अरू अङ्गहरूसँग कोरिलेट राख्छ कि राख्दैन यसले? मुटु रोगले
2: लाग्छ, किन लाग्छ?
1: यो मुटुकै कारण मात्रै मुटु रोग लाग्छ कि अरू कारणले मुटुमा रोग लाग्छ?
2: लाग्न सक्छ। जस्तै कस्तो भने, जस्तै किडनी बिग्रियो भने के हुन सक्छ? किडनी बिग्रिएपछि मुटुले बेसी काम गर्नुपर्ने हुन्छ, त्यसैले ब्लड प्रेसर बढ्न सक्छ, मुटुले पम्प गर्नुपर्ने क्यासिटी कम हुन सक्छ, मुटुको वरिपरि पानी जम्न सक्छ, यी जस्ता रोगहरू पनि लाग्न सक्छ। त्यसैले मुटुले अरू अङ्गको रोगले पनि मुटुलाई असर गर्छ भने मुटुको रोग लागिसकेपछि मुटुको अन्तिम अवस्थातिर जाँदै गएपछि फेरि के हुन्छ, मुटुको कारणले अन्य
1: मुटु रोग लागेको थाहा पाउने कसरी?
2: मुटुको रोगको जाँच गर्न, मुटुको जाँच नगरिकन मुटुको रोग पत्ता लगाउन सकिँदैन कहिले काहीँ, होइन। जस्तै मुटुका लक्षणहरू भनेको छाती दुख्ने, सास फेर्न गाह्रो हुने, मुटु ठुटुक हुने, खुट्टा सुनिनेहरू, यी लक्षणहरू हुन्। तर एउटा मान्छेमा मुटुको रोग हुन सक्छ, जस्तै मुटुको प्वाल हुन सक्छ, उसलाई कुनै लक्षण नहुन सक्छ, उसलाई जाँच गर्दा मात्र यो रोग पत्ता लाग्न सक्छ। त्यसैले मुटुको रोग छ कि छैन भन्ने कुरा चाहिँ थाहा पाउनको लागि चाहिँ जाँच नगरिकन चाहिँ पत्ता लगाउन सकिँदैन।
1: अब डाक्टर साहब, जस्तो दुईटा अवस्थाको कुरा म यहाँलाई भन्छु शर्त सहित। कोही खेलाडी मजाले मैदानमा खेलिरहेको छ फुटबल, अचानक हृदयघात भएको विषय आउँछ, हृदयघात पनि मुटुको रोग होइन? अथवा कोही व्यक्ति भाषण गरिरहेको छ, अचानक बेहोस हुन्छ भरे, त्यसलाई हृदयघात नै भन्छन् अथवा के भनेर आउँछ, त्यो मुटु रोग हो कि होइन? यिनीहरू के हो?
2: यी दुइटै यसरी बुझ्नु पर्यो। यो भनेको के भने, यसलाई हामी सडन कार्डियक डेथ भन्छौँ, अचानक मान्छेको मृत्यु हुने। बिरामी सब ठिकठाक थियो, अघि बिहानसम्म ठिकठाक थियो, अहिले अचानक मृत्यु भयो भनेपछि यसलाई हामी भन्छौँ सडन कार्डियक
1: डेथ। किन हुन्छ
2: त्यो भनेको, त्यसमा आउँदैछु म। सडन कार्डियक डेथको कारणहरू चाहिँ धेरैवटा हुन्छ, तर त्यसमध्येको सबभन्दा प्रमुख कारक भनेको हृदयघातको, होइन। त्यसैले के हो भने, यसरी कोही मान्छे त्यसरी अचानक मृत्यु हुन्छ भने पहिलो हामीले शङ्का गर्ने भनेको चाहिँ हृदयघात हो। अब दोस्रो नम्बरमा चाहिँ के हुन्छ भने, एउटा च्यानल
1: हृदयघात भनेको मुटुलाई घात भयो,
2: मुटुलाई घात भयो भनेको मुटुलाई काम गर्नको लागि अक्सिजनको आवश्यकता पर्छ, त्यो अक्सिजन चाहिँ कोरोनरी आर्टरी मार्फत मुटुले पाउँछ। यदि त्यो कोरोनरी आर्टरीमा तुरुन्तै बन्द भयो भने
1: अझै सामान्यकरण गरौँ, कोरोनरी आर्टरी भनेको मुटुको धमनी,
2: मुटुको धमनी जसले चाहिँ मुटुलाई अक्सिजन पुर्याउँछ। यदि त्यो नसामा अथवा त्यो धमनीमा तुरुन्तै बन्द भयो कुनै कारणले गर्दा,
1: होइन,
2: तुरुन्तै बन्द भयो भने त्यस्तो बेलामा हुनेलाई चाहिँ हामी हृदयघात भन्छौँ। यो चाहिँ जस्तै तपाईँहरूले कहिले काहीँ देख्नुहुन्छ
1: सडन कार्डियक अरेस्ट चाहिँ,
2: सडन कार्डियक डेथको एउटा कारण भनेको चाहिँ
1: हृदयघात भयो। तर म तपाईँलाई यहाँ अझै डाक्टर साहब अझै क्लियर पार्दिउँ ल, जस्तो आज चेकअप गरेको छ, सबै चिज फिट छ, सब चिज ठिक छ, खेलाडी मैदान उत्रिन्छ र ऊ अचानक मृत्यु हुन्छ भने त्यसलाई के मान्ने? फेरि कारण देखाइन्छ हृदयघात, सब ठिकठाक हुँदाहुँदै पनि त्यो के हो?
2: त्यो चाहिँ अर्को प्रकृतिको, त्यो पनि त्यो चाहिँ के हो, त्यो चाहिँ सडन कार्डियक डेथ हो, तर त्यसको कारण चाहिँ के हुन सक्छ, त्यस्तो कारण पनि हृदयघात हुन सक्छ। तर हामीले जुन देखिरहेछौँ, जस्तै एउटा युरोपियन गेममा एकजना खेलाडी ढले ढलेपछि उसलाई त्यहाँ प्राथमिक उपचार गर्यो, त्यो भनेको चाहिँ त्यसलाई चाहिँ च्यानलोप्याथी भन्छौँ हामी।
1: के भन्छौँ
2: त्यो च्यानलोप्याथी भनेको चाहिँ के भने, मुटुको जुन सेल भन्छौँ नि हामी, सेलहरूमा चाहिँ यो लवणहरू जस्तै सोडियम पोटासियम क्याल्सियमहरू चाहिँ आदान प्रदान हुने जुन एउटा च्यानल हुन्छ, त्यो च्यानलमा रोग हुँदाखेरि कहिलेकाहीँ मान्छेहरूलाई के हुन सक्छ भने खतरनाक खालको मुटुको चाल आउँछ, र त्यो खतरनाक खालको मुटुको चालले चाहिँ मान्छेको ज्यान दिन सक्छ। त्योदेखि बाहेकको अर्को पनि हुन्छ, हाइपरट्रोफिक कार्डियोमायोपेथी भन्ने हुन्छ। हाइपरट्रोफिक कार्डियोमायोपेथी भएका मान्छेहरू विशेष गरेर यो खेलाडीहरूमा हुन सक्छ, हाइपरट्रोफिक कार्डियोमायोपेथी भएका बिरामीहरू पनि यसरी एक्सर्साइज गर्दा कहिलेकाहीँ मुटुको खतरनाक चाल आएर ढल्न सक्छ। त्योदेखि बाहेकको अर्को एउटा पल्मोनरी इम्बोलिजम पनि हुन सक्छ। पल्मोनरी इम्बोलिजम भनेको चाहिँ मुटुबाट फोक्सोमा जाने रगतको नसा हुन्छ, जसलाई हामी पल्मोनरी आर्टरी भन्छौँ। त्यो पल्मोनरी आर्टरीमा जमेको रगत गयो भने पनि त्यस्तो बेला पनि पल्मोनरी इम्बोलिजम भएर सडन कार्डियक डेथ हुन सक्छ। त्यसले के हो भने, सडन कार्डियक डेथ भनेको केही पनि थिएन, अचानक कोही मान्छेको मृत्यु भयो भने त्यसलाई हामी सडन कार्डियक डेथ भन्छौँ। सडन कार्डियक डेथका कारणहरू चाहिँ फरक फरक हुन्छन्, ती फरक फरक कारणले हुन सक्छ। त्यो चाहिँ बिरामीको प्रकृतिमा, बिरामीको टेस्ट कसरी भयो, कहिलेकाहीँ हामीले यतिकै भन्न सक्दैनौँ। त्यसको लागि हामीले मरिसकेको मान्छेको मुटुलाई जाँच गरेर पनि पत्ता लगाउनु पर्ने हुन्छ।
1: भनेपछि खेल मैदानमा एउटा मुटु रोग विशेषज्ञ पनि ब्याकअप चाहिने रहेछ?
2: परेन, त्यसमा मुटु रोग विशेषज्ञ चाहिन्छ भन्ने छैन, तर के भने एटलिस्ट त्यो ठाउँमा त्यस्तो घटना हुन गयो भने कोही एउटा जान्ने, सिपिआर गर्न जान्ने मान्छे चाहियो।
1: अर्को, नेताहरूले भाषण गर्दा गर्दै मृत्यु भएको पनि हामीले पाएका, नेपालमै पनि त्यही घटना भयो, यो चाहिँ
2: भयो हो। त्यो चाहिँ हुन सक्ने सम्भावना चाहिँ उहाँलाई हृदयघात भएको हुन सक्छ, हुन सक्छ हृदय। मैले अघि भने नि सडन कार्डियक डेथ भनेको जुन अघि तपाईँले परिकल्पना गर्नुभएको अथवा भनिरहनुको घटना छ, त्यो हामीले पहिलो नम्बर के हो त भन्दा त्यो सडन कार्डियक भयो होइन। सडन कार्डियक डेथ हुनेमा विभिन्न कारणहरू हुन्छन्, त्यसमध्येको सबभन्दा प्रमुख कारण चाहिँ के हो त, हृदयघात मुटुको रोग भयो। त्यसैले एउटा मान्छे कोही भाषण गरिरहेको थियो अथवा केही गरेर बसिरहेको थियो, अचानक मृत्यु भयो भने त्यो हुन सक्ने सम्भावना भनेको चाहिँ यो हृदयघात मुटुको रोग भयो। अब कोही मान्छे खेलिरहेको बेलामा ढल्यो र उसको चाहिँ मुटुको चाल गडबड भएर मृत्यु भयो भने त्यो बेलामा चाहिँ हामी एरिथमिया भएको भन्छौँ, अथवा मुटुको खतरनाक खालको मुटुको चाल आउने र मुटु मान्छेलाई ढाल्ने र ज्यान लिने, त्यो फेरि अर्को ग्रुपमा भयो। त्यसैले मुटु रोगका विधाहरू धेरैवटा छन्।
1: नेपालमा डाक्टर साहब, अब तपाईँ आफै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा हुनुहुन्छ, त्यसको पूर्व कार्यकारी निर्देशक भएर पनि काम गर्नुभयो पोलिसी लेभलमा,
2: होइन?
1: कस्तो कस्तो टेन्डेन्सी छ नेपालमा, कस्तो प्रकारको बढी चाहिँ ट्रेन्ड देखिएको छ मुटु सम्बन्धीका रोगको?
2: नेपाल गंगालालको तथ्याङ्कहरू हेर्ने हो भने नेपाल अब यो रिफरल सेन्टर पनि भयो, देशभरिबाट बिरामी आउने भएकोले यहाँनिर चाहिँ मुटुका रोगहरू सबै जति प्रकारका छन् ती सबै प्रकारका मुटु रोग देख्न सकिन्छ। तर गंगालाल को विगत 10-15 वर्षदेखिको हाम्रो यो एडमिसन भएका बिरामीहरूको ट्रेन्डलाई हेर्ने हो भने अहिले लगभग 50% बिरामीहरू चाहिँ हृदयघात मुटुको रोगको कारणले गर्दा भर्ना हुन्छ। त्यसैले के भन्न सकिन्छ भने अहिले नेपालको कन्टेक्स्टमा हेर्ने भने हृदयघात मुटुको रोग चाहिँ नम्बर वान मुटुको रोग हो, यसरी भन्नु।
1: यसको कारण के हो, कारण ज्यादा?
2: अब कारण ज्यादा चाहिँ के हो भने यसको दुईटा पक्ष छ, एउटा होइन
1: हजुर।
2: एउटा पहिलो पक्ष भनेको चाहिँ के हो भने हाम्रो जीवनशैलीमा आएको परिवर्तन सँगसँगै,
1: हजुर
2: होइन, जीवनशैलीमा आएको परिवर्तन सँगसँगै हाम्रो मानिसहरूमा हृदयघातको जोखिम बढ्न गई, हृदयघातको बिरामीहरू बढ्न थाले पहिलो नम्बरमा,
1: हजुर।
2: एउटा नम्बर चाहिँ त्यो हो, के भने हाम्रो जीवनशैलीमा परिवर्तन आयो त्यसले गर्दा। अर्को
1: जीवनशैली, यो जीवनशैलीको कुरा र अन्यथा नलिनु होला, जलवायुको विषय उस्तै उस्तै लाग्छ मलाई, यो के हो,
2: यो
1: के हो भन्नु त, जे चिजमा पनि नेपालमा रोगको केन्द्र जीवनशैली भनेर थाप्नमा हालिदिएको छ,
2: यो सत्यता हो, सत्यता, सत्य कुरालाई सत्य भन्नुपर्छ।
1: त्यो कसरी हो, जीवनशैली के हो त,
2: म भन्दै, जस्तै पहिले हामी जुन तरिकाको खानपिन थियो हाम्रो, त्यो परिवर्तन भएको छ, एक नम्बर।
1: पहिले तपाईँले भनेको पहिलेसँग कुरा गर्ने, त पहिले मान्छेको औषध आयु र अहिलेको औषध आयु बढेको छ नि त, फेरि
2: औषध आयु बढ्ने क्रमसँगै, औषध आयु बढ्ने क्रमसँगै हामीले
1: खराबी अवस्थाले त झन् बढाउनु पर्ने हो, औषध आयु त घटाउनु पर्ने हो,
2: होइन होइन होइन, यस्तो यस्तो यस्तो, त्यसलाई चाहिँ छुट्टै छुट्टै जाउँ। पहिले औषधायु घट्नुको कारण के छ भने सर्ने रोगहरूको कारणले गर्दा मान्छेको मृत्यु चाँडै हुन्थ्यो, जस्तै झाडा पखाले गर्दाखेरि बच्चाहरू 5-10 वर्षको उमेरमा मर्थे, अथवा झाडा पखाला अथवा औलो लाएर 10-12 वर्षमा मर्थे, त्यसरी के हुन्थ्यो भने त्यो कम भयो। तर के छ भने कतिपय रोगहरू जस्तै यही हृदयघात मुटुको रोग पनि उमेर बढ्दै जाने क्रममा बढ्छ, जस्तै 20 वर्षकोलाई हृदयघात हुन सक्ने सम्भावना कम हुन्छ भने 80 वर्षकोलाई हृदयघात हुन सक्ने सम्भावना बेसी भयो,
1: होइन?
2: त्यसले हामी धेरै बाँच्न थाल्यौँ भने हृदयघातका पेशीहरू देखिन थाले एउटा नम्बर त्यो भयो. अब अर्को चाहिँ के भने हाम्रो जीवनशैलीमा परिवर्तन कहाँ आएको छ भन्दाखेरि हामी चुरो धेरै खान थाल्यौँ, निष्क्रिय जीवनशैली धेरै बिताउन थाल्यौँ, चिल्लो बोसोको सेवन बेसी भयो, मासु जन्य खानेकुराहरू बेसी हुन थालेपछि के हो भने मुटुको नसामा यी कारणले गर्दा बोसो जन्म थाल्यो र हृदयघात हुन सक्ने सम्भावना बढ्यो. पहिलो. अर्को नम्बर. तेस्रो नम्बरमा के छ भने हामी जस्तै याद गरौँ हामी आजभन्दा 20-30 वर्ष अगाडि कोही मान्छे अचानक मृत्यु भयो भने घरमै ढक मर्छ होइन त, घरमै मर्थ्यो किनभने उसले नजिकको हस्पिटल पनि जान पाउँदैन थियो, केही पनि हुँदैन होइन त. तर अब के हुन थाल्यो भने त्यो मान्छेले अलिकति गाह्रो हुने थियो, के पुग्ने भयो त नजिकको हस्पिटल जाने भयो, उसले एउटा इसिजी अथवा केही जाँच गर्ने भयो, त्यो इसिजी गरेर हेर्ने त्यो थाहा हुने भयो, त्यो हृदयघात भयो भनेर थाहा पाउने भयो, त्यसले हृदयघातका नम्बर बढे. अब अहिले अहिलेको सबभन्दा विकराल के अरे हाम्रो युवा पुस्तामा हुने जुन हृदयघात छ नि बढिरहेको, त्यो चाहिँ अहिलेको ठुलो समस्या हो. किनभने पहिले पहिले हामी 70-80 वर्षकोमा हृदयघात हुँदा देखेको चाहिँ कमनली लिन्थ्यौँ, तर अहिले 20-25 वर्षका मान्छेहरू चाहिँ हृदयघात भएर आएको छन्, त्यो चाहिँ अलिक एबनर्मल भयो. त्यो चाहिँ किन आयो त भन्दाखेरि अहिलेको युवा पुस्ता चाहिँ कस्तो छ त भन्दाखेरि अहिलेको युवा पुस्ता सुती चुरोट जङ्क फुडको सेवन बेसी गर्ने, एक्सर्साइज नगर्ने, होइन अलिकति आकर्षित पनि छ नि त हाम्रो युवा जमात होइन, अलिकति एग्रेसिभ टाइप छ. यी सबै कारणहरूले गर्दा जीवनशैलीमा त परिवर्तन आयो नि त. जस्तै हामी पहिले पहिले के गर्थ्यौँ एउटा ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि हामी हिँडेर जान्थ्यौँ होला, तर अहिलेको युवा पुस्ता के भन्छ एउटा ठाउँबाट अर्को ठाउँमा जानु पर्यो भनेदेखि ऊ हिँडेर जाँदैन, सकभर बसको अथवा मोटरसाइकलको प्रयोग गर्छ. साइकल राम्रो हो नि त एक्सर्साइज तरिकाले, तर अहिले हेर्नु त साइकल प्रयोग गर्ने मान्छेहरूको संख्या घटेर गएको छैन. यो के भन्छ जीवनशैलीको परिवर्तन हो कि होइन. पहिले पहिले के थियो हाम्रो गाउँतिर अथवा हाम्रा सहरहरूमा पनि हामी धेरै जस्तो यो वनस्पति जन्य खानेकुराहरू बेसी खान्थ्यौँ, हामीले मासु खाने भनेको कहिले काहीँ हुन्थ्यो, तर अहिले हेर्नुहोस् त हाम्रोमा चाहिँ मासु अथवा चिल्लो बोसोको सेवन बढाएको छ कि छैन, बढाएको छ होइन. अब यी तथ्यहरू त्यसमाथि अर्को पनि हामी भन्छौँ एयर पोल्युसन पनि वान अफ द कज अफ हृदयघातको बढ्नुको एउटा कारण हो.
1: अनि
2: याद गर्नुहोस् त आजभन्दा 15-20 वर्ष अगाडिको हाम्रो वायु र अहिलेको वायुमा कति परिवर्तन आएको छ, यी तमाम कुराहरू एउटै कुराले होइन, यी तमाम कुराले गर्दाखेरि चाहिँ के भन्छ हृदयघात.
1: अब मेरो कन्डिसनल प्रश्न छ डाक्टर साहब, जस्तो मोटोपना नभएको, चुरोट रक्सी जाँड बिडी माछा मासु चिल्लो पदार्थ नखाने, नियमित व्यायाम पनि गर्ने मानिस पनि हृदयघातको शिकार भएको छ, त्यो किन हुन्छ?
2: हुन सक्छ, हुन सक्छ. यसमा के बुझ्नु पर्यो भने मैले कहिले पनि के भनेको छैन भने चुरोट नखाने बित्तिकै हृदयघात हुँदैन भनेको छैन. के हो भने कसरी बुझ्नु पर्यो चुरोट खाने मान्छेलाई चुरोट नखानेको तलामा हृदयघात हुन सक्ने सम्भावना धेरै नै बेसी हुन्छ. उच्च रक्तचाप हुने मान्छेलाई उच्च रक्तचाप नहुने मान्छेको तुलनामा हृदयघात हुन सक्ने सम्भावना बेसी हुन्छ
1: होइन.
2: अब यी केही कारणहरू हामीलाई थाहा छ, यी कारणले गर्दा हृदयघातको जोखिमलाई बढाउँछ भन्ने थाहा छ. तर हामीलाई हामी अहिले पनि हामी मेडिसिन पढ्छौँ, म के भन्न सक्दिनँ भने मलाई हृदयघात हुने कारणहरू सबै थाहा छ, मलाई पनि थाहा छैन, कसैलाई पनि थाहा छैन, बुझ्नुभयो त. ती कारणहरूलाई त हामीले थाहा नै छैन, हाम्रो मेडिकल साइन्सले अहिले पनि पत्ता लाउनै सकेको छैन कि कतिपय कारणहरू त हामीलाई पनि थाहा छैन. ती कारणहरू जबसम्म हामी पत्ता लाउँदैन तबसम्म अरू सबैलाई उपचार गरे पनि हृदयघात हुन सक्ने सम्भावना त छ नि त होइन र.
1: सबै सतर्कता अपनाउँदा अपनाउँदै पनि
2: हृदयघात सम्भावना हुन्छ. तर के हो भने सतर्कता अप्नायो भने के हुन सक्छ भने 1,00,000जनामा 10 जनालाई हृदयघात हुन्थ्यो भने यदि यी तरिकाहरू अप्नायौँ भने 1,00,000मा 5 जनालाई होला.
1: तर जोखिम जोखिम जोखिम घट्ने मात्रै हो.
2: यस सर,
1: नहुने कुरा ग्यारेन्टी होइन.
2: होइन, नहुने कुरा ग्यारेन्टी. जस्तै कसैले पनि भन्न सक्दैन कि हामी त निकाल्न पनि सक्छौँ. म तपाईँलाई भनिदिउँ,
1: हजुर,
2: म तपाईँलाई के भन्न सक्छु भने जस्तै एकजना मान्छे आयो,
1: हजुर,
2: उसको हामीले ब्लड प्रेसर नाप्यौँ, उसलाई चाहिँ कोलेस्ट्रोल नाप्यौँ, उसको सुगरको लेभल माप्यौँ, उसले चुरो खान्छ कि खाँदैन थाहा पायौँ, र उसको उमेर थाहा पायौँ भने हामीले त्यो मान्छेलाई भविष्यमा 10 वर्षमा हृदयघात हुन सक्ने सम्भावना कति हो, जीवनभरमा हृदयघात हुन सक्ने सम्भावना कति हो निकाल्न सक्छौँ. तर कोही पनि मान्छेको त्यो तथ्याङ्कमा जिरो चाहिँ आउँदैन,
1: जिरो आउँदैन,
2: आउँदैन. भनेको चाहिँ जोखिम रहन्छ, कसैलाई कम कसैलाई बेसी, त्यो चाहिँ उसको उसमा भएका केही प्यारामिटरहरू केही रोगको आधारमा.
1: तपाईँ आफै मुटु रोगको विशेषज्ञ हुनुहुन्छ, तपाईँ नै आफै पनि हृदयघात नआउने कुराको ग्यारेन्टीबाट मुक्त हुनुहुन्न?
2: मुल्न सक्दैन. किन सक्दिनँ भने हो मैले सबै कुरा ध्यान दिएको छु होइन, मैले चुरोट खाँदिनँ, जाँड रक्सी खाँदिनँ, त्यसपछि म नियमित रूपमा व्यायाम गर्छु, चिल्लो सेवन बेसी गर्दिनँ, आफ्नो तौललाई पनि सन्तुलित राखेको छु, निष्क्रिय जीवनशैली बिता छैन, चिन्तामुक्त जीवनशैली बिता छैन, म कहाँ कुनै रोग छैन. तर पनि किनभने म उमेर बढ्दै जाने क्रममा भयो, फेरि के भने मेरा बाबाआमालाई यस्तो मुटुको रोग लागेको छ भने मलाई त्यो लाग्न सक्ने सम्भावना बेसी हुन्छ. र कतिपय कुरा त ती रिस्क फ्याक्टर त हामीलाई थाहा पनि छैन मेडिकल साइन्सलाई, भने चाहिँ मलाई पनि हृदयघात हुन सक्ने सम्भावना
3: छ। तर त्यो के हो भने यदि मैले चुरोट खाने भने फेरि मेरो त्यो रिस्क बढ्थ्यो, चुरोट खाँदिनँ त्यसलाई मेरो कम छ,
1: अब
3: एक्सपायर गर्छु मेरो कम छ,
1: ओके डाक्टर साहब। अब दुईटा चीज बताइदिनुहोस् त, जस्तो मुटु रोगसँग सम्बन्धित को रिलेट तपाईँले अघि बारम्बार भनिरहनु भएको दुईटा चीजको विज्ञान बताइदिनुहोस्, जस्तो ब्लड प्रेसर र तपाईँले भन्नुभयो बोसो, खराब बोसो, कोलेस्ट्रोल हो क्यार होइन, यी दुईटा चीजको सम्बन्ध मुटु रोगसँग के हो, के हो बीपी, के हो कोलेस्ट्रोल, यसको सम्बन्ध के हो मुटुसँग,
3: यसको सम्बन्ध के हो भने
1: के हो बीपी,
3: बीपी भनेको ब्लड प्रेसर भनेको मुटुले रगत फाल्नको लागि मुटुका नसाहरूमा प्रेसर क्रिएट गर्छ, त्यसलाई हामी ब्लड प्रेसर भन्छौँ।
1: त्यो पनि तल्लो र माथिल्लो भन्नुहुन्छ नि त तपाईँहरू फेरि,
3: हामी सिस्टोलिक र डायस्टोलिक
1: भन्छौँ,
3: त्यो बेस ब्लड प्रेसर बढ्ने भयो भने हामी त्यसलाई उच्च रक्तचाप भएको भन्छौँ।
1: सामान्यतया कति हुनु पर्यो त्यो,
3: हामी साधारणतया नर्मल भनेको 122 सिस्टोलिक ब्लड प्रेसर, डायस्टोलिक 80 भन्दा कम,
1: हजुर
3: त्योभन्दा माथि भयो भने हामीलाई ब्लड
1: जस्तो माथिको 120 छ, तलको चाहिँ 100 अथवा 90 छ, के हुन्छ
3: 100 छ भने पनि त्यो पनि उच्च रक्तचाप गइसक्यो,
1: 90 पनि उच्चमै गयो,
3: उच्चमा गयो भनेपछि अब उच्च रक्तचापलाई उपचार गर्नु पर्यो। उच्च रक्तचापलाई उपचार नगर्ने भने मान्छेलाई उच्च रक्तचाप भइसकेपछि, मेरो उच्च रक्तचाप छैन अर्को मान्छेको उच्च रक्तचाप छ भने, उच्च रक्तचाप हुने मान्छेलाई भविष्यमा गएर हृदयघात, स्ट्रोक अथवा प्यारालाइसिस, त्यसपछि आएर किडनी फेलियर देखि अरू रोग लाग्न सक्ने सम्भावना बेसी हुन्छ।
1: उपचार के हो त ब्लड प्रेसरको,
3: ब्लड प्रेसरको उपचार त दुई तरिकाबाट गर्न सकिन्छ, एउटा जीवनशैलीको परिवर्तनबाट गर्न सकिन्छ, अर्को भनेको चाहिँ हामीले चाहिँ
1: औषधिको
3: सेवन, यो दुइटै कुरा गर्नुपर्छ, कसै कसैलाई औषधिको सेवन बिना पनि पुग्न सक्छ। तर
1: तपाईँको सुझाव चाहिँ, अब यो ब्लड प्रेसरसँग सम्बन्धित औषधि खाने पनि धेरैजना पेसेन्टहरू हुनुहुन्छ होइन, यो एकदम आजको चेतनामूलक कार्यक्रम छ, हामी सधैँ राजनीतिक बस गर्थ्यौँ, तपाईँले एउटा कुरा क्लियर भनिदिनुहोस्, कुन तह पार गरे पछाडि अनिवार्य औषधिमा जानुहोस्, यतिसम्म चाहिँ तपाईँ कसरत व्यायाम जीवनशैलीबाट ठिकठाक गर्नुहोस् भन्ने तपाईँको प्रेस्क्राइब हो,
3: त्यो मैले समूहगत रूपमा भन्न सक्दिनँ, मैले व्यक्तिगत रूपमा हेर्छु,
1: तर इन जेनरल तपाईँ
3: इन जेनरल यसो, यो इन जेनरलमा गरेर पनि हामी बिग्रेका हौ होइन, हाम्रा बिहानले दुःख थाका हुन्, के हो भने जस्तै मानिलिउँ कोही मान्छेको चाहिँ मानिलिउँ उसलाई मधुमेह छ,
1: हजुर
3: होइन त, मधुमेह छ, मधुमेह छ भने त उसको प्रेसर अलिकति पनि बेसी भने हामी सकभर उसलाई औषधि प्रयोग गर्छौँ होइन, त्यसले के हो भने हामीले बुझ्नुपर्ने कुरा, हामीले भनिने के हो भने हामीले मेसेज दिनुपर्ने, यदि तपाईँलाई उच्च रक्तचाप लागेको छ भने नजिकको स्वास्थ्य संस्थामा गएर जचाएर तपाईँको अरू प्यारामिटर पनि हेरेर, यदि स्वास्थ्य कर्मीले तपाईँलाई औषधि आवश्यक छ भन्नु भने औषधि खाने हो, यदि औषधि आवश्यक छैन अहिले तपाईँले जीवनशैलीबाट कन्ट्रोल गर्न सकिन्छ भने जीवनशैलीबाट कन्ट्रोल गर्न पनि सकिन्छ।
1: डाक्टर यसमा पनि अलिकति डिटेल बुझाइदिउँ, दुईटा कन्डिसनमा मानौ कसैलाई तपाईँको बोर्डर तहमा पुगेको सुगर छ,
3: हजुर,
1: उसको चाहिँ प्रेसर चाहिँ मानौ त 120/90 अथवा 80 वरिपरि छ भने त्यसले के गर्ने,
3: यस्तो त्यही त मैले भने यो व्यक्तिगत क्वेसन सोध्ने
1: होइन, किनकि यस्ता यस्ता खालका क्याटेगोरी हुन सक्छन्, यो त छ, मैले तपाईँलाई त्यस आधारमा सुझाव माग्दैछु, त्यसले औषधि खाने कि कसरत गर्ने,
3: यस्तो यस्तो यस्तो मैले के भने अलिकति पनि रक्तचाप बढाएको छ भने ती सबै मान्छेले एक्सर्साइज गर्ने, नुन कम खाने, चिल्लो बोसोको सेवन कम गर्ने, तौललाई घटाउने, यी सबैले गर्नु पर्यो, ब्लड प्रेसर नभएका मान्छेले पनि गर्नु पर्यो,
1: पहिलो
3: परिहाल्यो होइन, अब बाहिर औषधि खाने कि नखाने भन्ने कुरा चाहिँ यो चाहिँ कम्प्लेक्स क्वेसन हो, यस्तो परिस्थिति जन्य कुरा गरेर यस्तो डिसिजन गर्न पाइँदैन, गर्नु राम्रो होइन, त्यो बिरामीले चाहिँ डक्टरको सल्लाह अनुसार मात्र गर्ने हो के, नभएदेखि मैले पनि अहिले तपाईँले भनेको डेटाको आधारमा औषधि खानुपर्छ पर्छ, किनभने मलाई थाहा छैन ऊ धेरै मोटो छ कि उसले रक्सी धेरै खाइरहेको छ कि उसको नुन बेसी छ, त्यसले यी तमाम कुराहरूलाई विचार गरेर मात्र हामीले हेर्नुपर्ने हुन्छ, त्यसैले यो चाहिँ व्यक्तिगत प्रश्न जस्तो छ, यसलाई चाहिँ मैले चाहिँ के भन्छ नि त्यो व्यक्तिले
1: यो व्यक्तिगत भन्दा नि क्याटेगोरिकल्ली प्रश्न हो,
3: क्याटेगोरिकल्ली चाहिँ उत्तर नगरौँ यसलाई,
1: ओके, अर्को ल ठिक छ, अर्को खराब बोसो कोलेस्ट्रोलको कुरा तपाईँहरूले हेर्ने इन्डिकेटर टिजी भन्नुहुन्छ क्यार होइन, तपाईँको
3: होइन हामी त्यसरी भन्दैन, हामी लिपिड प्रोफाइल भन्छौँ,
1: लिपिड प्रोफाइल, ओके, लिपिड प्रोफाइलमा के प्यारामिटर हो,
3: विशेष गरेर चारवटा कुरा हुन्छन् है त,
1: हजुर,
3: एउटा टोटल कोलेस्ट्रोल हुन्छ, एउटा एचडिएल हुन्छ, एउटा एलडिएल हुन्छ, एउटा टिजी हुन्छ,
1: हजुर है, हजुर,
3: हामीले विशेष गरेर हेर्ने भनेको दुईटालाई हेर्छौँ, विशेष गरेर हेर्ने भनेको हृदयघातसँग चाहिँ यसको सम्बन्ध छ, टोटल कोलेस्ट्रोल र एलडिएल, विशेष गरेर अझ एलडिएल हो, हामीले अहिले एलडिएललाई मात्र फोकस गरौँ, अब यो एलडिएल पनि प्रत्येक व्यक्ति अनुसार एलडिएलको लेभल फरक फरक हुन्छ, जस्तै मानिलिउँ कसैको एलडिएल त्यही नर्मल हुन सक्छ, तर कसैको लागि त्यही एलडिएल चाहिँ धेरै हुन सक्छ, यो के आधारमा भर पर्छ त भन्दाखेरि उसका अरू प्रोफाइलहरू के छन् भन्ने कुरामा डिपेन्ड गर्छ, जस्तै यदि कोही मान्छेको सुगर छ अथवा डायबिटिज छ भने उसको कोलेस्ट्रोल जति सुकै भए पनि उसलाई कोलेस्ट्रोलको औषधि, कोलेस्ट्रोल घटाउने औषधि कम्पलसरी हो,
1: हजुर,
3: खानै पर्छ, होइन तर एकजना मान्छे चाहिँ सुगर पनि छैन प्रेसर पनि छैन तर उसको कोलेस्ट्रोल निकै नै बेसी देखिन्छ भने पनि कहिलेकाहीँ औषधि खानु नपर्ने हुनसक्छ त्यो कन्डिसनमा उसले लाइफ स्टाइल मोडिफिकेसन गरेर पनि कोलेस्ट्रोललाई कन्ट्रोल गर्न सक्छ त्यसैले के भने यो चाहिँ व्यक्तिगत क्वेसन भयो है त
1: होइन त्यसको के हो त एउटा अप्टिमम त्यसको लिमिट के हो त त्यो तपाईँले भनेको
3: हो त्यसको चाहिँ के हो भने अहिले चाहिँ कोलेस्ट्रोल कति राख्ने भन्ने कुरा चाहिँ त्यो व्यक्तिको रिस्कमा भर पर्छ
1: हजुर
3: बुझ्नुभयो त यदि त्यो व्यक्तिलाई रिस्क बेसी हुनेवाला छ भविष्यमा भने त्यसलाई कोलेस्ट्रोलको औषधि चाहिन्छ यदि त्यो रिस्क धेरै नै कम छ भने त्यो चाहिँ हामीले निकाल्न सक्छ भनेर हामीलाई गाइडलाइनमा मैले अघि पनि भनेको थिएँ एउटा डेटाहरू हालिसकेपछि टक्क रिस्क निक्लिन्छ त्यो रिस्क कति भयो भने चाहिँ औषधि खाने कति हो भने चाहिँ नखाने भने क्लियर कट गाइडलाइन हामी चाहिँ मलाई मन लाग्यो भनेर कोलेस्ट्रोलको औषधि लेख्ने मलाई मन लाग्यो भने छैन कि हामी चाहिँ एउटा कन्क्रिट डेटा छ त्यो डेटाको आधारमा चाहिन्छ चाहिँदैन भनेर डिसाइड गर्नुहुन्छ
1: लिपिड प्रोफाइलमा तपाईँहरू टोटल कोलेस्ट्रोल र एचडिएल
3: टोटल कोलेस्ट्रोल एलडिएल
1: एलडिएल
3: एचडिएल किनभने एचडिएल भनेको चाहिँ राम्रो कोलेस्ट्रोल हो होइन जति धेरै भयो त्यति राम्रो हो तर के छ भने यो कम भयो भने त्यसलाई बढाउने चाहिँ जम्मा दुईटा कारणले मात्र बढाउन सकिन्छ एउटा एक्सर्साइजले बढाउन सकिन्छ अर्को साग सब्जी र फलफुलको सेवनले बढाउन सकिन्छ त्यसैले यो दुईटा कुरालाई हामी किन यसमा कुनै औषधि हुँदैन एलडिएलमा हामीले घटाउने भनेको हृदयघात मुटुको रोग लाग्नबाट बचाउने भनेको चाहिँ मेन हामीले ट्रिट गर्ने भनेको एलडिएललाई
1: मेजर यी चिज चाहिँ हेरेर ठिकठाक राख्नुहोस् तपाईँको सुझाव अब लक्षणको कुरा भयो तपाईँहरूले हेर्ने प्यारामिटरको कुरा भयो आउनै नदिनका लागि चाहिँ मूलत सक्रिय जीवन र
3: सुर्ती चुरोट जाँड रक्सीको सेवन विशेष गरेर हृदयघात मुटुको लागि चाहिँ सुर्ती चुरोट जाँड रक्सी बन्द नुन कम चिल्लो बोसो कम निष्क्रिय जीवनशैली नबिताउने या सक्रिय जीवनशैली बिताउने आफ्नो तौललाई सन्तुलित राख्ने नियमित रूपमा व्यायाम गर्ने
1: अनि वर्षको एक दुई चोटि चाहिँ तपाईँले भनेको त्यो लिपिड प्रोफाइल चाहिँ गर्ने हो कि अरू केही मूलकै जाँच
3: त्यसमा पनि अनुसार फरक फरक छन् कहिले गर्ने भनेर होइन
1: हजुर
3: जस्तै
1: सामान्यतया के गर्ने त
3: सामान्यतया आफूले कोलेस्ट्रोल सधैँ नर्मल छ भने तिनदेखि पाँच वर्षमा जचाए पनि हुन्छ यदि आफूले कुनै
1: मुटुकै स्पेसिफिक
3: मुटुकै स्पेसिफिक
1: ए लिपिड प्रोफाइलहरू चाहिँ वर्षको एक दुईचोटि गरिराख्ने
3: हजुर
1: हस् डाक्टर साहब यो महत्वपूर्ण समय संवादको लागि धन्यवाद
3: हस् धन्यवाद
0: रेडियो पावर घटना विषयको सशक्त संवाद
4: हजुरको रेडियो 102.1 मेगाहर्ज
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
5: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
6: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
5: उपाय नम्बर तीन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
6: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
5: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
6: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
5: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
6: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
5: पानीको मुहान वरिपरि रूख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
5: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
7: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
7: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
5: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
7: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
7: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402039, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
6: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 0485403। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
10: को लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरू लागू हुनेछन्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
12: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।

0: एकजना व्यक्तिको मात्र यो समस्या भएन, विधि प्रशासनकै समस्या हो, प्रक्रियाकै समस्या हो, यो विषयमा हामी अनुसन्धान गर्छौँ।
1: सड़क बिग्रिँदा कोरला नाकाबाट आउने चाडबाडका सामानलाई लिएर चिन्तामा व्यवसायी।
2: आइरहेका सामानहरू दसैँ तिहार लक्षित नै सामानहरू हो, मेसिनमा अगाडि सबै ठाउँमा पुग्नुपर्ने, अब त्यो सम्भावना चाहिँ एकदम न्यून भएर आएको छ।
1: एक रिपोर्ट। र वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाउनेहरूद्वारा आक्रमण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। आफ्नो घरबाट भाग्न बाध्य भएको एक परिवारको कीर्तिलाई वञ्चित गर्दै इजरायली बस्ती बसाउने 100 भन्दा बढ़ीले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा आक्रमण गरेका छन्। इजरायली सेनाले उनीहरूले ढुङ्गामुढा गरेको, सड़क अवरोध गरेको र जालुदमा घरहरू र सवारी साधनमा आगजनी गरेको बताएको छ। तीनजना इजरायली सीमा अधिकारीहरू घाइते भएका छन्। बस्ती बसाउने समूहको महिनौको दुर्व्यवहार र आक्रमणपछि ती प्यालेस्टिनी परिवार जुलाईमा विस्थापित भएका थिए। जेरुसलेमबाट बीबीसीकी योलान्डा नेल भन्छिन्, यसै महिना इजरायलको उच्च अदालतले उक्त घरका मालिकहरूलाई फर्कन दिनुपर्ने फैसला गरेको थियो, तर बस्ती बसाउनेहरूले उनीहरूको घर र कारमा आगजनी गरेपछि उनीहरू पुनः भाग्नु परेको छ। प्यालेस्टिनीहरूले बस्ती बसाउनेहरूले ढुङ्गा प्रहार गर्दा नजिकैको गाउँसम्म झडपको अवस्था निम्तिएको बताएका छन् बीबीसी संवाददाताको भनाई। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त हिंसाको निन्दा गर्दै पुनः एकपटक उनकै शब्दमा दंगाकारीको सानो समूहलाई आरोप लगाएका छन्। आवास संकटसँग जुझ्ने प्रयास गरिरहेको स्पेन सरकारले सन् 2030 घरबाट निष्कासन गर्ने प्रक्रियामा प्रतिबन्ध लगाउने योजनामा सहमति जनाएको छ। घर भाडामा भीषण वृद्धिपछि 87 वर्षीय महिलालाई आफ्नो वासस्थान छाड्न बाध्य बनाइएको घटनाले देशव्यापी प्रदर्शन निम्त्याएपछि यो निर्णय गरिएको हो। अहिले उनी आफू पहिले बसेकै ठाउँमा फर्किएकी छन्। स्पेनकी स्वास्थ्य मन्त्रीले लीजको म्याद थप्ने सहितका व्यवस्थाको नयाँ प्रावधानले 50 लाख मानिसलाई फाइदा पुर्याउने बताएकी छन्। उक्त व्यवस्थालाई सदनले अनुमोदन भने गर्नुपर्नेछ। युक्रेनलाई मानवरहित साधन आपूर्ति गर्ने एउटा रक्षा कम्पनीमा आगजनी गरिएको घटनापछि इस्टोनियाले रूसमाथि जानाजान विध्वंसात्मक गतिविधि गरेको आरोप लगाएको छ। इस्टोनियाका विदेश मन्त्रीले टालिन स्थित रोबोटिक्स फर्ममा भएको आगलागीमा रूसी सुरक्षा निकायको हात रहेको उल्लेख गरेका छन्। क्रेमलिनले आक्रमणमा आफ्नो हात रहेको अस्वीकार गरेको छ। मलेसियाले शरणको खोजी गरिरहेका झण्डै 5,000 जना व्यक्तिलाई उनीहरूको देश म्यानमार फिर्ता गरेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। म्यानमारको सैनिक सरकारसँग भएको एउटा विवादास्पद सम्झौतापछि मलेसिया सरकारले उक्त प्रक्रिया थालेको थियो। 1500 व्यक्तिहरूलाई पानी जहाज मार्फत मंगलबार पठाइँदैछ। मलेसियाले उक्त स्वदेश फिर्ती स्वैच्छिक रहेको जनाएको छ, तर संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले आफूलाई फर्कने व्यक्तिहरूसँग भेट्न नदिइएको जनाएको छ। र टोकियोमा 140 वर्ष यता पहिलो पटक लगातार 34 दिनसम्म वर्षा भएको अधिकारीहरूले बताएका छन्। दुईवटा समुद्री आँधीहरूले जापानको राजधानीमा सेप्टेम्बरमा भीषण वर्षा निम्त्याएको थियो र अबको 2 दिन थप वर्षा हुने अपेक्षा गरिएको छ। जापानको मौसम विभागले विश्वभर मौसमी प्रणालीमा ठूलो उतार चढ़ाव निम्त्याएको एल निन्योका कारण वर्षा लामो समय भइरहेको उल्लेख गरेको छ। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
1: साझापखमा पुनः स्वागत छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा उठाएर लगेका विषयमा सरकारमाथि प्रश्न उठिरहेका बेला सरकारका प्रवक्ताले उनलाई प्रहरीले पक्राउ वा नियन्त्रणमा नलिएको बरू सुरक्षा प्रदान गरेको दावी गरेका छन्। आज पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले जबरालाई कुनै अपरिचित समूहबाट धम्की आएको र त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका हुन्। असोज 10 गते मध्यराति प्रहरी अधिकारीहरूले घरमा सुतिरहेका जबरालाई उठाएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेका र करिब 10 घण्टापछि परिवारको जिम्मा लगाएका विवरण सार्वजनिक भएका थिए। जबराले अहिलेसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। त्यसयता यस घटनालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ। कतिपयले यसलाई विधिको शासनको पालनासँग जोडेर प्रश्न उठाइरहेका छन्। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले जबरा सम्बन्धी घटनाबारे बुझ्न नदिइएको विषयमा आज अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुखलाई बोलाएर सोधपूछ गरेको अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले यस मामिलासँग सम्बन्धित सोधपूछ कार्यको नेतृत्व गरिरहेका मानवाधिकार आयोगका सदस्य मनोज दुवाडीलाई टेलिफोन सम्पर्क गरी यस प्रकरणमा आयोगको अहिलेसम्मको बुझाइ के हो भनेर सोधेका छौं।
0: यसमा हामीले खास अनुसन्धान गर्न सकेको छैन। पीड़ित पक्षबाट कुनै पनि उजुरी निवेदन हालेका आएको छैन। हामीले यसमा जानकारी दिनलाई तत्काल प्रहरी कार्यालयमा हामी गएको हो। प्रहरी कार्यालयमा हामीलाई प्रवेश दिइएन। नदिएपछि हामीले प्रहरी कार्यालयका अधीक्षकहरूलाई बोलाएर कारवाही अगाडि बढाएका छन् हाम्रो कारवाहीहरू। र अब अहिले पूर्व प्रधान न्यायाधीश आफ्नो निवासमै हुनुहुन्छ भन्ने मैले विवाद भएन। उहाँबाट पनि कुनै उजुरी बाजुर हामी कहाँ आएको अवस्था छैन। त्यस कारण हामीले त्यसतर्फ अहिले कुनै अनुसन्धान शुरू गरेका छैनौँ।
1: आयोगले यो घटनाको बारेमा प्रहरी वा सम्बन्धित सरकारी निकायसँग आज जानकारी लिएको भन्ने विवरणहरू आएका छन्। तपाईँहरूले ती निकायसँग चाहिँ के कस्ता कुराहरू बुझ्न खोज्नु भएको र अहिलेसम्म के पाउनु भयो त्यसमा?
0: त्यसमा चाहिँ हामीले चाहिँ के भन्दा हाम्रो चाहिँ संविधान र कानूनले दिएको हाम्रो अधिकार जुन छ कारागारमा र हिरासत कक्षहरू हामीले चाहिँ भिजिट गर्न सक्ने हामी त्यहाँ प्रवेश गर्न सक्ने हाम्रो अधिकार जुन छ त्यो अधिकारहरूलाई कसरी किन संरक्षित भएन त्यो हाम्रो अधिकार किन उल्लङ्घन गरियो भन्ने विषयमा मात्रै हामीले कार्य गरिरहेको।
1: अनि तपाईँले भर्खरै पूर्व प्रधान न्यायाधीशको तर्फबाट अथवा उहाँको परिवारको तर्फबाट कुनै उजुर बाजुर आयोगमा परेको छैन भनेर भन्नुभयो। उहाँको स्वास्थ्य सुरक्षा अथवा यसै भएको हो भन्ने सन्दर्भमा आयोगले चाहिँ किन थप बुझ्ने कोसिस नगरेको त्यसो भयो?
0: हामीले शुरूआत गरेको चाहिँ रुल अफ ल किन भएन कानून र शासन विधिको कुराहरूलाई लिएर के कस्ता चाहिँ प्रक्रियाहरू अवलम्बन गरिए के भयो भन्नेमा हामी शुरूमा प्रहरी कार्यालय जान तर प्रहरी कार्यालयमा हामीलाई चाहिँ भित्र छिर्न नदिए कारणले गर्दाखेरि त्यो अवरुद्ध भएको थियो। हामी अहिले त्यसमा लागेको छौँ। आज हामीले त्यो विषयमा कुराकानी गऱ्यौँ। अब यो स्वतन्त्र न्यायपालिकामा जुन किसिमको हस्तक्षेपकारी चाहिँ भूमिकाहरू सुरु हुनुभयो राज्यको तर्फबाट त्यसको विषयमा हामी छुट्टै अनुसन्धान गर्छौँ। न्यायपालिकालाई कसरी सुदृढ र स्वतन्त्र बनाउने भन्ने हाम्रो चिन्ता चाहिँ त्यसमा छ।
1: केही दिन बितिसक्दा पनि आम सर्वसाधारणले चाहिँ वास्तविक रूपमा यसै भएको हो भन्ने जानकारी प्राप्त गर्न सकेको देखिँदैन। यो आजको दिनसम्म आइपुग्दाखेरि विधिको पालना भए नभएको सन्दर्भमा चाहिँ तपाईँहरूको बुझाइ के रह्यो त्यसो भए?
0: अब हामी पनि अझ अनुमान छ। यो प्रश्नहरू संसदमा पनि उठेकै छन्। प्रहरीले पनि के भनिरहेको छन् भन्दाखेरि यो पक्राउ होइन, हामीले सुरक्षा थ्रेट देखेको कारणले गर्दाखेरि सुरक्षित बनाउन ल्याएको भनेर विरोधाभासको कुरोहरू आइरहेका छन्। यस कारण यसमा चाहिँ तपाईँलाई यसै हो भन्न सक्ने अवस्थामा हामी छैनौँ। हामी आफ्नो अन्यमा छौँ।
1: अब आज प्रहरी अधिकारीसँग बुझ्नु भयो, अब यहाँहरूको आउँदो कदम यो विषयमा के हुन्छ?
0: अब हेरौँ, त्यो हामी अध्ययन गर्दैछौँ। अहिले प्रहरी अधिकारीको बयान अध्ययन सकिएको छैन। त्यसलाई अध्ययन गरेपछि हाम्रो आयोगको पदाधिकारीहरू बसेर हामी त्यसलाई थप निर्णय गर्छौँ। अहिले निर्णय गरिसकेको अवस्था छैन।
1: समग्रमा हेर्दाखेरि यो सिङ्गो प्रकरणमा चाहिँ राष्ट्रिय मानव अधिकार आयोगको मुख्य सरोकार वा चिन्ता यहाँनिर कुन पक्षमा बढ़ी हो? मैले यो प्रश्न किन पनि सोधेको भने एक त तपाईँहरूले यो सिङ्गो प्रकरणमा विधिको पालना भयो कि भएन भनेर हेरिरहेको बताउनु भयो र अर्को सँगसँगै हिरासतमा किन मानवाधिकार आयोगलाई प्रवेश दिइएन भन्ने पक्षमा पनि चासो देखियो।
0: हामी प्रत्येक व्यक्तिको मानव अधिकारको संरक्षणमा हामी लाग्नु पर्ने, विधिको शासनमा हामी लाग्नु पर्ने, स्वतन्त्र न्यायपालिकालाई हामी चाहिँ अडान लिनु पर्ने, यो सबै क्रियाकलापमा हामी लाग्छौँ। एकजना व्यक्तिको मात्र यो समस्या भएन। यो समस्या भनेको विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो। कुनै पनि व्यक्तिलाई बिना कारण पक्राउ गर्ने, धरपकड गर्ने, त्यो पनि मध्यरातमा गएर धरपकड गर्ने, त्यो पनि के भन्दाखेरि सुरक्षा संयन्त्रको रेखदेखमा भनौँ, उहाँको चाहिँ अगाडि पछाडि सुरक्षाका निकायका साथीहरू नै हुनुहुन्छ, उहाँहरूको चाहिँ सुरक्षित हुँदा हुँदै पनि राति नै लिएर जानुपर्ने कारण के गर्यो, बिहानसम्म पनि किन कुद्न सकिएन, यो सबै विषयमा हामी विस्तार गर्छौँ। यो विषयमा हामी अनुसन्धान गर्छौँ। हामी यसरी चुप लगाएर बस्दैनौँ।
1: उनी थिए राष्ट्रिय मानवाधिकार आयोगका सदस्य मनोज दुवारी। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हिजोबाट हामीले भोटेकोशी त्रिशुली नदीको बारीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय दशैं तिहारका लागि कोरला नाका हुँदै चीनबाट ल्याइँदै गरेका कपड़ा लगायतका सामान सड़क अवरोधका कारण बाटैमा रोकिएका व्यवसायीहरूले बताएका छन्। रसुवागढ़ी नाका बाढ़ीका कारण प्रभावित भएपछि केरूङमा रोकिएका सामान व्यवसायीहरूले वैकल्पिक रूपमा मुस्ताङको कोरला नाकातर्फ पठाएका थिए, तर कोरला जोड़ने सड़क समेत पहिरो र कटानका कारण अवरूद्ध भएपछि ती सामान दशैं अघि नेपाल आइपुग्ने सम्भावना कमजोर बनेको व्यवसायीहरूले बताएका हुन्। अशोक दाहालको रिपोर्ट।
3: गत भदौमा भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीले रसुवागढ़ी नाका प्रभावित भएपछि चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेको थियो। अधिकारीहरूले कोरला नाका जोड्ने सड़क सञ्चालनमा ल्याउन कम्तीमा 10 दिन लाग्ने अनुमान गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने,
4: पछिल्लो चरणमा कोरोला नाकाबाट हामीले यताको सामानहरू डाइभर्ट गरेर उताबाट ल्याउने गरी गरेको व्यवस्थामा पनि अब भर्खरै गएको निरन्तर वर्षात पछिको बाढ़ीका कारण सड़क अवरूद्ध छ। त्यसकारणले अहिले अब उत्तरी सीमाबाट सड़क मार्ग भएर ढुवानी हुने हाम्रो माल वस्तुहरूलाई प्रत्यक्ष असर परेको छ। यो सन्दर्भमा हामीले खास गरी अहिले अब यो सड़कहरूलाई छिटो सञ्चालन गर्ने अब अहिले बिग्रेको सड़कहरूलाई भन्ने एउटा उपाय हो, त्यसमा पूर्वाधार विकास मन्त्रालयसँग समन्वय भइराखेको छ।
3: कोरला नाका र सड़क खुले पनि त्यहाँबाट काठमाडौँ सामान आइपुग्न कम्तीमा 3 दिन लाग्ने बताइन्छ। राजधानीबाट देशका विभिन्न जिल्लामा सामान पठाउने व्यवसायीहरूले नाका खुले पनि दशैंका लागि सामान बजारमा पुर्याउन ढिला हुने बताएका छन्। नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरी कार्कीले भने,
2: आइरहेका सामानहरू दशैं तिहार लक्षित नै सामानहरू हो। काठमाडौँ आइपुगेर नि भएन, अब काठमाडौँबाट अब विभिन्न ठाउँ जानु पर्यो, मेची महाकाली सबै ठाउँमा पुग्नु पर्ने, अब त्यो पुग्ने सम्भावना चाहिँ एकदम न्यून भएको छ।
3: चीनसँगको छोटो व्यापारिक मार्ग तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा कार्की जोड़ दिन्छन्। वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल भइरहेको तर चीनतर्फबाट नाका खुलाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए।
4: अब उहाँहरूको साइडमा पनि अलिकति समस्या छ भन्ने कुराहरू आएको थियो, त्यो विषय के हो अब उहाँहरूले अब जानकारी गराउनु भएको छैन।
3: चीनबाट आयात हुने सामान समुद्री मार्ग हुँदै भारतको कोलकातासम्म ल्याएर त्यहाँबाट सड़क मार्फत काठमाडौँ लगायत देशका प्रमुख शहरमा पुर्याउने विकल्प पनि व्यवसायीहरूसँग छ, तर यो मार्ग प्रयोग गर्दा समय र ढुवानी खर्च दुवै बढ़ी पर्ने व्यवसायीहरू बताउँछन्। अशोक दाहाल, बीबीसी काठमाडौँ।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाएका 100 भन्दा बढ़ी मानिसहरूले आक्रमण गरेका छन्। उनीहरूले इजरायली सेनाको पहरामा घर फर्किरहेको एउटा परिवारलाई त्यसो गर्नबाट रोकेका हुन्। उक्त स्थानलाई बस्ती बसाउने इजरायलीहरूले केही हप्ता अघि कब्जा गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
5: दक्षिण नाब्लुसको जालुदमा रहेको अल्टुबासी परिवारको दुईवटा घरमा सोमबार आगो लगाइएको थियो। मानव अधिकारवादी समूहहरूले यो घटनाक्रमले इजरायली अधिकारीहरू बस्ती बसाएका मानिसहरूले गरेका हिंसा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न विफल रहेको देखाएको उल्लेख गरेका छन्। बीबीसीसँग कुरा गर्दै महम्मद अल टुबासीले एकदमै भयावह अवस्था रहेको र आफू त्यसलाई शब्दमा व्यक्त गर्न नसक्ने बताए। मलाई साँच्चै नै उनीहरूले हामीलाई मारिदिनेछन् जस्तो लागेको थियो। अहिले मृत्युलाई जितेको जस्तो अनुभव गर्दा म खुशी छु, 60 वर्षका अल्टुबासीले भने। यसै महिना इजरायलको उच्च अदालतले उनीहरूलाई घर फर्कन दिनुपर्ने आदेश दिएको थियो। इजरायली डिफेन्स फोर्सले एउटा विज्ञप्तिमा 100 भन्दा बढ़ी इजरायली दंगाकारी उक्त गाउँमा रहेको र उनीहरूले सड़कमा अवरोध तेर्स्याएको, टायरहरू बालेको र सुरक्षा निकायमाथि ढुंगा प्रहार गरेको जनाएको छ। इजरायली सेनाले टुबासी परिवार राष्ट्रवादी अपराधको शिकार भएको र हिंसाका कारण घर फर्कन नपाएको उल्लेख गरेको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम कोरात मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई पनि बिदा दिनुहोस्, नमस्कार।

बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नगरिएको सरकारको दावीमाझ जाँचबुझ गर्दै मानव अधिकार आयोग

0: कल भी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: बाढीसँगै नागरिकता र पासपोर्ट जस्ता आधारभूत दस्तावेज पनि बगे, अब कसरी त्यो दस्तावेज फेरि बनाउने भन्ने बारे कुराकानी।
3: कोही पनि व्यक्तिहरू मेरो डकुमेन्ट मैले प्राप्त गर्न सक्दिन कि भन्ने विषयमा चाहिँ उहाँहरू आत्तिनु पर्दैन, कि उपलब्ध गराउने चाहिँ राज्यकै दायित्व।
4: र क्षतिग्रस्त घरहरूमा प्रवेश गर्नुहुन्छ कि हुँदैन, गर्दा केमा ध्यान पुर्याउने भन्ने जानकारी तथा अन्य जीवन उपयोगी सामग्री। भोटेकोशी त्रिशुली बाढ़ीको एक महिना बित्दा प्रभावित क्षेत्रमा घाउचोटको उपचारसँगै दीर्घकालीन शारीरिक तथा मानसिक स्वास्थ्य समस्या देखिन थालेका छन्। घरबार र आफन्त गुमाएका प्रभावितहरूमा भविष्यको चिन्ता पनि थपिएको छ। ती समस्या र तिनका समाधानका उपाय बारे थप विवरण प्रतीक्षा खनालबाट।
5: बाढ़ीपछि शुरूका दिनमा घाइतेको उपचारमा केन्द्रित प्रभावितहरूको ध्यान अहिले दैनिक जीवन सामान्य बनाउने र भविष्य सुरक्षित गर्ने चिन्तातर्फ गएको छ, जसका कारण घरबार गुमाएका कतिपय प्रभावितमा तनाव र अनिद्रा जस्ता समस्या देखिन थालेको छ।
6: धेरै पानी, ठुलो पानी आयो भने पानी चुहिन्छ, समस्या हुन्छ। हावा उडी आयो भने यो लाग्ला भनेर डर लाग्छ, राति पनि डर लाग्छ।
5: परिवार, आफन्त र सम्पत्ति गुमाएका प्रभावितलाई विभिन्न निकायले मनोसामाजिक परामर्श दिइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म करिब 15,000 जनाले यस्तो सेवा पाएका छन्। त्यस्तो सेवा कसरी लिने? स्वास्थ्य मन्त्रालयका प्रवक्ता समीर कुमार अधिकारी बताउँछन्।
7: त्यही होल्डिङ सेन्टरमा रहनुभएको स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुभयो भने पहिलो कन्ट्याक्ट पोइन्ट त्यही हुन्छ, त्यसपछि उहाँले कहाँ के कसरी भनेर जोडिदिनुहुन्छ। होल्डिङ सेन्टरमा बसेका छैनौँ, आफ्नै घर सबै हिसाबले ठिक छ, तर कतैबाट कतै जोडिएको सञ्जाल छैन भने, बाटो छैन, फोन छैन, अरू कुरा छैन, आफू मात्रै छ भने पनि त्यहाँ नजिकमा रहेको स्वास्थ्य कर्मीहरू चाहिँ हरेक घरहरू पनि हेर्ने गरी परिचालन हुनुभएको छ, उहाँहरूसँग सम्पर्क गरेर सेवा लिन सकिन्छ। त्यसभन्दा थप अरू गर्नुपर्ने सन्दर्भमा हामीले 1166 नम्बरको हटलाइन नम्बर सञ्चालनमा ल्याएका छौँ। त्यसमा फोन गरेर जुनसुकै बेला पनि मनोसामाजिक परामर्शहरू, मनोचिकित्सकहरूको सल्लाहहरू लिन सक्छौँ। अर्को, बालबालिकाहरूलाई कुनै पनि समस्या पर्यो, केही भयो भने 10981098 नम्बरको हटलाइन नम्बर पनि सञ्चालनमा छ। कुनै पनि स्वास्थ्य समस्या पर्यो भने हामीले 1115 नम्बरको हटलाइन नम्बर छ। यी सबै नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
5: अस्थायी बसोबासमा स्वच्छ खाने पानी, पोषण र सरसफाईको अभाव तथा लामखुट्टेको टोकाईका कारण सर्वारोगको जोखिम पनि बढेको छ। त्यसबाट जोगिने उपाय बताउँदै चिकित्सक डाक्टर शेरबहादुर पुन भन्छन्।
8: हामीले भनौँ न, पानी उमालेर पिउनुपर्ने वा त्यसको हामीले प्रयोग गर्न सक्दछौ वा शौचालयहरू बनाउने जुन कुराहरू हामीले गर्ने गर्छौँ, अब त्यो व्यवहारमा ती ठाउँहरूमा सम्भव छ या छैन त्यो कुराको पनि हामीले हेरेर राख्नुपर्ने हुन्छ। र त्यसको लागि चाहिँ अब सम्बन्धित निकाय अथवा संघ संस्था, जुन गैर सरकारी संघ संस्थाहरू हुनुहुन्छ, उहाँले जुन एक प्रकारको सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्दछ। यदि केही गरी हामीले यी कुरा जुन मैले अहिले भने त्यसमा विशेष ध्यान दिन सक्यो भने हामीले सम्भावित प्रकोपलाई चाहिँ टार्न सक्ने अवस्था चाहिँ रहन्छ।
5: सरकारले प्रभावित क्षेत्रमा हेल्थ डेस्क मार्फत स्वास्थ्य सेवा, रोग निगरानी र खोप सेवा सञ्चालन गरिरहेको जनाएको छ। भोटेकोशी त्रिशुली बाढीमा 100 घरहरू बगेका छन्। बचेका घरहरू कतिपय हिलोमा गाडिएका छन् त कतिपय घरहरूमा नराम्ररी क्षति पुगेको देखिएको छ। कतिपयले त हिलो पन्छाउँदै घरमा बस्ने तर्खर समेत गरिरहेको देखिएका छन्। यसै सन्दर्भमा हामीले शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत पुननिर्माण पुनर्स्थापना तथा प्रबलीकरण महाशाखाका उपमहानिर्देशक प्रकाश अर्यालसँग सम्पर्क गरी सबैभन्दा पहिले बाढ़ीले क्षति पुगेका पुरिएका घरहरूमा जाँदाखेरि के सावधानी अपनाउनुपर्छ भनी सोधेका थियौं।
9: सबैभन्दा पहिला त बाढ़ीले गर्दाखेरि त्यसको जगमा असर परेको हुन्छ, त्यसको चाहिँ स्ट्रक्चरलाई सपोर्ट गर्ने मेन पार्टहरूमा चाहिँ केही क्षति पुगेको हुन सक्छ होइन। त्यसले गर्दाखेरि जुन अहिले कहिलेकाहीँ हामीले राम्रै देखिएको घर पनि भित्र हाम्रो मुभमेन्टहरूको कारणले गर्दा अरू क्र्याक हुने, कोल्याप्स हुने सम्भावनाहरू चाहिँ हुन्छ। त्यही भएर अलिकति यो बाढीबाट क्षति पुगेका, बाढीको उसमा घिटेका घरहरू चाहिँ अलिकति प्राविधिक एसेसमेन्ट गरेर मात्रै त्यसको नजिक जाने गर्ने गर्दा चाहिँ बढी उपयुक्त हुन्छ।
10: त्यहाँको घरहरूको अवस्था चाहिँ तपाईँले कस्तो पाइरहनु भएको छ अहिले?
9: सरसर्दी हेर्दाखेरि यो 2-3 पार्टी, एउटा चाहिँ बाढीले कम्प्लिटली वास आउट भएको, एउटा चाहिँ बाढीले चाहिँ अब संरचनात्मक खेतीको पनि पुगेको आंशिक मात्रै पुगेको टाइपको घरहरू छन्। कतिपय चाहिँ जस्तो बाढीले डाइरेक्ट घरहरू चाहिँ नभेटेको तर त्यसको किनाराहरू चाहिँ कम्प्लिटली चाहिँ भुछिए भएर केही मिटर मात्रै बाँकी बसेका भनेपछि घरलाई चाहिँ इन्ट्याक्ट नै छ अहिले हेर्दाखेरि। तर भोलि त्यस्तो ठाउँमा चाहिँ फर्दर पहिरो जाने या खोलाको बाह फेरि फर्केर आउँदाखेरि त्यस्ता घरहरू पनि अलिक जोखिमपूर्ण नै देखिएका छन्।
10: अनि यी कुराहरू बुझ्नको लागि चाहिँ घर धनीहरू कहाँ जाने, कसको सहयोग माग्ने?
9: स्थानीय पालिकाहरूमा पनि प्राविधिक जनशक्तिहरू हुनुहुन्छ। स्थानीय पालिकाले चाहिँ त्यसमा फर्दर सहयोग माग्नु भयो भने संघीय सरकारका निकायहरूले पनि सहयोग गरिहाल्छन्। उहाँहरूको फर्स्ट इन्फर्मेसन पोइन्ट चाहिँ स्थानीय पालिकाहरू नै हुनुहुन्छ त्यसमा।
10: अनि यस्तो पुनर्निर्माण गर्न, मरमत सुधार गर्ने चाहिँ सरकारले कस्तो योजना बनाएको छ, कहिलेदेखि कार्यान्वयनमा जान्छ होला यस्तो?
9: यसमा चाहिँ विभिन्न छलफल भइरहेको छ। पहिला पनि एउटा विपदबाट क्षति भएकालाई अनुदान दिने कार्यविधिहरू चाहिँ छन् होइन, अब त्यसमा यो अलिकति फरक हिसाबको भएको भएर यसमा चाहिँ छलफलकै क्रममा छ जस्तो लाग्छ मलाई। छुट्टै निर्णय चाहिँ भइसकेको छैन तर यसमा सम्बोधन गर्ने प्रक्रियामै छ जस्तो लाग्छ मलाई।
2: उनी थिए शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत पुननिर्माण पुनर्स्थापना तथा प्रबलीकरण महाशाखाका उपमहानिर्देशक प्रकाश अर्याल निरञ्जन राजवंशीसँग कुरा गर्दै।
11: तपाई बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
2: बाढ़ीले मानिस र घर सँगसँगै थुप्रै कुरा बगायो, तिनका पहिचान जनाउने दस्तावेजहरू समेत बगाए, कसैको नागरिकता त कसैको पासपोर्ट अनि कसैको जग्गाको लालपूर्जा धरी बगाएको छ। त्यस्ता प्रभावितहरूलाई पुरानै प्रक्रिया बमोजिम सम्बन्धित ओडाहरूबाट सिफारिश लिएर फेरि ती दस्तावेज बनाइदिन सहजीकरण गरिने सरकारले बताएको छ। प्रभावितहरूको यो समस्या समाधान गर्न गृह मन्त्रालयले के गरिरहेको छ भनेर साथी सागर बुढाथोकीले मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेलाई सोधेका छन्।
3: जुन पीड़ामा हुनुहुन्छ उहाँहरूको त्यो जुन कागज पत्र हराएको विषय छ त्यो उपलब्ध गराउने दायित्व चाहिँ राज्यको पनि हो र त्यसैले गर्दा त्यसलाई व्यवस्थित रूपमा हामी उपलब्ध गराउनलाई चाहिँ मन्त्रालय पनि उत्तिकै सतर्क सचेत छ र सम्बन्धित मन्त्रालयहरूले पनि यसलाई चाहिँ एकदम संवेदनशील ढंगबाट लिनुहुन्छ। भोलि मान्छे धेरै हुँदाखेरिको पाटोमा उहाँहरू सबै अब एकैचोटि जान लाउनु भयो भने त्यो बेलामा व्यवस्थापकीय पाटोमा हामी उत्तिकै संवेदनशील छौँ।
12: प्रभावितहरू हुनुभएको छ उहाँहरूको लागि चाहिँ आफ्ना महत्वपूर्ण कागजात लिने पुन प्राप्ति गर्नको लागि छुट्टै विशेष व्यवस्था चाहिँ गरिएको छैन।
3: त्यो विषयमा राज्य प्रष्ट छ। मानिससँग हराएको जलेका जुन कागज पत्रहरू बगाएका कागज पत्रहरू छन् ती चाहिँ सम्बन्धित व्यक्तिले प्राप्त गर्नुपर्छ भन्ने विषयमा, तर सँगसँगै हामीले विचार गर्नुपर्ने कुरा चाहिँ के छ भने सम्बन्धित व्यक्तिका ती विषय हो या होइनन् भन्ने कुराको जुन भेरिफिकेसन त एक तहमा गर्नु त पर्यो नि त। त्यसैले गर्दा कुनै समस्याहरू आए, विशेषीकृत समस्याहरू आए भने ती विशेषीकृत समस्यालाई हामीले सोही अनुसार सम्बोधन गर्दै जान्छौँ, होइन भने अहिलेकै प्रचलित कानूनले पनि त्यो कुरालाई बाटो बन्द गरेको अवस्था छैन कि।
12: जस्तो एउटा अर्को पनि के समस्या छ भने जसको नाममा जग्गाको लालपूर्जा घरको कागजात छ उहाँहरू नै बेपत्ता हुनु भएको छ, यस्तो केसमा चाहिँ उहाँहरूको परिवारले त्यो प्राप्ति गर्नको लागि के प्रक्रिया हुन्छ, कुन कुन निकायमा गएर कस्तो सिफारिस लिनुपर्छ?
3: हिजोका दिनमा पनि त हाम्रो कोही मान्छे मृत्यु हुनुभयो भने त्यसको हक हस्तान्तरण त सम्बन्धी हकदारहरूका केसमा हिजोका दिनमा पनि भएको अवस्था छ नि त। अहिले उहाँहरू विपदमा परेको अवस्था भयो, एउटा ज्यादै एकदम दुःखको अवस्था भयो, छुट्टै कुरा भयो, तर पनि त्यसले गर्दाखेरि यसमा पनि समस्या पर्दैन। मैले भने खालि उहाँहरूलाई पर्नुपर्ने कुरा के हो हुनसक्छ भने अब विवरणहरू भेरिफिकेसन गर्नलाई कार्यालय जानुपर्ने, किनभने हाम्रो सिस्टममा प्रणालीमा भएका डाटा तथ्याङ्क देखिन्छ देखिँदैन छैन भन्नलाई चाहिँ अब थोरै त्यसको भेरिफिकेसनको पार्ट गर्नु छुट्टै कुरा भयो। त्यसका लागि व्यवस्थापकीय रूपमा कसरी उहाँलाई सहज बनाउने भन्ने विषय चाहिँ सम्बन्धित मन्त्रालयहरूले एक्सर्साइज गर्ने हो र पढ्दाखेरि सहजीकरण गर्ने काम छँदैछ।
12: नागरिकता लगायतको पासपोर्टहरू हराएको छ त पहिलेको प्रक्रिया अन्तर्गत जानु पर्यो, जहाँ जहाँबाट सिफारिस लिनु पर्यो त्यहीँबाट जानु पर्यो भन्ने नै हो।
3: के पनि विचार गर्नु पर्यो भने दुरूपयोगको सम्भावना पनि उत्तिकै हुन सक्ने अवस्था हुन्छ नि त। त्यो कुरालाई पनि त राज्यले एउटा चेक एन्ड ब्यालेन्स त गर्नुपर्छ। र अहिले पछिल्लो चरणमा विशेष गरिकन मृत्यु दर्ताको कुराहरू पनि उठेको छ, यसलाई पनि सम्बोधन गर्ने गरेर गृह मन्त्रालयमा एक तहको वर्कआउट भइरहेको छ। कोही पनि व्यक्तिहरू चाहिँ मेरो डकुमेन्ट मैले प्राप्त गर्न सक्दिनँ कि भन्ने विषयमा चाहिँ उहाँहरू आत्तिनु पर्दैन, यी उपलब्ध गराउने चाहिँ राज्यकै दायित्व हो।
12: प्रभावितहरूले चाहिँ यो प्रक्रिया पूरा हुनलाई चाहिँ के कति समय लाग्ला उहाँहरूलाई?
3: जसलाई अहिले एकदम जरुरी परेको अवस्था छ त्यो मान्छेलाई के गरिसक्नु पर्यो भन्ने भयो भने त्यो बेलामा अहिले पनि समस्या छैन त्यो कुराहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालय पालिकाहरूले पनि यसलाई उत्तिकै संवेदनशील ढंगबाट लिइरहनु भएको छ कि यो कुराहरूलाई र केन्द्र सरकारले पनि विशेष गरी गृह मन्त्रालय पनि यो कुरालाई चाहिँ एकदमै संवेदनशील ढंगबाट लिएको छ कसैलाई आजकै दिनमा आवश्यक पर्यो भने पनि उहाँहरू जुन प्रक्रियामा जानुपर्ने विषय थियो त्यो प्रक्रियामा उहाँहरू जान सक्नुहुन्छ अब खालि यो अहिले जुन हराएको मानिसहरूको अवस्थाको बारेमा हामीले कहीँ कतै अब यो कतिपय अवस्थामा यो मृतदाताको पाटोहरू पनि उठाएको जस्तो कसैले इन्सुरेन्स क्लेम गर्नुपर्ने विषय पनि रहला भने यस्ता कुराहरूलाई चाहिँ सम्बोधन गर्ने सन्दर्भमा हामी कानूनी सुप्रबन्ध गर्नको लागि चाहिँ गृह मन्त्रालयले वर्कआउट गरिरहेको छ सहज र सरल बनाउने सन्दर्भमा चाहिँ हामी कानून मन्त्रालयसँग निरन्तर समन्वयमा छौँ यो विषयको चाहिँ हामीले गाँठो ठोकाउँछौँ
2: उनी थिए गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले साथी सागर बुढाथोकीसँग कुरा गर्दै अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री आज हामी शोकको सामना गर्ने विषयबारे कमल परियारबाट सुनौ
13: जब हामी कसैलाई माया गर्छौं हामीलाई लाग्छ कि हामी उनीहरूलाई सधैँभरि अंगालोमा बाँधिराख्न चाहन्छौ उनीहरूलाई कहिल्यै छाड्न सक्दैनौ तर जब हामीले माया गर्ने व्यक्तिको मृत्यु हुन्छ हामी हाम्रो एक अंश र हाम्रो विगत कतै विलीन भएको महसुस गर्छौं तिनीहरू यहाँ थिए तर अब तिनीहरू छैन र मृत्युले हामी सबैलाई विभिन्न ढंगले असर गर्छ तपाईलाई कसैका अगाडि वा एक्लै रुन मन लाग्न सक्छ तपाईले अन्य धेरै व्यक्तिहरू पनि रोइरहेको देख्न सक्नुहुन्छ यो अनुभव शारीरिक दुखाई जस्तै पीड़ादायी हुन सक्छ तपाईँको टाउको वा पेट दुख्न सक्छ तपाईलाई खान मन नलाग्न सक्छ मृत्युको पीड़ाले तपाईँको भित्री भाग कोट्याइरहेको जस्तो महसुस हुन सक्छ तपाईलाई महसुस हुन सक्छ कि तपाई कहिल्यै आक्रोशित वा दुखी हुन वा बदलाको चाहना गर्न छाड्नुहुन्न तपाई चिच्याउन सक्नुहुन्छ किन तपाई र तपाईको परिवारलाई यस्तो भयो भनेर यो अन्यायपूर्ण भयो भनेर तपाईलाई लाग्न सक्छ तपाई आफूले माया गर्ने मानिसहरूमाथि खनिन सक्नुहुन्छ वा उनीहरूलाई आफूबाट टाढा बनाउन सक्नुहुन्छ तर तपाईलाई यसको कारण थाहा नहुन सक्छ तपाईले महसुस गर्न सक्नुहुन्छ कि त्यो मृत्यु तपाईले गरेको वा नगरेको कुनै कुराका लागि सजाय थियो र तपाई त्यसको भागीदार हुनुभएको छ तर यो सत्य होइन आफैलाई दोष दिने प्रयास नगर्नुहोला मृत्यु सम्बन्धी सोचाइले तपाईलाई निद्रा नपर्न सक्छ र जब तपाई निदाउनुहुन्छ तपाईले नराम्रा सपना देख्न सक्नुहुन्छ वा तपाई सबै कुरा शान्त भएको महसुस गर्न सक्नुहुन्छ हुनसक्छ तपाई कसैसँग बोल्न वा भेट्न चाहनुहुन्न तपाई सकेसम्म समेटिएर त्यहाँबाट भाग्न चाहनुहुन्छ तपाईलाई आफू टुक्रिएको महसुस हुन सक्छ तपाई आफन्तजनलाई सम्झिन चाहनुहुन्छ तर उनीहरूको मृत्युबारे सम्झिँदा तपाईलाई झनै पीड़ा हुन सक्छ तर त्यसको सामना गर्न सहयोग पुर्याउन सक्ने केही तरिकाहरू छन् सर्वप्रथम तपाईले यो थाहा पाउनुपर्छ कि मानिसहरूका अगाडि तपाई दुखी देखिनु स्वाभाविक हो चाहे मृत्यु भएको जति नै लामो समय भएको किन नहोस् यो सम्झिनु आवश्यक छ कि पीड़ा पोख्ने कुनै निश्चित समय तालिका हुँदैन आफूलाई अहिले कस्तो छ भनेर सधैँ तपाईले महसुस गर्न सक्नुहुन्न के तपाईसँग केही प्रश्नहरू छन् तपाईले सबै प्रश्नको जवाफ पाउन नसक्नुहोला तर कुराकानी गर्नाले तपाईलाई सहयोग पुग्न सक्छ यदि सहयोग भएको छ भने तपाईले विश्वास गर्न सक्ने कसैलाई खोज्नुपर्छ विगतको घटना वा भर्खरै बितेका व्यक्तिबारे तपाई कुराकानी गर्न सक्नुहुन्छ अथवा त्योभन्दा पूरा भिन्न विषयमा यदि मन छ भने अरू मान्छेसँगै बसेर तस्विरहरू हेर्नुहोस् र सुखद क्षणहरूको सम्झना गर्नुहोस् कसैको मृत्युपछि तपाईले विगतमा गर्ने कुनै काम गर्न मन नलाग्नु स्वाभाविक हो तर तपाईले गर्नुपर्ने कामहरू सम्झिनु भने महत्वपूर्ण छ धेरै मानिसहरू सोच्छन् कि मृत्युपछि पनि तपाई कुनै न कुनै रूपमा बाँच्नुहुन्छ त्यो स्मृतिमा हुन सक्छ वा तपाईले माया गर्नुहुने कसैमा हुन सक्छ यसबारे तपाई के सोच्नुहुन्छ?
11: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवन उपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk मा वा facebook.com/bbcnewsnepali मा सल्लाह सुझाव दिनुहोस्। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 439 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
3: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
4: Xiaomi किन्दा उपहार एभ्रीडे।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्लाभरि।
2: लक्ष्य 22 पटक।
5: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
5: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082/7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
5: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
5: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
5: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: मौरी पालन व्यवसाय र मह प्रशोधन,
5: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
5: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
5: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
5: फलफूल प्रशोधन र बजारीकरण,
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
5: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
2: प्राङ्गारिक कृषि वस्तु निर्यात,
5: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
5: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: रंग बहार, रंग बहार
6: वर्ज संगे उपहारे उपहार बंपर माल यामाहा रेजियार
3: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
6: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ज पेंट।
5: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिलगढ़ी को शान लोक संगीत को नया पहचान नेपाली लोक संगीत प्रेमीहरुका लागि एउटा नया तरंग एउटा नौलो धनाका सिन्धुली को माटोबाट सिंगै नेपाली संगीत को बजार तताउन आइसकेको छ बिल्कुलै नया लोकदोहरी कोशेली सिन्धुली को राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन सुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन सुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
2: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
8: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मेसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि, यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
9: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसर। सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।

0: लाग्ने परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
3: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन्ने, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
2: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
4: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि पाइने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: Xiaomi One Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi One Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्री डे।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकडुहुरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामे
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बंपर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
2: घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ। वर्ज पेंट।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुताज महत। तपाईँले यो समाचार हजुरको रेडियो 1.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। सरकारले संघीय निजामती सेवा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले संघीय निजामती सहित पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन संशोधन गर्न भनेको विधेयक पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। बैठकले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 2.7 करोड अमेरिकी डलर अर्थात 3.17 अर्ब रूपियाँ भन्दा धेरैको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न पनि स्वीकृति दिएको छ। कमला ढल्के बरपथलाई यासर खण्ड गर्जाङ खोला र बलेफी खोला जलविद्युत आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको मन्त्री परिषद बैठकले 2 सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन समेत गरेको छ। आवास श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव र डाक्टर जगदीश्वर कर्मचारीलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ। सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवहरालाई पक्राउ गरेको नभई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकपछि संचारकर्मीले सोधेको प्रश्नको जवाब दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्व प्रधान न्यायाधीश जवहराको परिवारले थप सुरक्षाको माग गर्दै प्रहरीमा दिएको निवेदनले यस कुरा पुष्टि भइसकेको दावी गर्नुभयो। दशैं तिहार जस्ता मुख्य चाडपर्व नजिकै गर्दा चीनसँग 3 व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ। लगातारको वर्षा बाढ़ी पहिरो र सड़क तथा पुलमा भएको क्षतिका कारण तातोपानी र सुवागढ़ी र कोरोला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको। 3 नाका एकपछि अर्को बन्द भएपछि दशैंका लागि चीनबाट ल्याइएका ठूलो परिमाणका सामान बाटोमै रोकिएका छन्। नेपाली कंग्रेसले आफ्नो 15 महाधिवेशन 2 दिन पर सारेको छ। यसअघि असोज 16 गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मञ्चमा उद्घाटन हुने भएको छ। महाधिवेशन 18 गतेसम्म चल्नेछ। वैदेशिक रोजगारी विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 वटा म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिने निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै FWCMSको वेबसाइटमा रहेको आफ्नो आवद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। नेपाल प्रहरीले पटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित प्रहरी कर्मचारीका छोराछोरीलाई निशुल्क शिक्षा उपलब्ध गराउने भएको छ। नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढ़ीबाट प्रभावित प्रहरी कर्मचारीका छोराछोरीलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र नेपाल प्रहरीका आईजीपी धनबहादुर कार्की बीच भेटवार्ता भएको छ। मंगलबार प्रधान न्यायाधीशलाई भेट्न आईजीपी कार्की सर्वोच्च अदालत पुग्नु भएको। सर्वोच्च अदालतका एकजना उच्च अधिकृतका अनुसार प्रधान न्यायाधीश र आईजीपी बीच करिब 35 मिनट छलफल भएको थियो। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले 2 मुख्य कार्यभार र 15 कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको 3रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रका सन्देह सकिएको दावी समेत गर्नुभएको छ। मंगलबारको सीमा देश बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोला तथा एकपटक मात्र प्रयोग हुने सिंगल युज प्लास्टिक जन्य सामग्रीको उत्पादन आयात बिक्री वितरण र प्रयोगमा लगाइएको प्रतिबन्धलाई देशभर कडाईका साथ कार्यान्वयन गर्न सरकारका नाममा परामर्श जारी गरेको छ। न्यायाधीश दुई हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले वातावरण कानून समाज नेपालका तर्फबाट अध्यक्ष पदम बहादुर श्रेष्ठ समेत दायर गरेको रिट निवेदनमा फैसला सुनाउँदै यस्तो आदेश दिएको हो।
गृह मन्त्रालयले 500 सचिव र 300 सचिवको सरुवा गरेको छ। सम्भार मन्त्रालयले उनीहरूको सरुवा गरेको सहसचिव विनु वज्राचार्य कुमारको गृह मन्त्रालयमा सरुवा गरिएको छ। सहसचिव शान्तिराज परसाईको जिल्ला प्रशासन कार्यालय सिराहा सरुवा गरिएको छ। सर्वोच्च अदालतले आफ्नै सहकर्मीलाई जबरजस्तीकरण गरेको आरोप लागेका कोष तथा लेखा नियन्त्रण कार्यालयमा कार्यरत लेखा अधिकृत प्रमोद मैनालीलाई थुनामा राखेर मुद्दाको पूर्वपक्ष गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मंगलबार काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनबाट मैनालीलाई धरौटीमा छाड्ने गरी भएका आदेश बदर गर्दै थुनामा राखेर मुद्दा पूर्वपक्ष गर्न आदेश दिएको हो। बैंकिङ कसुरको मुद्दामा सर्वोच्च अदालतबाट धरोटीमा रिहा हुने आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले पुनः थुनामा पठाएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार अग्रवाललाई थुनामा राख्ने आदेश दिएको हो। प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठ र कर्मचारीमाथि दुर्व्यवहार भएको छ। काउन्सिलद्वारा मंगलबार जारी प्रेस विज्ञप्ति अनुसार नेपाल पत्रकार महासंघको नेतृत्वसँग लोक कल्याणकारी विज्ञापनका विषयमा भएको छलफलका क्रममा काउन्सिलका अध्यक्ष श्रेष्ठलाई लक्षित गर्दै धम्कीपूर्ण र अपमानजनक व्यवहार भएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको चियामा अखाद्य तथा कृत्रिम बाह्य रंगको मिसावट पाइएपछि त्यस्तो चिया तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले नियमित अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएका चियाका नमूना प्रयोगशालामा परीक्षण गर्दा अखाद्य कृत्रिम बाह्य रंग मिसाएको पुष्टि भएको जनाएको छ। गुणस्तरहीन पाइएपछि विभागले सम्बन्धित उद्योगलाई उक्त चिया बजारबाट फिर्ता गर्न आदेश दिएको छ। भर्खरै मात्र लामो वर्षा झरीको सामना गरेको आम नागरिकमा दशैंको मुखैमा फेरि भारी वर्षा हुने हल्लाले चिन्ता बढ़ाएको छ। असोज 17 गतेदेखि लगातार 3 दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक हल्ला फैलिएपछि सर्वसाधारणले मौसम सम्बन्धी जानकारी खोज्न थालेका छन्। सर्वसाधारणको बढ़दो चासो र सोधपूछपछि नेपाल सरकारको आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले उक्त हल्ला पूर्णतः निराधार रहेको भन्दै खण्डन गरेको छ। तर मौसम विज्ञले भने आगामी दिनमा सामान्य झरी र चिसो बढ़ने प्रक्षेपण गरेका छन्। र नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत रामेछाप जिल्लामा मंगलबार संघीय महाधिवेशन प्रतिनिधि प्रदेश महाधिवेशन प्रतिनिधि प्रदेश कार्य समितिका पदाधिकारीको लागि निर्वाचन सकिएको छ। निर्वाचनबाट संघीय महाधिवेशनमा 33 जना चुनिने छन्। जिल्ला निर्वाचन समितिका अनुसार वडा तहबाट चुनिएका 1,789 जना क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबारको निर्वाचनमा 1,713 जनाले मतदान गरेका छन्। मंगलबार बिहानदेखि शुरू भएको मतदान कार्य साँझ 6 बजेसम्म चलेको थियो। समितिले मतगणनाको कार्य बुधबार बिहान 8 बजेदेखि गर्ने जनाएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुनुहुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

पीआरबीटी नम्बर 01600131 71 01600131 72 पीआरबीटी नम्बर 60 53 81 84 60 53 81 85

किशन नेपालीको उत्कृष्ट लय सँगै नारायण भट्टराईको मर्म स्पर्शी शब्दहरूमा किशन नेपाली र देवी घरतीको सुमधुर आवाजमा छैन मनमा हर्ष विदेशिएका दाजुभाइहरूको वास्तविक पीडा छैन मनमा हर्ष सुन्न नभुल्नुहोला।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेन्स
2: महाचार महापहार
3: Xiaomi वा Redmi को फोन किन्दा
2: उपहारै उपहार
3: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
4: Xiaomi किन्दा उपहार एभ्रीडे
5: सूचना
6: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ यस अन्तर्गत लक्षित समूह गरीब असहाय अपाङ्गता भएको व्यक्ति ज्येष्ठ नागरिक शहीद परिवार प्रहरी हिरासतमा भएका थुनुवा बिरामी विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति लैंगिक हिंसाबाट पीड़ित सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ
5: जिल्ला अस्पताल रामेछाप Thank you.

0: रोग तथा चरम मौसमी घटनाको दबाव बढ़िरहेको देखाएको छ। विश्वभरिको वनले पृथ्वीको कुल भूभागको करिब 32% अर्थात 4 अर्ब 14 करोड़ हेक्टर क्षेत्रफल ओगटेको छ। वनले करिब 714 गिगाटन कार्बन संचित गरेका छन्। पृथ्वीका स्थलीय जैविक विविधताको 80% वनमा आश्रित छ। विश्वको करिब 1/3 जनसंख्या खाद्य सुरक्षा तथा जीविकोपार्जनका लागि वन र रूखमा निर्भर रहेको एफओले जनाएको छ। तर वनमाथिको दबाव बहुआयामिक बन्दै गइरहेको छ। नेपालले सामुदायिक वन संरक्षण क्षेत्र तथा अन्य संरक्षणका कार्यक्रम मार्फत वन क्षेत्र विस्तार र संरक्षणमा उल्लेखनीय प्रगति गरेको र वन क्षेत्र 46% पुगेको सरकारी दावी छ। तर वनको क्षेत्रफल बढ़नु मात्रै वनको स्वास्थ्य राम्रो भएको प्रमाण नहुने एफओको प्रतिवेदनमा उल्लेख गरिएको छ। वनको पारिस्थितिक अवस्था, प्राकृतिक पुनर्जन्म, जैविक विविधता, वनको संरचना, माटो तथा पानी संरक्षण र वनले स्थानीय समुदायलाई उपलब्ध गराउने सेवाको अवस्था समेत मूल्यांकन गर्नुपर्ने प्रतिवेदनमा जोड़ दिइएको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा। माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। साक्षरता अभियानमा 36 अर्ब खर्च शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले 2065-66 निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ। सरकारले साक्षरता र निरन्तर सिकाइमा हालसम्म 36 अर्ब भन्दा बढ़ी रकम खर्च गरिसके पनि अझै 9 जिल्लाका 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा विभागले जनाएको छ। 2076 सालमा साक्षर नेपाल वर्षको अवधारणा सहित 2 वर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य सरकारले लिएको थियो। त्यतिबेला निकै तामझामका साथ नेपाललाई 2 वर्षभित्रै साक्षर नेपाल घोषणा गर्ने घोषणा गरिए पनि वर्षौं बित्दा समेत लक्ष्य पूराउन सकेको छैन। यसबाट सरकारले कार्यक्रम घोषणा गर्ने तर सिकाई उपलब्धिमा पर्याप्त ध्यान नदिने गरेको प्रष्ट हुन्छ। यसपटक पनि सरकारले आर्थिक वर्ष 2083-84 साक्षर नेपाल घोषणाको लक्ष्य राखेर मधेस लक्षित कार्यक्रम अघि बढ़ाएको विभागले जनाएको छ। नेपालमा 2065 र 2069 सालमा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएको थियो। आर्थिक वर्ष 2067-68 घरधुरी सर्वेक्षण मार्फत निरक्षरहरूको विवरण संकलन गरिएको थियो। सोही तथ्याङ्कका आधारमा 2072 सालमा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम सञ्चालन भयो। 2071 सालदेखि 15-60 वर्ष उमेर समूहको जनसंख्या मध्ये 95% साक्षर भए साक्षर जिल्ला घोषणा गर्ने अभ्यास शुरू गरिएको थियो। आर्थिक वर्ष 2071-72 निरक्षरता उन्मूलन वर्षका रूपमा मनाइएको थियो। 76 सालसम्म साक्षरतामा निकै ठूलो लगानी भइसकेको देखिन्छ। विगतमा बजेट पाउने प्रलोभनमा कतिपय पालिकाले फर्जी तथ्याङ्क समेत राखेर साक्षर घोषणा गर्ने विकृति बढ़ेको थियो। त्यसपछि सरकारले कड़ा अनुगमन तथा नियमन अघि बढ़ायो। वर्षमा करिब 2 अर्ब रूपियाँका दरले 18 वर्षमा साक्षरता र निरन्तर सिकाइमा 36 अर्ब भन्दा बढ़ी रकम राज्यले खर्च गरिसकेको छ।
3: नेपाली कांग्रेसले आफ्नो 15 महाधिवेशनको उद्घाटन सत्र 2 दिन पर सारेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गरेर देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिका कारण महाधिवेशनको उद्घाटन सत्र 2 दिन पर सारिएको जानकारी दिनुभएको हो। यसअघि असो 16 गते नै उद्घाटन शुरू गर्ने भनिएको कांग्रेस महाधिवेशन अब असोज 18 गते दिउँसो 2 बजे काठमाण्डुको खुल्ला मंचमा उद्घाटन हुने भएको हो। करिब 7,000 महाधिवेशन प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसको 15 महाधिवेशन 18 असोजमा काठमाण्डुको खुल्ला मंचमा उद्घाटन हुन लागेको हो। काठमाण्डु आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता 16 गतेदेखि नै शुरू हुनेछ। 19 र 20 गतेसम्ममा बन्द सत्र तथा 21 र 22 गतेमा निर्वाचन हुने गरी कार्यतालिका बनाइएको जनाइएको छ। यसअघि 16 असोजबाट महाधिवेशन शुरू गर्ने तयारी भए पनि 2 दिन सारिएको हो। महाधिवेशनको उद्घाटन र बन्द सत्र दुवै खुला मंचमै गर्ने तयारी भएको छ। करिब 7,000 प्रतिनिधि सहभागी हुने भएकाले खुला मंचमा कम्तीमा 3 वटा बक्स बनाइनेछ। एउटा बक्समा करिब 3,000 प्रतिनिधि अट्ने गरी संरचना तयार पारिनेछ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार 19 र 20 असोजमा हुने बन्द सत्रमा 7 प्रदेशका छुट्टा छुट्टै समूह बनाएर विभिन्न प्रस्ताव तथा दस्तावेजमाथि छलफल गराउने तयारी भएको छ। यसैबीच कांग्रेसले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर 15 महाधिवेशनका प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउने भएको छ। महाधिवेशनका लागि गठन गरिएको आवास व्यवस्थापन समितिले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउने भएको हो। यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत भइरहेका महाधिवेशन र अधिवेशनहरूबाट देशभर झण्डै 44,000 युवा नेतृत्वमा उदाएका छन्। पार्टीको नयाँ व्यवस्था अनुसार 35 वर्ष मुनिका झण्डै 44,000 युवाले पार्टीको पदीय जिम्मेवारी पाएको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिएका छन्। नेपालका कुनै पनि पार्टीमा यति एकैपटक यति धेरै संख्यामा युवाहरूले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक भएको उनको दावी छ। नयाँ विधानमा हरेक वडामा 35 वर्ष मुनिका एक महिला सहित कम्तीमा 3 युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनुपर्ने व्यवस्था रहेकाले 6,743 वडाबाट कम्तीमा 3 जनाको दरले 20,229 जना निर्वाचित भएका छन्। तर हरेक वडामा क्रियाशील सदस्य संख्याका आधारमा कम्तीमा 3 जनादेखि बढ़ीमा 7 जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था छ। त्यसअनुसार औसतमा 5 जना निर्वाचित हुन्छन् भन्ने मान्दा 33,715 जना 35 वर्ष मुनिका युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्। यसै गरी हरेक गाउँपालिकाको वडामा 1 जना र नगरपालिकाको वडामा 2 जनाका दरले कार्य समिति सदस्यमा निर्वाचित हुने व्यवस्था छ। नेपालमा अहिले गाउँपालिकातर्फ 3,215 वडा रहेका छन् भने नगरपालिकातर्फ 3,528 वडा रहेका छन्। त्यसैले नगरपालिकाको वडामा 3,215 वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिका तर्फका वडाहरूमा 3,528 जना 2 जनाका दरले 7,056 जना युवाहरू वडा सदस्यमा निर्वाचित भएका छन्। 2 दिनपछि शुरू कांग्रेसको 15 औं महाधिवेशन असोज 18 गते खुला मञ्चमा उद्घाटन हुने आजको हिमालय टाइम्समा खबर छ।
2: सरकारी कर्मचारीलाई 2 वर्षको कुलिङ पीरियड लगाइने भएको छ। कुलिङ पीरियड भनेको सेवाबाट राजीनामा दिएर वा अवकाशमा गएर बाहिरिएपछि पुनः अर्को सेवामा संलग्न हुन रोक्ने निश्चित अवधि हो। सरकारी सेवाबाट राजीनामा दिएका वा अनिवार्य अवकाशमा गएकाहरूका लागि 2 वर्षको यस्तो कुलिङ पीरियड लाग्ने प्रावधान सहितको संघीय निजामती सेवा विधेयक तयार भएको छ। प्रस्तावित विधेयकमा ऐनमा रूपान्तरित भएपछि सरकारी कर्मचारीले सेवाबाट बाहिरिएपछि कम्तीमा 2 वर्ष संवैधानिक कूटनीतिक वा अन्य सरकारी नियुक्ति लिन पाउने छैनन्। यस्तो प्रावधान सहितको विधेयक संघीय संसदमा पेश गर्न मंगलबार बसेको मन्त्री परिषदको बैठकले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको छ। यो सँगै विधेयक संसदमा दर्ता हुने बाटो खुल्ला भएको छ। उक्त विधेयकले सरकारी सेवाबाट अवकाश वा राजीनामा लिए लगत्तै संवैधानिक कूटनीतिक वा अन्य सरकारी नियुक्तिमा जाने प्रवृत्ति रोक्ने सरकारको विश्वास छ। सरकारी कर्मचारीका लागि कुलिङ पीरियडको व्यवस्था लागू गर्ने विषय मसौदाको रूपमा पहिलो पटक आएको भने होइन। 2080 सालमा प्रतिनिधि सभामा आएको संघीय निजामती सेवा विधेयकमा पनि यस्तो प्रावधान थियो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले लामो छलफलपछि 2082 जेठमा 2 वर्षको कुलिङ पीरियड राख्ने निर्णय गरेको थियो। समितिबाट पारित प्रतिवेदनमा निजामती वा अन्य सरकारी सेवाबाट राजीनामा दिएका वा अवकाश भएका कर्मचारीले 2 वर्ष पूरा नभएसम्म संवैधानिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने व्यवस्था राखिएको थियो। कर्मचारीलाई 2 वर्षको कुलिङ पीरियड शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: हाजिर लगाएर भत्ता सुनिश्चित गर्ने र बैठकबाट बाहिरिने दृश्य संसदमा नयाँ होइन। सांसदहरू सकभर बैठकमै सहभागी नहुने भइहाले पनि हाजिर गरेर चाँडै निस्कने प्रवृत्ति पुरानै हो। यस गत भदौको युवा आन्दोलनपछि चुनिएर आएका युवा र नयाँ सांसदहरूको पारा पनि उस्तै देखिएको छ। संसदमा महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची भए पनि सांसदहरू बैठकमै नआउने आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति प्रतिनिधि सभा बैठकमा पनि देखिएको छ। पछिल्लो समय संसदमा अझै नयाँ प्रवृत्ति देखिएको छ। सांसदहरू बोल्न नाम टिपाएर बोल्ने समयमा चाहिँ बेपत्ता हुने गरेका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि यस्तै दृश्य देखियो। बैठकको शून्य समयमा सभामुख डोल प्रसाद अर्यालले जगदीश खरेल दोलखालाई बोलाउनुभयो तर उहाँ उपस्थित हुनुहुन्थेन। सभामुखले 3 पटकसम्म नाम बोलाउँदा पनि नदेखेपछि उहाँ अगाडि बढ्नुभयो। केही सांसदहरूले बोलिसकेपछि धर्मराज केसीको पालो आयो। सभामुख अर्यालले नाम बोलाउनुभयो, फेरि उहाँ पनि देखिनु भएन र उही प्रवृत्ति देखियो। उहाँ सभामा उपस्थित हुनुहुन्थेन। 3 पटक बोलाउँदा पनि नदेखेपछि उहाँ अगाडि बढ्नुभयो। सांसदहरू बोल्दै जाँदा सभामुखले फेरि अर्का सांसदको नाम बोलाउनुभयो। त्यस क्रममा अर्का सांसद पुकार बमको पालो आयो। सभामुखले 3 पटक पुकार बमको नाम बोलाउनुभयो तर पुकार बम सभाकक्षमा भेटिनु भएन। मंगलबारको प्रतिनिधि सभामा शून्य समयमा बोल्ने भनेर नाम टिपाएर सभाकक्षमा अनुपस्थित रहने सांसद खरेल, केसी र बम 3 जना सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्। आजको हिमालय टाइम्समा खबर छ नाम टिपाएर सांसद टाप शीर्षकमा।
2: राज्यको ज्यादती पहिले रवि अहिले दुर्गामाथि शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। एकजना सत्ताको केन्द्रमा रहिरहन चाहन्छन्, अर्का सत्ता विरूद्ध सड़कमा उभिन रूचाउँछन्। सरकारको नेतृत्व गरिरहेको दलका सभापति हुन् रवि लामिछाने र सरकारका काम कार्यवाहीमाथि निरन्तर प्रश्न उठाउने अभियन्ता हुन् दुर्गा प्रसाई। तर यी दुवैको राजनीतिक बाटो फरक भए पनि उनीहरूलाई पछ्याइरहने निकाय हो अदालत। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति लामिछाने बालेन्द्र शाह नेतृत्वको सरकारलाई मार्गदर्शन गर्छन्। सरकारको भुवाङ पार्ने कार्यशैली देखिएमा आफू रफू भर्दै टाल्न खोज्छन्। राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाओ अभियानका संयोजक प्रसाई भने सरकारको व्यतिथि र आलोचनामा खरो उत्रन्छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र मेडिकल व्यवसायी दुर्गा प्रसाई फरक पृष्ठभूमिका पात्र हुन्। तर पनि विभिन्न मुद्दा, पटक पटकको प्रहरी हिरासत र अदालतको यात्रा उनीहरूको जीवन पर्याय जस्तै बनेको छ। रविलाई सहकारी ठगी र संगठित अपराधको मुद्दामा तीन पटक पक्राउ गरी अदालत पटक पटक म्याद थप्न लगियो। प्रसाई त पक्राउ नै 15 चोटी परिसके। दुर्गा प्रसाईको 15 पटकको पक्राउको तालिका अन्नपूर्ण पोस्टले छापेको छ। 2076 माघ 1 2081 भदौ 28 2081 भदौ 31 2081 मंगसेर 4 विद्युतीय कसुर तथा साइबर अपराधमा, त्यसै गरी 81 मंगसेर 14 2081 चैत 17 81 चैत 17 81 चैत 29 82 वैशाख 4 वैशाख 23 फागुन 5 फागुन 17 83 जेठ 4 साउन 18 र असोज 12। राज्यको ज्यादती पहिले रवि अहिले दुर्गामाथि शीर्षकमा अन्नपूर्ण पोस्टले यो खबर छापेको हो।
3: आजको नागरिक दैनिकमा बेरितका आदेशले सधैं अप्ठ्यारोमा प्रहरी शीर्षकमा मुख्य खबर छापेको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई शनिबार राति नियन्त्रणमा लिन प्रधानमन्त्रीको सचिवालयबाट